0: तीन नेफ्से परिसूचक 2950.16 बिन्दुमा थियो। त्यसको करिब छ महिनापछि बिहिबार नेफ्से 351 अंक घटेर 2599.15 बिन्दुमा झरेको छ। नयाँ सरकार बनेपछि शेयर बजारमा उत्साह फर्किने अपेक्षा गरिए पनि नेफ्से परिसूचक छ महिनामा 351 घटेको छ। बजारमा करिब 7 अर्ब रूपियाँ बराबरको लगानी गुमेको दावी छ। ब्याङ्कमा 14 अर्ब लगानी योग्य रकम र सस्तो ब्याजदर हुँदाहुँदै लगानीकर्ताको विश्वास नफर्किँदा पुँजी बजार चलायमान हुन सकेको छैन। शेयर बजारले नपत्याएको सरकार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: नेपालमा विद्युत प्रसारण लाइन र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माणमा निजी क्षेत्रको लगानी भित्र्याउने एसियाली विकास बैंक एडीबीले नेपाल विद्युत प्राधिकरणलाई सहयोग गर्ने भएको छ। प्राधिकरणले आफ्नो र निजी क्षेत्रको संयुक्त लगानीमा तिंगला नयाँ खिम्ती ढल्केबर 400 केवी प्रसारण लाइन र मल्टीसाइड ब्याट्री इनर्जी स्टोरेज सिस्टम निर्माण गर्ने योजना बनाएको छ। यी परियोजना विकासको लागि नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग दिने सम्बन्धमा प्राधिकरण र एडीबी बीच बिहिबार एक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार एडीबीले नेपाल विद्युत प्राधिकरणलाई सम्भाव्यता अध्ययन, परियोजना सम्झौताको तयारी, खरिद प्रक्रिया, बोलपत्र आह्वान तथा क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ। सम्झौतामा एडीबीको नेपाल हेर्ने कन्ट्री डाइरेक्टर अर्नाउन्ड काउ चोइस र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। एडीबीका सदस्य राष्ट्रमा विद्युत प्रसारण सम्बन्धी सार्वजनिक निजी साझेदारी पीपीपी परियोजना र स्वतन्त्र युटिलिटी स्केल ब्याट्री ऊर्जा भण्डारण प्रणाली सम्बन्धी पीपीपी सम्बन्धी परियोजनाका लागि यो एडीबीको पहिलो कारोबार परामर्श सेवा भएको एडीबीले बताएको छ। यी परियोजना मार्फत 20 करोड़ अमेरिकी डलर भन्दा बढ़ी निजी क्षेत्रको लगानी परिचालन हुने अपेक्षा गरिएको छ।
0: प्रस्तावित संघीय निजामती सेवा विधेयकले सरकारी सेवालाई थप समावेशी बनाउने देखिएको छ। विधेयकले निजामती सेवामा हाल कायम रहेको समावेशी व्यवस्था, प्रतिशत निर्धारण र लैंगिक समानताको नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आरक्षणको सीमालाई सकेसम्म जनसंख्या अनुपातमा हुने गरी व्यवस्था विधेयकमा प्रस्ताव गरिएका छन्। सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानी 50% पदमा महिला बीचमा मात्र प्रतिस्पर्धाको व्यवस्था प्रस्ताव गरिएको छ। सरकारी सेवा थप समावेशी बन्ने शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संघीय संसदको बर्खे अधिवेशन आज राति 12 बजेबाट औपचारिक रूपमा अन्त्य हुँदै गर्दा यस अधिवेशनको मुख्य विशेषता नै प्रधानमन्त्रीको अनुपस्थिति र त्यस विरूद्धको विपक्षी आक्रोश बन्यो। 2 सीट कम 2/3 बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाह संसदीय प्रणालीमा जवाफदेही बन्न सकेनन्। यस्तो बहुमतको प्रधानमन्त्रीसँग जवाफदेहिताको अपेक्षा सबैभन्दा बढ़ी हुन्छ।
3: सरकारले किसान सूचीकरण प्रणालीलाई सुधार गर्ने कार्यान्वयनमा ल्याएको छ। कृषि मन्त्रालय अन्तर्गतको कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले यही असोज 13 किसान सूचीकरण र वर्गीकरण दुवै एकैपटक गर्ने सफ्टवेयर प्रणाली लागू गरेको हो।
2: केही दिन अघि राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एक गोप्य प्रतिवेदन पेश गरेको छ। प्रधानमन्त्रीको मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख केकेन्द्र कार्कीले प्रधानमन्त्रीको सचिवालय र मुख्य सचिवलाई आन्दोलनको सम्भावना औल्याउँदै लिखित प्रतिवेदन बुझाएका हुन्।
3: चाडपर्वमा बढ़ने यात्रुको चापलाई मध्यनजर गर्दै काठमाण्डु उपत्यकाका मुख्य नाका तथा बस पार्कमा यात्रु र सवारी सुरक्षाका लागि एकीकृत अनुगमन तथा चेक जाँच गरिने भएको छ। ट्राफिक प्रहरीले रूट परमिट नभएको सवारीमा बिमाको व्यवस्था नभएको र अन्य रूटमा चल्ने सवारीलाई नयाँ ठाउँको बारेमा जानकारी नहुने भएको हुनाले सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। ट्राफिक प्रहरीका अनुसार टिकट काटेर मात्र यात्रा गर्नुपर्ने समेत बताएको छ।
2: वीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन्। भारतबाट G2G प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 र भाड़ामा लिएका थप 8 गरी 20 गोदाम भरिएका हुन्।
3: नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि मन्त्री गीता चौधरीले मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ समेत कार्यदल गठन गरेकी हुन्।
2: पछिल्लो समय नेपाल आयल निगमको घाटा चुलिँदै गएको छ। संकटमा सरकारलाई साथ दिन निगमले घाटामै पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका कारण घाटा चुलिँदै गएको हो।
3: ग्लोबल आईएमई बैंक लिमिटेडले वित्तीय पहुँच विस्तारसँगै डिजिटल बैंकिङ र अटोमेसनलाई प्राथमिकतामा राखेको छ। बैंक स्थापनाको 2 दशकसम्मको यात्रामा यस बैंकले वित्तीय आकार, ग्राहक सुधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गरेको छ। बैंकले आज काठमाण्डुमा 20 वार्षिक साधारण सभा समेत आयोजना गर्दैछ।
2: इजरायलमा रोजगारीका लागि जान लिने अप स्किल अंग्रेजी भाषा परीक्षामा सहभागी मध्ये 5.66% मात्रै उत्तीर्ण भएका छन्। बुधबारसम्म परीक्षामा सहभागी 2031 जना मध्ये 115 जना मात्रै उत्तीर्ण भएका हुन्।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश हो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल

0: सिक्किम निजी टेलिभिजन संस्था सीएनएनका अनुसार नेत्यानुले छुरा प्रहारबाट घाइते पाइलट स्मिथ मच्छरलाई नायकका रूपमा प्रशंसा गर्दै भनेका छन् उनले प्रतिवाद गरेर सेप्टेम्बर 9 देखि 11 जस्तो विपत्ति रोक्न सफल भए अन्य दुखद आक्रमण भन्दा यो घटना यस अर्थमा फरक छ कि यसपटक असल पक्षको जीत भयो। फ्लाइ दुबईको यात्रुवाहक विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। बुधबार पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउन खोजेका सह पाइलटलाई नियन्त्रणमा लिएर विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो।
1: अब खेल र खेलाड़ीका खबर। नेपालले पहिलो पटक 7 च्याम्पियनशीप गुमाउने भएको छ। विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बन तोकिएको समयभित्र फुकुवा नभएपछि नेपालले बंगलादेशमा हुने 15 7 च्याम्पियनशीप गुमाउने पक्का भएको छ।
0: अब विचार तथा विश्लेषण। विपदपछिको अर्थतन्त्र शीर्षकमा डाक्टर श्रीमणिराज खनालको विचार छापिएको छ। विपदपछिको सरकारको सफलता कति रकम बाढ़ियो भन्ने आधारमा मात्र मापन गरिने हुँदैन। कति परिवार सुरक्षित रूपमा पुनर्स्थापित भए, कति मानिस रोजगारीमा फर्किए, कति उत्पादन पुनः सञ्चालन भयो, कति व्यापारिक मार्ग खुलेर अर्थतन्त्र कति छिटो सामान्य अवस्थामा फर्कियो भन्ने आधारमा सरकारको कार्य सम्पादन मूल्यांकन हुनुपर्छ। पुनरुत्थानको नीति राहत वितरणमा मात्र केन्द्रित हुनु हुँदैन। उत्पादन, रोजगारी, निजी लगानी, स्थानीय अर्थतन्त्र, सार्वजनिक वित्त र भविष्यको जोखिम व्यवस्थापनलाई एउटै ढाँचामा समेट विपदपछिको आर्थिक नीतिको मूल सूत्र यही हुनुपर्छ। राहतमा मानवीयता, पुननिर्माणमा विवेक, लगानीमा प्राथमिकता, वित्त व्यवस्थापनमा अनुशासन र भविष्यका विपत्तिसँग जुट्ने क्षमता। विपत्तिले नेपालको भौतिक संरचनामा क्षति पुर्याए पनि सोचमा भने क्षति पुग्न दिनुहुँदैन।
1: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

चाहिनो समय सूचक अहिले बिहानको 6 बज्यो यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: हो सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 16 गते शुक्रबार, अक्टोबर 2 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको षष्ठी तिथि, विश्व अहिंसा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: 74 जिल्लामा फैलियो स्क्रब टाइफस, देशभर 9,000 भन्दा बढ़ीमा संक्रमण, सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव।
1: संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव, कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश।
0: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइँदै।
1: आन्तरिक द्वन्दले गाजामा चरम मानवीय संकट बढ़दै गएको राष्ट्रसंघको भनाई, दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान, इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता।
0: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक।

0: पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार। कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिता हुने।
1: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, देशका 77 मध्ये 74 जिल्लामा स्क्रब टाइफसको संक्रमण विस्तार भएको प्रसंग।
2: स्कब टाइफस संक्रमण 74 जिल्लामा फैलिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरी यता देशभर 9000 भन्दा बढ़ी व्यक्तिमा संक्रमण देखिएको हो। पछिल्लो एक महिनामा मात्रै देशभर 2718 जना यो रोगबाट संक्रमित भएको महाशाखाको तथ्याङ्कमा छ। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले पनि वास्तविक संख्या अझ बढ़ी हुन सक्ने अधिकारीहरूले बताएका छन्। त्यस्तै सल्यानको दारमा गाउँपालिका तीनका 12 वर्षीय बालक र वडा नम्बर एकका 50 वर्षीय पुरूषको स्कब टाइफस संक्रमणबाट मृत्यु भएको छ। गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका अनुसार दुवै मृतक संक्रमक हुनु अघि स्वस्थ थिए र उनीहरूमा कुनै दीर्घरोग वा अन्य कुनै पनि स्वास्थ्य समस्या देखिएको थिएन। ती दुवै जनाको मृत्युसँगै गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ। यो पालिकामा मात्रै 600 भन्दा बढ़ीमा संक्रमित पुष्टि भएको पालिकाले जनाएको छ। स्कब टाइफस, जसलाई बुस टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रमक रोग भएकाले यसको हेरचाह सरसफाईमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। संक्रमणका कारण दारमा गाउँपालिकामा मृत्यु भएसँगै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको पनि अधिकारीहरूले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक भएको समेत बताइएको छ। हामीले स्कब टाइफस के हो, यसबाट बस्न के गर्न सकिन्छ भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुललाई सोधेका छौं।
3: अब स्कब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौं र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरडिटी किटहरू पनि प्रयोग गर्न सक्छ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्कब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइड हुन्छ जुन केटाको कुरा गर्ने त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदो छ, तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो।
0: संसदको वर्ष अधिवेशन आज रातीदेखि अन्त्य हुने भएको छ। मन्त्री परिषदको मंगलबारको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले शुक्रबार राति 12 बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्ष अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो। यस वर्षको वर्ष अधिवेशन गत 28 वैशाखबाट शुरू भएको थियो। चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानून पनि बनेका छन्। यसैबीच राष्ट्रिय सभाले भोटेकोशी र काली गण्डकीले निम्ति आएको विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति बनाएको छ। हिजोको बैठकले 9 सदस्यीय समिति गठन गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दोहालले जानकारी दिनुभयो। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पुर्तेल, पूजा चौधरी, कृष्ण प्रसाद पौडेल र तुल प्रसाद विश्वकर्मा रहनु भएको छ। एक सदस्य पछि मनोनित गरिने पनि अध्यक्ष दोहालले बताउनुभयो। समितिलाई पुष मशान्तसम्म काम गर्ने गरी समय सीमा तोकिएको छ। यसअघि गत बुधबार प्रतिनिधि सभाले पनि भोटेकोशी बाढ़ीका विषयमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा 15 सदस्यीय विशेष समिति बनाएको थियो। यसैबीच विद्यमान आरक्षण सम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार हिजो प्रतिनिधि सभामा दर्ता गरेको विधेयकले निजामती सेवामा प्रचलित समानुपातिक समावेशी व्यवस्थालाई विस्तार गरेको छ। विधेयकको दफा एघारमा पदपूर्ति गर्दा समानुपातिक समावेशी समूहको हिस्सा तोकिएको छ। विधेयकले महिलाको आरक्षण हिस्सा बढ़ाएको मात्रै छैन, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्तिलाई समेत आरक्षित गरेको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानी त्यसको 50% पदमा महिला बीच मात्र प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ। महिलाको प्रतिस्पर्धा हुने उक्त 50% पुनः 100% मानी 8 समूहका महिला उम्मेद्वारका बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ। त्यसमा खस, आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र र अपाङ्गता भएका महिलालाई क्रमशः 27.7, 25.7, 15.7, 12.6, 6.6, 4.4 र 4% हिस्सा तोकिएको छ। विधेयकका महत्वपूर्ण व्यवस्थाहरूमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई एक पटकका लागि अनिवार्य अवकाश, सेवा प्रवेशमा पुरूषलाई 35 र महिलातर्फ 40 वर्ष उमेर, 30 वर्ष सेवा वा 60 वर्ष उमेरपछि अवकाश, 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीको स्वैच्छिक अवकाश दिँदा अधिकतम 5 वर्ष पेन्सनका लागि जोडिने, पदावधि छँदै अवकाश हुने मुख्य सचिव र सचिवले बाँकी अवधि पेन्सनका लागि गणना गर्न पाउने, निजामती सेवामा नेपाल सूचना प्रविधि सेवा थप गरिएको छ, श्रेणी र तह दुवै रहने, मुख्य सचिव 14, शाखा अधिकृत 8 र 7, कार्य सम्पादन सम्झौता अझै वृहत्तर बनाइएको छ भने मुख्य सचिवदेखि कार्यालय प्रमुखसम्मको समयबद्ध वार्षिक लक्ष्य तोकिनेछ, मूल्यांकन पनि हुनेछ। सुशासन कायम राख्न सम्बन्धित सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुख नै जिम्मेवार हुने, पदपूर्ति, अन्तरतह प्रतियोगिता थप, कार्यकारी वा विशेषज्ञ पदमा निजामती बाहिरबाट नियुक्त गर्ने, आरक्षणमा अझै उदार, खुल्ला पदपूर्तिमा आधा हिस्सा महिलालाई, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता कागो समेत आरक्षित, आरक्षणको सुविधा बढ़ीमा दुई पटक, आरक्षणका प्रावधान 5 वर्षसम्म पुनरावलोकन गर्ने, 1 वर्षसम्म रिक्त भएको पद खारेज, पिछड़िएको क्षेत्रको आरक्षणको लाभ पाएकाले सम्बन्धित प्रदेश तथा जिल्लामा 2 वर्ष सेवा गर्ने पर्ने, विभागीय प्रमुख सहसचिवको सरूवा गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने लगायतका प्रस्ताव गरिएको छ।
2: विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ। छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड मार्फत यस्तो शुल्क लाग्ने व्यवस्था निर्धारण गरेको हो। प्राधिकरण अन्तर्गतको ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन, दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ। यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्रै तोकिएको प्रसारण शुल्क रहेको आयोगले जनाएको छ। अन्तर्देशीय विद्युत व्यापारका लागि छुट्टै शुल्क तोकिने पनि आयोगले बताएको छ। खुला पहुँच निर्देशिका अनुसार अन्तर्देशीय विद्युत व्यापारका लागि खुला पहुँच प्रयोग गर्न भने न्यूनतम 10 मेगावाट हुनुपर्ने उल्लेख छ। आयोगले खुला पहुँचलाई 3 तहमा वर्गीकरण गरेको छ। दीर्घकालीन खुला पहुँच अन्तर्गत 5 वर्षभन्दा अथवा विद्युत खरिद सम्झौतामा तोकिएको अवधिसम्म प्रणाली प्रयोग गर्न पाइनेछ। मध्यकालीन खुला पहुँचमा भने 1 वर्षभन्दा बढ़ी वा 5 वर्षसम्म प्रयोग गर्न पाइने समेत व्यवस्था गरिएको छ। अल्पकालीन खुला पहुँचमा 1 वर्षसम्म अथवा न्यूनतम 24 घण्टा अवधिका लागि प्रयोग गर्नुपर्ने जनाइएको छ। खुला पहुँचका लागि दीर्घकालीन, मध्यकालीनका लागि मासिक प्रति मेगावटबाट 4,12,755 रूपियाँ र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा प्रसारण शुल्क निर्धारण गरेको समेत बताइएको छ। आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड 2063 जारी गर्दै मूल्य सार्वजनिक गरेको

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विपद व्यवस्थापनका लागि प्रतिपक्षी दल र बुझाई धारणा
1: विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमएसिडी कुनै पनि नाम हो एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ
2: फ्लाइ दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित नेपाल एयरलाइन्सका छ मध्ये चार जहाज र ग्राउन्डेड लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ ऱ्याल पनि काटिरहेको छ
4: त्यही त दाई यसले अन्य भिन्न व्यवहार देखाइरहेछ भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु
3: ए हो र बहिनी लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
4: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
3: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
4: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ
2: दाजु बहिनीको गन्धनमा म पनि मिसिए यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
4: ओहो म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु
5: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
2: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
5: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
2: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
2: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउँ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा कर्जाले उकास्नु पर्ने विपन्न लघु वित्तको कालो सूचीमा शीर्षकको खबर प्रकाशित छ यसलाई सुनिल पोखरेलले लेख्नु भएको छ संख्यात्मक रूपमा तीव्र विस्तार हुँदै लघुवित्त संस्थाहरूबाट आक्रमक ढंगले कर्जा विस्तार भयो तर लघुवित्तको सिद्धान्त र मर्म अनुसार सही ऋणीहरू छनौट भएनन् त्यसले समस्या आएको बताइएको छ कांग्रेसको वैचारिक धार समाजवादकी सामाजिक लोकतन्त्र शीर्षकमा 15 महाधिवेशन केन्द्रित रहेर कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ बीपीको समाजवादलाई समाज अनुकूल पुनर्व्याख्या गर्ने कि परम्परागत धारमै अघि बढ़ने भन्ने मान्यताबीच मतभेद छ विशेष महाधिवेशनले सामाजिक लोकतन्त्रतर्फ जाने संकेत गरेपछि कांग्रेसभित्र वैचारिक बहस तीव्र बनेको हो आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइने शीर्षकमा अर्को खबर प्रकाशित छ त्यसै गरेर भित्र पृष्ठमा नेपाल एयरलाइन्सका छ मध्ये चार जहाज ग्राउण्डेड दुईवटाले मात्रै उडान गर्दै शीर्षकमा सुरज कौनले लेख्नु भएको खबर छ बिहिबार एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडानमा र जहाज पर्याप्त नहुँदा निगमले बिहिबार रातिको मलेसिया उडान समेत रद्द गर्नु परेको र यात्रुलाई होटलमा राखेको खबर प्रकाशित छ नेपाल वायुसेवा निगमका छ जहाज मध्ये बिहिबार चार चारवटा ग्राउन्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि दुई ट्विन्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारो बडी र दुई वाइड बडी जहाज मात्रै रहेका छन्। तर हिजो एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडान गरेका छन्। एडीबी र प्राधिकरण बीच प्रसारण लाइन र ब्याट्री भण्डारण प्रणाली निर्माणको सम्झौता भएको खबर सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा यो वर्ष बढ़ीमा 11.5 लाख पर्यटक शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। पछिल्ला दुई महिना विपदका बीचमा पनि पर्यटक आगमनमा सुधार आएको छ। चीन र श्रीलंकाबाट धेरै पर्यटक आएका छन् भने यूरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या भने घटेको छ। त्यस्तै सफ्टवेयरमा सुधार, किसानलाई परिचय पत्र पाउन बाटो खुल्यो शीर्षकको खबर प्रकाशित छ भने यूटीएलको 8 अर्ब बकेउता सरकारी बाँकी सर असुल्दै शीर्षकको खबर पनि प्रकाशित छ।
0: नागरिक दैनिकमा 3 चिरामा कांग्रेस शीर्षकमा लेखिएको खबर छ। मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस 3 चिरा परेको उल्लेख गरिएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया शुरू भएको कांग्रेस 8 दशक पार गर्दा 3 धारमा विभाजन भएको उल्लेख गरिएको छ। चिनिया पर्यटक बढ़ेको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर नेपालमा प्राकृतिक विपदका बेला पनि सेप्टेम्बर महिनामा 88,248 जना विदेशी पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार यस वर्षको सेप्टेम्बरमा भएको पर्यटक आगमन अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा 12.1% बढ़ी हो। गत वर्षको सेप्टेम्बरमा नेपालमा विभिन्न देशका गरी 78,711 जना विदेशी पर्यटक घुम्न आएका थिए। विदेशीका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा शीर्षकमा पवित्रा सुनार लेख्नुहुन्छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सक्ने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागि हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने गरी तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन इकाई प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा रासायनिक मलले भरिए गोदाम, आउँदै गरेको मलका लागि थप गोदाम आवश्यक शीर्षकमा दीपक प्रसाद गौतमले वीरगंज पर्साबाट लेख्नु भएको खबर छापिएको छ। वीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदामहरू भरिएका छन्। भारतबाट G2G प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 र भाडामा लिएका थप 8 गरी 20 गोदाम भरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न तोकियो शुल्क शीर्षकमा भने विपत्तिले रोकिएन पर्यटक आगमन, नेपाल भारत पर्यटन सम्झौता बारेको खबर पनि छापिएको छ। बैंकबाटै हुन्दी कारोबार, अवैध अनलाइन कारोबार समेत रहेको पाइयो शीर्षकमा। अर्को खबर पनि छ भने च्याउ खेतीको हुँदैन बीमा शीर्षकमा टोपलाल अर्यालले रेशुङ्गा गुल्मीबाट लेख्नु भएको छ। जापानबाट फर्किएर 10 वर्षदेखि कृषि कार्यमा सक्रिय भलामीको च्याउ खेतीबाट पहिचान छुट्टै बनेको छ। दुःख गरेका हातले च्याउ टिप्न नपाउँदा रेशुङ्गा नगरपालिका 8 कि 44 वर्षीय कमला भलामीलाई निकै पीड़ा भएको उल्लेख गरिएको छ। पहिलो पृष्ठमा उचाइ नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाइ बढ़ाउनु पर्ने उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, रसुवागढ़ी बन्द भएपछि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव शीर्षकमा परशुराम काफेले लेख्नु भएको हो। चीनले तिब्बतको झुआङबा काउन्टी जोड्ने मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमाना बनाउने प्रस्ताव गरेको हो। चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयमा यही साता चिठी पठाएर यस्तो प्रस्ताव गरेको छ। यो नाका समुद्री सतहबाट 4,600 मिटरको उचाइमा रहेको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश बारेमा खबर छापिएको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्च अदालतले भनेको हो। प्यारोल बोर्डले त्यस्तो सुविधा नदिएका एक कैदीले दायर गरेको रिटमा सर्वोच्चले कैद र प्यारोलको सुविधा फरक विषय भएको भन्दै यस्तो परमादेश दिएको उल्लेख गरिएको छ। जातीय विभेदको आरोपमा तीन शिक्षक पक्राउ शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको छ। कैलालीमा विद्यालयमा जातीय छुवाछूत गरेको आरोपमा तीनजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। गौरीगंगा नगरपालिका छ मोया स्थित भैरव आधारभूत विद्यालयमा कार्यरत शिक्षक टेकराज उपाध्याय, भगवती रेग्मी र भगवती बदईलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय माला खेतीले जानकारी दिएको उल्लेख गरिएको छ। जलनको उपचारमा किर्तिपुरकै भर शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ भने नागढुङ्गा सुरूङ मार्गमा ट्राफिक नियम विपरीतका घटना बढ़्यो, दुर्घटनाको जोखिम शीर्षकमा पनि अर्को खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर छ, फ्लाई दुबईको दैनिक उडानले पोखरामा उत्साह थपेको छ, 8 अर्ब सरकारी दायित्व रहेको यूटीएलको अनुमति पत्र पनि खारेज भएको खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले गाजा पट्टीमा मानवीय संकटको गम्भीर चेतावनी दिएको छ। पानी, सरसफाई, आश्रय स्थल र फोहोर व्यवस्थापन सम्बन्धी निरन्तरका सवालमा औल्याउँदै सहेका त्यसलाई बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको संयुक्त राष्ट्रसंघले जनाएको हो। राष्ट्रसंघका प्रतिनिधिले गाजामा पानी, सरसफाई, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा काम जारी राखेको समेत उल्लेख गरेको छ। करिब 3 लाख भन्दा बढ़ी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको समेत जनाउँदै कृषि गतिविधिका लागि सीमित मात्रामा मात्रै जमीन उपलब्ध रहेको समेत राष्ट्रसंघले जनाएको छ। द्वन्द्वले 8,000 भन्दा बढ़ी मानिसहरू अझै भग्नावशेष मुनि बेपत्ता रहेको समेत राष्ट्रसंघले जनाएको हो। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनस्थापित गर्दै वार्ता अघि बढ़ाउन आह्वान गर्नुभएको छ। दक्षिण कोरियाली संचार माध्यमका अनुसार दुई देश बीचको अर्ध सैनिकीय क्रियाकलाप र विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको बताइएको हो। राष्ट्रपति लीले आफ्नो लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरियासँग पुनः विश्वास स्थापित गर्न सक्रिय रूपमा काम अगाडि बढ़ाएको समेत आशा व्यक्त गर्नुभएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट विरूद्धको सैन्य अभियान पूरा भएको दावी गर्नुभएको छ। यो सँगै अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको समेत घोषणा गरिएको छ। ट्रम्पले अमेरिकी सेना फिर्तालाई अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गर्नुभएको छ।
0: साझा खबरमा अब खेल खबर। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित एउटा कार्यक्रमका बीच समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिएको हो। समूह विभाजन अनुसार समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाब्वे र क्वालिफायरबाट आउने एक टोली रहेका छन्। समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को टोली परेका छन्। समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्ने भएका छन्। पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो अभ्यास खेलमा भूटान क्यान 11 13 रनले पराजित भएको हो। कालीकोटको रिंगिलमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिजी युनाइटेडको आयोजनामा कार्तिक 15-18 गतेसम्म कालीकोटको खाना चक्र नगरपालिका 11 रिंगिलमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिइएको छ। नेपाली गल्फर सुभाष तामाङले विश्व एसियाली खेलकुदको गल्फतर्फ दोस्रो दिन बिहिबार उत्कृष्ट प्रदर्शन गरी कट बनाउनु भएको छ। उहाँले 3 अण्डर 67 को प्रदर्शन गर्दै समग्रमा 11 स्थान हासिल गर्नुभयो। पहिलो दिन इभन पार 70 खेलेका सुभाषले दोस्रो दिन 2 राउण्डमा कुल 137 स्कोर सहित कट पार गर्नुभएको विनोद पाण्डेले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
2: विपद व्यवस्थापनका लागि नीतिगत व्यवस्था, प्रतिपक्षीय दलको रणनीति, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब विपद व्यवस्थापन नीतिका लागि प्रतिपक्ष दलको रणनीतिको प्रसंग। रसुवाको भोटेकोशी बाढ़ीपछि विपद पूर्वको सूचना प्रतिकारका लागि नेपालको उपलब्ध कानून र संशोधनको बारेमा सरकारवाला बीच बहस बढ़ेको छ। कानून निर्माणका लागि प्रतिपक्ष दलले के कस्तो रणनीति बनाएका छन्, हामीले एमाले सांसद तथा राज्य व्यवस्था समितिका सदस्य पद्मा कुमारी अरियालसँग कुराकानी गरेका छौं।
1: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइला है, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छौँ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
8: भोटेकोशी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ। यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ ऊ देखेर पनि यति छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा, व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
1: हामी एकदमै प्रतिबद्ध छौं सरकारका तर्फबाट अगाडि बढ़ाएका विपक्षसित जोड़िएका कानून मात्रै होइन, उद्धारको कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, कानमा कान मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
8: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन, जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
1: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
8: त्यस्तो कानून आयो भने
1: हामी चाहिँ यसमा कुनै कुरा। अब बाँकी विषयहरू, कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, रातो तारसित त निर्देशिकाले नि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको, पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, अहिले हामीले भनिरहेछौ,
8: अहिले पनि विशेष समिति त गठन
1: भयो, जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्न पर्यो कि छुट्टै जान्छ, प्रधानमन्त्री कार्यालय ल्याउन पर्यो यसलाई र यसका सेक्टर छुट्याउन पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो। होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएका थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको युनिभर्सिटी कुनै पनि नाम हो। एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले पनि छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
0: एमाले सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पद्मा कुमारी अर्यालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट।
2: 74 जिल्लामा फैलियो स्कब टाइफस, देशभर 9,000 बढ़ी संक्रमित, सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव।
0: संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव, कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको प्रमादेश।
2: फ्लाई दुबईको दैनिक उड़ानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, आन्तरिक वायु सेवाका यात्रुको क्षतिप्रति $1,00,000 पुर्याइँदै।
0: आन्तरिक द्वन्द्वले गाजामा चरम मानवीय संकट, दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान, इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता।
2: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक, पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ अहिलेका राजनीतिक दलहरूभित्रको किताकाट र विवाद, जहाँ कुनै शीर्ष नेता विदेश जाँदा वा फर्कदा जुलुस निकाल्ने नेताहरू समर्थकहरू आफ्नै पार्टीको लागि पार्टी आधिकारिकताको विषयमा भने कुनै सभा समारोहमा निस्कन आन्कनाइरहेको विषयमा व्यङ्ग गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्तिहरू छन्, खुल्ला मैदान जस्तो देखिन्छ, तलपट्टि केही कुखुराहरू पनि ओहोरदोहोर गरिराखेका छन् र त्यहाँ दुई मध्ये अलिकति पाक उमेरका जस्ता देखिने व्यक्ति छन् नजिकै एकजना, र सामनेमा अर्को त्यहाँ अलिकति सुट पाइन्ट लगाएका व्यक्ति पनि छन्। ती तर्फ हेरेर ती दुब्ला पात्ला जस्ता देखिने पाक उमेरका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, विदेशबाट फर्किँदा चाहिँ भीड़भाड़ जुलुस, गएको चुनावमा जुलुस निकालौं न त भन्दा सातो जाने, नकुरा गर।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिलाई
9: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: सम्पूर्ण मानव चोलाको
1: जय
0: हो बोलो राधे राधे।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: Vai öyle sonunda nunca. Radio Sinus 89.8 MHz.
1: सहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
2: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359
5: स्कर्फ टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्कर्फ टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने परे

0: चुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पुग्ने?
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि त नि?
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 98 4 50 82 997,
4: 98 5 50 10 997।
5: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
6: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
7: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: 3 महिना तिर्नु हो, 7 महिना चलाउनु होस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी बारह राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई फोन भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

राजनीति 2083 साल असोज महिनाको आज 16 गते तदनुसार इसवी सन 2026 अक्टोबर 2 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत 1146 रौद्र नामक सम्वत्सर दक्षिणायन शरद ऋतु आज शुक्रबार रहेको छ। आश्विन कृष्ण पक्ष तिथि रहेको छ। आज षष्ठी तिथि रहेको छ। आज षष्ठी तिथि रहेको छ। 15:53 पल्ला रहेको छ, यानि कि 12:18 दिउँसोको। नक्षत्रमा रहेको छ रोहिणी नक्षत्र 3:43 पल्ला, विशेष गरी बिहानको 7:26 तत्पुरान्त मृगशिरा नक्षत्र योगमा रहेको छ। विशेष गरी व्यतिपात योग रहेको छ, 40:13 पल्ला। यस्तै गरेर करणमा रहेको छ वणिजकरण रहेको छ, वणिजकरण रहनेछ विशेष गरी 12:18 तत्प्रान्त भद्राकरण रहनेछ। चन्द्रमा आज वृष राशिमा, विशेष गरी आज वृष राशिमा, यस्तै गरेर श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज मित्र योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:57 भयो भने सन्त सूर्यास्त 5:47 हुनेछ। आजको दिनमा घड़ी 11:50 पल्ला रहनेछ। आज दिन विशेष रहेको छ। आज 16 श्राद्धको सप्तमी श्राद्ध रहेको छ, अहिंसा दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज 16 श्राद्धको सप्तमी श्राद्ध रहेको छ। विशेष गरी आज सप्तमी श्राद्धको दिन सप्तमी तिथि पर्ने हाम्रा दिवंगत पितृहरूको लागि आज तिथि श्राद्ध गर्ने, 16 श्राद्धको श्राद्ध गर्ने दिन रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा। आजको लागि सर्वप्रथम लागौं आजको काल बेला, यानि कि राहुकाल र आजको राहुकालको समय रहेको छ। विशेष गरी बिहानको 10:24 2 सेकेन्डदेखि बिहानको 11:53 5 सेकेन्डसम्म काल बेला रहनेछ। आजको लाभ बेला बिहानको 7:25 बिहानको 8:54 59 सेकेन्डसम्म लाभ बेला। आजको शुभ बेला बिहानको 11:53 5 सेकेन्डदेखि दिउँसोको 1:22 7 सेकेन्डसम्म पनि शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। ग्रह गोचरमा सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि, रोहिणीको चौथो चरण, नाम आउँछ बुबाट, बुद्धिमाया, बुद्धि प्रसाद, अन्तरणी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरगत ल्याउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या प्रसिद्धि धन आर्जन हुनेछ। मिहिनेतले सम्मान स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धनलाभ हुनेछ। सानातिर कर्मयोगले नयाँ मोड लिनेछ। मिहिनेतले आमदामीको स्रोत भने बढ्दै जाँदैछन्। पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन रमाइलो दिन रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पुरुषार्थी काम सम्पादन गर्दै नामदाम इनाम आर्जन गर्न सकिन्छ। बिछोडीका परिवार जनसँग भेटघाट हुनेछ। प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर जुट्नेछ। सानोतिर मण्डलका धनलाभ हुने ग्रह गोचरले पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन विशेष गरी शुरूमा खर्च बढ्नुको साथै अर्थाभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। केही दुर्धुप गर्नु परे पनि कामको अवसर प्राप्त हुनेछ। सानोतिर स्थितिमा सुधार आउनेछ। इच्छा शक्ति बढ्नुको साथै कीर्तिमनी कामको यश लिने अवसर समेत प्राप्त हुने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन आमदामीका नयाँ स्रोत फिलाप पर्दै जानेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत साधन जुट्नले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिले गरिएका कामबाट लाभ हुनेछ। तर उठ्नु पनि रकम हात लागि हुन समय लाग्नेछ। सानोतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्न सक्छ। सरसपट भइपरि आउने कामले रकम बाहिर्न सक्छ। टाढाको यात्रा सम्भावना विशेष देखिएको छ। राशि कर्कटले आजको दिनमा आफ्नो इष्ट देवतालाई सम्झेर अगाडि बढ्नु दिन लाभदायक रहनेछ। सिंह राशि उनीहरूका लागि आजको दिन आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नामधाम इनाम प्रतीक्षा कमाउने बेला रहेको छ। लगनशीलताले विभिन्न अवसर दिलाउँदैछ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापार व्यवसाय पनि प्रशस्त फाइदा हुनेछ। सानोतिर आय आर्जनका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पुरानो समस्या सुल्झाउनले विभिन्न अवसर प्राप्त हुनेछ। उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बाध्यात्मक परिस्थितिले अल्म ल्याउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। साँझदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेतीका लागि कार्यसिद्धिको समय रहेको छ। कर्मयोगले नामदाम इनाम समेत दिलाउने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहार विहारमा विशेष ध्यान पुर्याउनु होला। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। सानोतिर केही उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। दोहोऱ्याएर प्रयत्न गर्दा काम सम्पादन हुनेछ। पछि लाभ हुने काम गर्न पनि सकिने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक
0: राशि उनीहरूका लागि आजको दिन रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय रहेको छ। आतिथ्यपूर्ण सत्कार पनि पाइन्छ, प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ, धनलाभ हुनेछ, विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिन्छ, साँझतिर स्वास्थ्य कमजोर रहनेछ, प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम भने दोहोर्याउनु पर्ला, चिताका मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन शत्रुहरू स्वतः किरणा लाग्दै जानेछन्, प्रतिस्पर्धा विजयी भइनेछ, स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ, पुरुषार्थ देखाएर समाजमा स्थापित बन्न सकिन्छ, मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछन्, द्वेष तथा ईर्ष्या गर्नेहरू हार खानेछन्, व्यापार लगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ, साँझतिर रमाइलो पारिवारिक भेटघाट पनि हुने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन शुरूमा कामको मेसो नमिल्दा व्यवहारमा पछि परिन्छ, अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला, स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ, प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला, साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ, आयस्रोत पनि बढ्दै जाँदैछन्, प्रतिस्पर्धामा विजयी भइनेछ, मेहनतले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन हतारमा निर्णय लिँदा काम बिग्रिन सक्छ, तत्कालको फाइदा हेर्दा पछिलाई सम्झ पर्नेछ, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, पहिलेका सम्झौताहरू तोड्नुपर्ने परिस्थिति आउन सक्छ, मान्यजनको सहयोगले तत्कालको अन्यल भने टार्न सक्छ, रोकिया काम बेहार पतन गर्नुपर्ला, साँझतिर स्थितिमा सुधार आउनेछ, पेसा व्यापार व्यवसायमा लाभ उठाउन पनि सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनतले विभिन्न अवसर दिलाउँदैछन्, रोकिया काम बन्नले नयाँ कामतर्फ अग्रसर भइनेछ, उद्योग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ, अप्ठ्यारो परिस्थितिलाई समय सहज बनाउन सकिन्छ, व्यापार पेसामा राम्रो फाइदा हुनेछ, साँझतिर पारिवारिक असमझदारी बन्नाले चिता काम रोकिन सक्छ, अरूको विश्वास गर्दा धोका पनि हुन सक्ने यो राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगनिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9851 75 223, 9850 75 223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9851 75 223 र 9800 75 223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु। यो आवाज हो सर्वर रेडियो।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। 9841-75-223 र 9806-75-223 नम्बरमा हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा पनि विशेष रूपमा चर्चा अनि परिचर्चा भने हामी तपाईँहरूसँग गर्नेछौ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँ को बोल्दै हुनुहुन्छ?
1: जाँदरकोटबाट
0: सावित्र विश्वकर्मा। कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2069।
0: भदौ महिनाको 29 गते
1: बिहान 12 बजे।
0: हजुर, 12 बजे हो। दिउँसोको 12 बजे हो?
1: बिहान 12 बजे।
0: हजुर, दिउँसोको भन्नु है। 12 बजे जन्म। जन्म कुन जिल्ला भएको हो? जाँदरकोटमै भएको हो। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आइनमा श्रीमती रामानुजाय नमः। 2069 साल भाद्र कृष्ण पक्षको शुक्रबार चतुर्दशी तिथिमा जन्म। सिंह राशि। मघाको दोस्रो चरण नाम आउँछ बाबुको मिलन भन्ने नाम आउँछ है। नयनको नाम मिलन आउँछ, राशि सिंह राशि पर्छ है। बाबुको घातक तिथिहरू परेको छ तृतीया, अष्टमी, त्रयोदशी। शनिबार घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक छ बाबुको। अलि छिटो रिसाउने बानी छ, पढाइमा रुचिहरू हुँदैन, पढ्न मन नलाग्ने ग्रह दशा परेको छ। माङ्गलिक पनि परेको छ। सुन्नुहोस् है, ध्यान दिएर सुन्दै गर्नु है। कुण्डली भाग्य ग्रह स्थिति धेरै राम्रो देखिएको छैन बाबुको। दशाको शान्ति स्वस्ति एकपटक राम्रो तरिकाले गराउनुहोस्। कालो सर्प योग पनि परेको छ, गुरु चाण्डाल योग पनि परेको छ, माङ्गलिक पनि परेका छन्। आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो छ दशाहरू। विदेश पनि राम्रो देखाउँछ बाबुको, विशेष गरी आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो ग्रह दशाहरू छ यहाँबाट हेर्दाखेरि। अहिले दशा चलेको छ सिद्धाहरूको शुक्र, स्वास्थ्यमा समस्या आउने, भनेको नमान्ने, जिद्दी अलिक घमण्डी हुने ग्रह दशाहरू परेको छ भनेर देखाएको छ। समस्या जिज्ञासा के छ ल भन्नुहोस् त। तपाईँलाई केही कुरा सोध्न मन लागेको छ? हेलो, उहाँसँग हाम्रो सम्पर्क हुन सकेन। छोराको विषय मैले भनिरहेको थिएँ, उहाँको ग्रह राम्रो देखिएन। कालो सर्प योग परेको छ, गुरु चाण्डाल योग परेको छ, माङ्गलिक योग परेको छ, अहिले फेरि शुक्र र सिद्धा यो स्वाम योग हुन्छ, यो स्वाम योग परेको छ। ग्रह राम्रो हुँदैन, पेटमा समस्या, छिटो रिसाउने स्वभावको हुने ग्रहहरू परेको छ, पढाइमा रुचि नहुने, पढाइ बीचमा छोड्ने दशाहरू परेको छ। आर्मी पुलिसमा भर्ती हुनको लागि तयारी गर्दा राम्रो पनि हुन्छ, जागिरहरू खानको लागि सरकारी जागिर राम्रो, विदेश यात्राहरू राम्रो देखाउँछ यहाँबाट हेर्दा। तर कालो सर्प योगले रोकावटहरू आउने, बाधाहरू आउने भएकाले नाग पूजनहरू, नाग देवताको पूजाहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने राम्रो हुन्छ है। उहाँको लागि यति नै जानकारी गराएँ मैले, उहाँसँग सम्पर्क पनि हुन सकेन। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हेटौँडाबाट
0: मिनाजी बोल्दै हुनुहुन्छ।
2: हजुर।
0: हेटौँडा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ मिनाजी?
2: सानपोखरा।
0: सानपोखराबाट कसको विषयमा हेर्न चाहनुहुन्छ? आमाको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2020 साल।
0: फागुन महिनाको 20 गते। समय भन्नु?
2: बेलुका 8 बजे।
0: बेलुकाको 8 बजे के बार पर्छ थाहा छ
2: मंगलबार
0: हजुर ल ठीक छ तपाईको मम्मीको हो
2: हजुर
0: ल सुन्नुस् है ध्यान दिएर श्रीगणेश आइनमा श्रीमती रामानुज आइनमा 2020 साल फागुन भए पनि चैत्र कृष्ण पक्षको मंगलबार पञ्चमी तिथिमा जन्म तुला राशि नाम तारा आउँछ तारा देवी नाम आउँदो रहेछ हजुर अन्तरण्डे देवगण परेको छ घातकमा तिथिहरू परेको छ चौथी नवमी चतुर्दशी बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ असाध्यै राम्रो कुण्डली छ असाध्यै राम्रो ग्रह दशा देखिन्छ यहाँबाट हेर्दा त्यति धेरै नराम्रो ग्रह दशाहरू चाहिँ परेको देखिँदैन राम्रो ग्रहहरू राम्रो कुण्डली राम्रो भाग्य देखिन्छ पूर्णिमाको व्रत बस्यो भने छोराछोरीसँग सम्बन्ध राम्रो छोराछोरीको उन्नति प्रगति राम्रो पनि देखाउँछ अहिले दशा उहाँलाई चलिरहेको छ सिद्धा एउटा एउटा उहाँलाई ग्रह शुक्र अहिले ग्रह सिद्धा र शुक्र स्वामी योग पर्व यसले परिवारमा मनमुटाव ल्याउने स्वास्थ्यमा समस्या आउने दशाहरू पर्छ है शुक्र सिद्धा योगको स्वामी योग पर्छ यो स्वामी योगको शान्ति गर्नुपर्छ शान्ति गराएपछि राम्रो त्यस्तो नराम्रो ग्रह छैन ठिक छ एकपटक नर्मली दशाको शान्तिहरू गराइदिनु भयो भने राम्रो हुन्छ आफ्नै मान्छेले धोका दिन्छन् आफ्नै मान्छेलाई धेरै विश्वास गर्नुभयो होइन आफ्नोमा गरेर विश्वास गर्नु भएन धोका दिने ग्रह शत्रु लाग्ने कुरा काट्ने मान्छेहरूले उहाँले गर्दै नगरेका गल्तीको पनि आरोप लाग्ने दशा परेको छ अहिलेको लागि स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्छ भन्नु होला मन हृदय सफा छ कमलो छ त्यस्तो नराम्रो ग्रह छैन ठिक छ समस्या केही छ अहिले त राम्रो छैन पछि भविष्य राम्रो हुन्छ उहाँको श्रीमानसँगको सम्बन्ध अलि राम्रो चाहिँ होइन तपाईँको बाबाको दुई विवाह हुने ग्रह परेको छ क्या बहुविवाहको योग पर्छ क्या भइसकेछ हजुर अब मम्मीले अलिकति बलियो भएर उभिने अनि त्यसपछि कसैलाई झापा विश्वास नगर्ने भन्नु होला है मम्मीको लागि अरू जस्तो नराम्रो छैन ठिक छ ग्रहहरू राम्रै छ बाबाको चाहिँ शान्ति मम्मीको है शुक्र सिद्धा योग स्वामी योग छ यो स्वामी योगको शान्ति गर्नुपर्छ यो शान्ति गर्नुभयो भने अलिक धेरै परिवारमा राम्रो हुन्छ आत्मीयताहरू बढ्छ र तपाईँको बाबाले रत्न कवच लाउनुपर्छ एउटा आँखसँग विवाह गर्नुपर्छ त्यही त अलिक ग्रह राम्रो छैन दशाको शान्ति गर्नु भन्नु है उहाँले फोन गर्नुभएको थियो हेटौँडा सानो पोखराबाट फोन गर्नुभएको थियो उहाँले तपाईँले पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
3: नमस्कार गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: धादिङ जोगी माराबाटदेखि
0: धादिङ जोगी माराबाट
3: हजुर लाग्दै नलागेर
0: हजुर के नाम भन्नुभयो
3: रेखी मगर
0: हजुर कसको बारेमा हेर्नु चाहनुहुन्छ कतिको सुन्नुहुन्छ कार्यक्रमहरू
3: कार्यक्रम त धेरै सुन्छ नि गुरु फोनै लाग्दै लाग्यो तपाईँलाई अस्ति दुई बेला गरेको
0: फोन लाग्दैन धेरैजनाले फोन गर्नुहुन्छ त्यही भएर आज लागेको छ है हजुर हजुर ठिक छ सुनेपछि त लागिहाल्छ कान्छी छोरीको विषयमा भन्नुभयो होइन जन्ममिति भन्नुहोस् त नानीको
3: 2070 साल चैत्र मसान्त दिनको
0: चैत्र कति गते
3: लास्ट दिन
0: परेको कति भन्नु पर्यो नि त के बार पर्छ
3: आइतबार
0: समय भन्नु
3: 6:30-6:30
0: बिहान कि राति साँझको
3: साँझको
0: ल 30 गते भन्नु अबदेखि मसान्त भनेर हुँदैन है
3: 30 गते भन्नुपर्छ
0: 30 गते हो नि त आइतबार अनि मसान्त भनेर त कहाँ हुन्छ त त्यसरी पाइँदैन नि है सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2070 साल चैत्र शुक्ल पक्षको आइतबार चतुर्दशी तिथिमा जन्म कन्या राशि उत्तर फाल्गुनीको चौथो चरण नाम आउँछ नानीको पीताम्बरी नाम आउँछ है आदिनारी नरगण परेको छ आदिनारी नरगण परेको छ नानीको घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक हुन्छ श्रवण नक्षत्र घातक नम्बर बाह्र नम्बर राशिमा मकर भन्ने राशि घातक हुन्छ नानीको लागि यिनको पेटमा समस्या पछि महिनावारीमा समस्या आउने ग्रहहरू छ महालक्ष्मी योगमा जन्मेको छ नानी पछि विवाहमा माङ्गलिक परेको छिन् छिटो रिसाउने स्वभावकी हुन्छन् है अब माङ्गलिकको शान्ति गर्ने माङ्गलिकको रत्न कवच लाउने हनुमान चालिसा पाठ गर्ने नानीले काम गर्नुपर्छ रत्न कवच लगाइदिनुहोस् पढाइ पनि राम्रो गराउँछ यसले है अहिले दशा चाहिँ नानीको सङ्कटा चलेछ ग्रह राम्रो छैन चोटपटक लाग्न सक्छ पढाइहरू बिग्रिन बिगार्न सक्छिन् तर असाध्य लक्षण किन्छन् तपाईँको छोरी फेरि है सम्बन्ध ठिक छ पछि गएर श्रीमानसँग चाहिँ ग्रह नमिल्न सक्छ यिनको चाहिँ माघी विवाह गर्नुपर्छ है यिनले प्रेम विवाह गर्नु हुँदैन के मंगलबारको दिन माछा मासु लसुन प्याज नखानु है त नानीले नखुवाउनु है घरमा पनि नखानु न गणेशजीको पूजा गर्न लगाउनु सिकाउनुहोस् अहिलेदेखि है गणेश भगवानको गणेश भगवानको एउटा फोटो ल्याउनु अनि दियो बाल्न लगाउनु अगाडिपट्टि गणेश भगवानको फोटो अगाडि दियो बाल्ने अनि दुबो चढाउने अनि फूल चढाउने रातो ध्वजाहरू चढाउने भएर पाएसम्म नरिवलहरू चढाउने है सुपारी भए पनि हुन्छ जमिन सुपारीहरू चढाउने यो गर्नु भन्नु यसो बत्ती बाल्दाखेरि एक्काइस सुते बत्ती काट्नु तपाईँले सिकाउनु नानीलाई पनि होइन एक्काइस सुते बत्तीहरू सकिन्छ भ्याइन्छ छ भने गाईको घिउमा बाल्नु होइन थोरै राखेर भए पनि हुन्छ बाल्न सिकाउनुहोस् नानीलाई नभए गाईको घिउ नभए तोरीको तेलमा बाले पनि हुन्छ अथवा सनफ्लावरको तेलमा बाले अब यो अहिलेको सनफ्लावर तेल तोरीको तेल सबै डुप्लिकेट आउँछ मिसावट होइन त्यो एउटा गाईको घिउ जस्तो राम्रो केही पनि हुन्छ गाई पाल्नु भएको छैन घरमा छैन पहिला दुना थियो होला नि त
2: पहिला त थियो
0: घिउ खाइसक्नु हो कि राख्नु भएको छ बाँकी
2: दुनै छैन पहिल्यै सासु ससुरा हुनु बेलामा त्यो दुना अहिले छैन
0: सासु ससुरा हुनुहुन्न बित्नुभयो
2: हजुर
0: एउटा गाई त पाल्नै पर्यो नि घरमा हो कि होइन
2: हो अलिअलि गोबरलाई गहुँ खान त छ गाई
0: हजुर हजुर
2: अनि दुनाको लागि नभएको
0: ल ठिकै छ समग्रमा ग्रह राम्रो छ नराम्रो ग्रहहरू छैन अब सनफ्लावरको तेल अनि तिलको तेल यी सबै डुप्लिकेट पाउँछ तिलको तेललाई त अलिक महँगो पर्छ लगभग 700-750 लिटर पर्छ तिलको तेल बजारमा पाउने 200-220 रुपियाँ लिटरको तेल भनेको ओरिजिनल होइन त्यो डुप्लिकेट हो त्यो तेल ल्याएर कहिले पनि नबाल्नु है त्यो तेल भन्दा राम्रो तोरीको तेल मिलमा गएर पिसाउने तोरी पेलाउने अनि लिएर आउने के त्यो तोरीको तेल राम्रो हुन्छ पोका तोरीको तेल पनि युज पनि गर्नुहुन्न खानु पनि हुँदैन त्यो तेल यो रोग लाग्छ के त्यो भएर मिलमा जाने अनि मिलमा गएर लिएर आउने नि पिलाइराखेको हुन्छ त्यस्तो तोरीको तेलहरू पाउँछ त्यसमै बाल्नु पर्यो बत्ती राम्रो है तर यो सनफ्लावर भनेर पोका तेल अनि तोरीको तिलको तेल भनेर बोतलको तेल ल्याएर बाल्नु भयो भने त्यो सबै केमिकल हुन्छ राम्रो हुँदैन धन नराम्रो हुन्छ क्या त्यही भएर एकदम विशेष ख्याल गर्नु है हुन्छ हजुर
2: के अरे मेरो पनि के मदन मेरो बार कहिले हो के केही थाहा होइन तपाईँले अस्ति पनि भन्नुभएको थियो नि फिरानी मुनि चामल लानु अनि हेर नआउनु म सबै हेरिदिन्छु भन्नुभएको थियो त्यही थाहा हुन्छ र मेरो पनि
0: आउनु नि एकचोटि
2: म श्रीमानमा म एकैचोटि आउँछु भनेर अनि कोही
0: हुन्छ आउनु न
2: मिल्छ होला नि मेरो त्यसो भए हुन्छ हस् गुरु
0: हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङबाट फोन गर्नुभएको थियो उहाँको नानीको विषयमा जानकारी मैले तपाईँलाई गराएँ ए तोरीको तेल बाल्ने के बाल्ने भन्ने प्रसङ्गमा नै कुराकानी चाहिँ गरिराखेको छु मैले पनि यसमा चाहिँ विशेष ख्याल गर्नु होला यो सनफ्लावर तेल भनेर पोका आउँछ नि यो 230-240 रुपियाँ लिटर पर्छ यो ओरिजिनल होइन क्या अब आफै विचार गर्नुहोस् न दानालाई कति महँगो पर्छ अनि तेललाई सस्तो पर्छ क्या दानाभन्दा तेल सस्तो पर्छ त पर्दैन नि होइन जस्तै गरी तपाईँहरूले चाहिँ नि तिलको तेल भन्नुहुन्छ तिल 450 रुपियाँ किलो तिल पर्छ अनि 220 रुपियाँ लिटर तेल पाउँछ त ल भन्नुहोस् त एक लिटर तेल निकाल्नलाई कम्तीमा 3-4 लिटर ऊ चाहिन्छ कम्तीमा पनि तिल चाहिन्छ अनि त्यो कसरी हुन्छ त्यो हुँदै हुँदैन नहुने कुरा हो मिलमा गएर तपाईँले लिनुभयो भने चाहिँ 700-750-800 रुपियाँ लिटर पर्छ है भरतपुरमा चाहिँ मैले ल्याउने ठाउँ एक ठाउँमा छ त्यहाँबाट लिएर आउँछु मैले चाहिँ तपाईँलाई पनि चाहियो भने जस्तै लाखबत्ती बाल्दा विशेष यत्रो दुःख गरेर बालेको काटेको हुन्छ बत्ती अनि जुन पायो त्यही तेलमा प्रयोग गर्नु राम्रो हुँदैन तिलको तेल नै ओरिजिनल तिलको तेल नै चाहिन्छ यो प्रयोग गर्नुपर्छ ओरिजिनल तिलको तेल छैन भने बरु तोरीको तेलमा युज गर्ने बरु त्यो ठिक हुन्छ होइन तर यो डुप्लिकेट केमिकलवाला राम्रो हुँदैन भाएर पाएसम्म त लाखपत्ती फेरि बाल्दा तिलको तेल नै राम्रो हो नभए त्योभन्दा राम्रो चाहिँ गाईको घिउमा बाल्न पनि हुन्छ तर गाईको घिउ पनि अलिक महँगो फेरि होइन लगभग 10 लिटर जति घिउ चाहिन्छ लाखपत्ती बाल्नलाई 8-10 लिटर चाहिन्छ घिउ भिजाउनु पर्यो नि मजाले भिजाउनु पर्यो नि मैले कति ठाउँमा देखाएको हुन्छु तपाईँको चाहिँ पानीमा पहिला बत्ती भिजाउने पानीमा बत्ती भिजाएर अनि त्यसपछि त्यसलाई निचोरेर अनि फेरि तेलमा गर्ने त्यस्तो नै हुन्छ कति लिटर तेल खाला र 3-4 लिटर धेरै खाला होइन र अनि लोभ गर्नु हुँदैन क्या गर्नेको बेलामा जुन लाखपत्ती बाल्दा दुःख गरेर बालेको हुन्छ अनि 3-4 लिटर तेल धेरै खान्छ भने पानीमा भिजाउने अरे अनि निचोर्ने अरे अनि फेरि तेलमा भिजाउने अरे त्यो त भगवान्लाई झुक्क्याएको जस्तो भइहाल्यो नि भएन भन्नुहोस् त त्यही भएर विशेष ख्याल गर्नलाई कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
4: हजुर नमस्कार
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
4: शान्तिजी
0: बोल्दै हुनुहुन्छ हेटौँडाबाट
4: कसको
0: विषयमा हेर्न चाहनुहुन्छ
4: मेरो नातिको बारेमा
0: नातिको विषयमा जन्ममिति भन्नुहोस् त नातिको
4: 2 वर्ष 3 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 वर्ष 3 वर्ष 2 व झापा
0: झापा जिल्लामा हो ल सुन्नुहोस् है त
4: हजुर
0: श्री गणेशमा श्रीमती रामानुजाय नमः बाबुको 2062 साल असोज कृष्ण पक्षको आइतबारको राति उजालो भएको सोमबार अनि मीन राशि पर्दो रहेछ उत्तर भाद्रको तेस्रो चरण नाम आउँदो रहेछ झबाट नाम आउँछ है झलक राम झलक बहादुर झलक प्रसाद नाम आउँदो रहेछ के नाम राख्नु भएको नरानमा हो
4: नाम त अब बोलाउने नाम त अरूले छ
0: होइन होइन बोलाउने भने होइन मैले नरानको नाम के नाम राख्नु भएको चिना बनाउनु भएको छैन
4: चिना त बनाएको यसको मन्दिर आएको छ मलाई यसको हजुरआमा हो
0: हजुर हजुर त्यही त के नाम आएको छ थाहा छ
4: मलाई थाहा छैन दुर्गा मलाई
0: झबाट नाम आउँछ झलक भन्ने नाम आउँछ मिन राशि पर्छ है मध्यनारी नरगण परेको छ यो बाबुको घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक नक्षत्र घातक नम्बर पाँच नम्बर राशिमा मीन राशि घातक छ बाबु असाध्यै राम्रो छ कुण्डली चाहिँ गुरु चाण्डल योग सूर्य ग्रहण योग चन्द्र ग्रहण योग बनेको छ
4: यो
0: योगको रत्न कवच लाउनै पर्छ अनि शान्तिको स्वीकृति बनाएर लगाइदिनुहोस् बाबुलाई है विदेश यात्रा देश विदेश भ्रमण राम्रो हुन्छ सरकारी क्षेत्र सरकारी जागिर राम्रोको लागि हेल्दी शरीर फुर्तिलो स्वास्थ्य शरीरको लागि रिसाउन कति मन लाग्ने त्यसको लागि आइतबारको दिन नुन नखाने है आइतबार नुन खाने काम गर्नुपर्छ गुरु चाँडो योगले पढाइ बीचमा रोकाउँछ जुन विषय लिएर पढेको छ त्यही विषयमा जागिर खान पनि अलिकति गाह्रो गाह्रो गराउँछ अहिले ग्रह चलेको छ सङ्कटा बुध भन्ने ग्रह ठिक छ ग्रह अहिलेलाई त सङ्कटा बुध छ सङ्कट नराम्रो हो 29 ग्रह राम्रो छैन विवाह गर्ने कि त 26 भित्र विवाह गर्ने गर्नुपर्छ यदि 26 भित्र विवाह गर्ने हुन सकेन भने 29 पछि मात्र विवाह राम्रो है बाबुको प्रेम गर्ने लभ गर्ने अन्तर्जातीय विवाह गर्ने दशा छ बाबुको अनि त्यो घर बिग्रिन्छ समस्या हजुर
4: अनि यो बाबुको काल सर्पयोग जस्तो
0: काल सर्पयोग चाहिँ सामान्य नाग दोष छ त्यो भन्दा नराम्रो बाबुलाई चाहिँ सूर्य ग्रहणको योग पर्यो क्या, चन्द्र ग्रहणको योग पर्यो, गुरु चाण्डल योग पर्यो, घरमा परिवारमा अकारण मृत्यु हुने होइन यस्तो ग्रह दशाहरू परेको छ यो बाबु, जस्तै आफ्नो अभिभावक गुमाउने, बुझ्नु भएन, अभिभावक गुमाउनु पर्ने क्या दशाहरू परेको छ यहाँबाट, अरू त्यस्तो नराम्रो छ नि, ठिक छ ग्रह अब यस्तो हुन्छ, विदेश जानको लागि चन्द्र ग्रहण योग परेको छ, यसको लागि चाहिँ रत्न कवच लाउनु पर्छ विदेश जाने हो भने, तर जे गरे पनि रत्न कवच लाउनु पर्छ, किन पर्छ भन्दा चन्द्रमा पनि कमजोर, सूर्य कमजोर, बृहस्पति कमजोर छ, जुन जुन ग्रह हो त्यो नै कमजोर छ क्या, ग्रहलाई अलिक पावरफुल बनाउनको लागि रत्न कवच लाउने, रत्न कवच लगाएर अगाडि बढ्नु भन्नु बाबुलाई, राम्रो हुन्छ, रिसाउन रिसाउनु भएन, अलिक छिटो रिसाउने स्वभावको छ,
4: अलिक
0: रिसाउनु भएन, रिस मान्छेको शत्रु हो, उसले पनि बुझ्नु पर्यो होइन,
4: अहिले
0: ग्रह फेरि संकट चलेको छ, विदेश जानलाई राम्रैसँग राम्रो छैन, ट्राई गर्नु भन्नु, अब हुँदै भएन भने पछि रत्न कवच लगाएर जाउँला है, ठिकै छ, मध्यम छ, दाजुभाइसँग ग्रह मिल्दैन, दाजुभाइ फाप्दैन उसलाई, पछि पार्टनरमा कामहरू नगर्ने, पैसाको लेनदेन नगर्ने होइन, राम्रो हुन्छ, ग्रह दशाहरू समग्रमा मध्यम खालको छ, त्यही धेरै राम्रो पनि छैन, त्यो धेरै नराम्रो पनि छैन, दुई तिनवटा ग्रहहरू जुन इम्पोर्टेन्ट ग्रह छ त्यो ग्रह कमजोर छ, त्यसलाई चाहिँ अलिक पावरफुल बनाउने, जस्तै पूर्णिमाको व्रत बस्न सकिन्छ, आइतबारको व्रत बस्न सकिन्छ, एकादशीको व्रत बस्न सकिन्छ, त्यो ग्रह आफै पावरफुल भइहाल्छ, चाँदीको सिक्री अथवा चाँदीको कडाहरू हातमा लगाउँदा राम्रो हुन्छ, ब्रासलेटहरू लगाउँदा पनि हुन्छ होइन, पर्छ लगाएको राम्रो हो क्या है, हुन्छ उहाँले फोन गर्नुभएको थियो, हेरौँडाबाट फोन गर्नुभएको थियो, आफ्नो नातिको बारेमा हेराएर गइसक्नु भएको छ, तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ, 9845175223 र 9805575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कार्यक्रम ज्योतिष वास्तु भनेको हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौँ, र कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नु, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। आज सप्तमी श्राद्धको दिन रहेको छ, आज विशेष गरी षष्ठी तिथि 15:53 बेला, यानि कि दिउँसोको 12:18 चाहिँ षष्ठी तिथि छ, त्यसपछि बल्ल सप्तमी लाग्नेछ है, विशेष गरी चाहिँ भोलि अष्टमी श्राद्ध हो, भोलि अष्टमी श्राद्ध चाहिँ तपाईँको 9:54 पछि मात्रै, किनकि सप्तमी भोलि 9:52 बेला रहेको छ, त्यही भएर 9:54 पछि अष्टमी श्राद्ध गर्न मिल्छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ, र विशेष गरी कुनै पनि जिज्ञासाहरू रहेका छन् भूत वर्तमान भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीहरू तपाईँलाई मन लागेको छ हेराउनको लागि भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। 16 श्राद्धमा श्राद्ध सबैले गर्नुहोला, जसको आफ्नो चाहिँ विशेष गरी पिताजी बित्नु भएको छ भने तपाईँले 16 श्राद्ध गर्न मिल्छ, पिताजी जीवित हुनुहुन्छ, माताजी बित्नु भएको छ भने 16 श्राद्ध बार्नुपर्छ, तर श्राद्ध गर्न मिल्दैन भने पनि हाम्रो शास्त्रहरूले बताएको छ। विशेष गरी 16 श्राद्धमा तपाईँलाई तिथि थाहा छैन के हो, बाबा त हुनुहुन्न तर तिथि थाहा छैन भने तपाईँले विशेष गरी औँसीमा गर्नुहोला, श्राद्धहरू गर्दाखेरि गर्नुहोस्, यसमा राम्रो हुनेछ, फाइदा हुनेछ। श्राद्ध भनेको चाहिँ विशेष गरी पितृको लागि मात्र होइन, आफ्नो कल्याणको लागि पनि गर्ने हो, श्राद्ध भनेको चाहिँ पितृको लागि मात्रै गर्ने होइन, यो चाहिँ आफ्नो लागि, आफ्नो स्वकल्याणको लागि, स्वपरिवार, आफ्नो परिवार कल्याणको लागि पनि गरिन्छ भन्दै कार्यक्रम ज्योतिष वास्तुको अन्तिम चरणतिर आएका छौँ। भोलि बिहान ठिक 7 बजे म फेरि कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु, तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्, नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो It's 8 AM.
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमा

0: राम्रो टुथपेस्ट हो।
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ।

0: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाई डेंगू ज्वरो को शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना:
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959, 98550 60 359 र 98550 67 359।
3: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम सोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 98 450 82 997,
4: 98 550 10 997।
7: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
8: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
9: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
8: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
8: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
8: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
11: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
12: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
11: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
12: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
11: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
5: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
12: सम्पर्क नम्बर 9875082997,
4: 9855010997।
13: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
14: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855524454, 9855420454। इमेल lok.logic2@gmail.com।
13: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोलुसन।
15: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
14: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
15: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
14: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा, पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै क्षिपत मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845209486।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: रेडियो साइनो 89.8 MHz। तपाईँ हाम्रो अटुट साइनो।

मंगसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: Hej og i læb søndag nu til Radio Sejle 89.1 MHz.
1: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: खरो विषयमा तारो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा
2: कृति तयारी चल्छ।
4: दिशोम फाइबर नेट

0: सबैका लागि ब्याङ्क डिस होम इन्टरनेट।
1: व्यवस्था समेत गरिएको छ। निजामती सेवाबाट निवृत्त भएपछि अन्य राजनैतिक वा

संवैधानिक नियुक्ति तत्काल नपाउने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ। विधेयकले दुई वर्षको कुलिङ अफ पिरियडको व्यवस्था समेत राखेको छ। आधारित श्रोता 49% आरक्षण, महिलालाई आधा हिस्सा, उपसचिव पदमा 40% खुला प्रतिस्पर्धाबाट, निजामती सेवा बोर्ड गठनको प्रस्ताव गरिएको छ, प्रदर्शन र हड़ताल गर्न निषेध गरिएको छ, सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने, महिला कर्मचारीलाई महिनावारी विदाको प्रस्ताव छ, मुख्य प्रशासनिक साँचो केन्द्रमै रहने गरी कर्मचारी विधेयक निजामती विधेयक आएको छ। तर निजामती विधेयकले ड्रास्टिक रूपमा एक किसिमको चेन्ज गर्न खोजेको विषयलाई पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौं। निजी क्षेत्रलाई राष्ट्रिय ग्रिडको ढोका समेत खुलिएको छ। निजी क्षेत्रको विद्युत व्यापारमा नयाँ आधार तयार भएको छ। लागतमा विभिन्न पक्षलाई आधार बनाइएको छ। छुट्टा छुट्टै प्रसारण सम्झनाका लागि पनि निर्देशिका तयार गरिएको छ। कानूनी आधारमा खुला पहुँचको व्यवस्था समेत गरिएको छ। आजको बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। निजामती विधेयक ढिलो आयो, जरै हल्लायो। आदरणीय श्रोता, आज निकै ठूलो बहस र चर्चाको केन्द्रमा निजामती विधेयक भएको छ र यो विधेयक

कार्यान्वयन भएसँगै आएसँगै निजामती कर्मचारीहरूको वृत्ति विकास र अनुशासनमा निकै ठूलो परिवर्तन हुनेछ र सरकारले जुन किसिमले यो विधेयकलाई ल्याएको छ यो विधेयकको चौतर्फी रूपमा आज प्रशंसा भइरहेको छ र यो ढंगले अगाडि बढ़्यो भने देशले राम्रो तरिकाले चाहिँ विकास र समृद्धितर्फ पनि आफूलाई अग्रसर गराउन सक्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोड़िएर आएका छन् र ब्याट्री स्टोरेज र प्रसारण लाइनमा निजी लगानी जुटाउन एडीबीको सहयोग आएको छ। प्राधिकरणको इक्विटी हिस्सा राख्न पनि एडीबीले सहयोग गर्ने विषयलाई पनि आजको नेपाली बहसमा हामी उठाउन चाहन्छौ। आदरणीय श्रोता, अहिलेको बहसमा देश यतिखेर समस्यामा छ, संकटमा छ, बाढ़ी पहिरो भूकम्प र त्यसै गरी कोरोनाको निकै ठूलो मारपछि देश थिलथिलिएको थियो र अहिलेको अवस्थामा फेरि रसुवा बाढ़ीले गर्दाखेरि देशको धेरै ठूला समस्याहरू भत्ताभुङ्ग पारेको छ, समस्या सिर्जना भएको छ। त्यसैले गर्दा पनि अहिलेको अवस्थामा अब कसरी मुलुकलाई अगाडि बढ़ाउने, कसरी देशलाई समृद्ध बनाउने, कसरी देशको सम्बन्धतर्फ राष्ट्रिय एकतातर्फ कसरी अगाडि बढ्ने, यस विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। जेएनजी विद्रोहले एउटा नयाँ परिकल्पना गरेको थियो देशमा बेरोजगारी समस्या हल गर्ने, विदेश र वैदेशिक रोजगारीलाई कम गर्ने, स्वदेशमा उद्योग धन्दा कल कारखानाहरूको विस्तार गर्ने, स्वदेशमा युवाहरूलाई रोजगारी दिने। तर आज सरकार त्यो ढंगले अगाडि बढ़ेको छ कि छैन, आजको नेपाली भाषामा हामी चर्चा गर्न चाहन्छौ। आधुनिक श्रोता, अब अहिले मुलुक कुन ढंगले अगाडि बढ़िरहेको छ? दशैं आयो, महँगी बढ़ेको छ, यतिखेर खाद्यान्नको मूल्यमा वृद्धि भएको छ, हरेक चीजहरू तपाईँ बजारमा जानुहोस् किन्नुहोस्, एसेसरीजहरू हरेक माध्यम पाठ पूर्जाहरू किन्नुहोस्, महँगी व्यापक रूपमा श्रम रूपमा चाहिँ बढ़ेको छ। ग्यासको अभाव अझै पनि कायमै छ, समयमा ग्यास उपलब्ध छैन, नागरिकहरूका भान्सा र चुलो यतिखेर निभेको अवस्था छ। आदरणीय श्रोता, यो चरम अवस्थामा, यो चरम गरिबी र चरम अप्ठ्यारो परिस्थितिमा चाहिँ नागरिकले कसरी जीवनयापन गरिरहेका छन् त? आजको नेपाली भाषामा हामी यस विषयमा पनि कुराकानी गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सेल्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभल अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

यो दशैंमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क चढान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क
2: हरो विषयमा दरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईडी ब्याङ्क सबैका लागि ब्याङ्क
4: पीस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य मनोज मणि आचार्य हुनुहुन्छ। मनोज मणिजी, नेपालीहरूले धेरै समय कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: हजुर नमस्कार, जय नेपाल, शुभ प्रभात।
4: अब आजको बसको केन्द्रबिन्दुमा नेपाली कंग्रेसको महाधिवेशन यतिखेर भव्यताका साथ शुरू हुँदैछ, भइरहेको छ, चलिरहेको छ र देउवा पक्षको पनि हिजोबाट शुरू भएको छ। तपाईँले नेपाली कंग्रेसको यो महाधिवेशनको जुन किसिमको तरंग, जुन किसिमको चाहिँ चार्मिङ उत्साह देशभरिबाट चाहिँ कस्तो खालको माहौल बनेको पाउनुभयो?
5: नेपाली कंग्रेस पार्टीले गएको पौष 27 देखि 30 गतेसम्म सम्पन्न भएको दोस्रो विशेष महाधिवेशन पछि गगन कुमार थापाको नेतृत्वमा गएको फागुन 21 गते आम निर्वाचन हुँदै यो त्यसपछि हामीले 15 महाधिवेशनको लागि क्रियाशील वितरण क्रियाशीलको नवीकरण क्रियाशीलको अध्यावधि हुँदै पार्टीलाई समग्र समुदाय समग्र चाहिँ पेसा वर्ग क्षेत्र उमेर एउटा युवादेखि प्रौढसँग विभिन्न श्रमिकदेखि प्रजातन्त्र सेनानीसम्म एउटा चाहिँ सबैको चाहिँ एउटा अपनत्व फिल हुने गरेर एउटा विधानमा व्यवस्थापन गर्दै नेपाली कंग्रेसको केन्द्रीय सभापति पदाधिकारीदेखि सबै नेताहरू ओडा तहबाटै प्रतिनिधित्व हुँदै केन्द्र तहसम्मको नेतृत्वमा आउनुपर्ने जो विधानको प्रावधान हामीले विशेष महाधिवेशनबाट हामीले पारित गर्यौं त्यसलाई अहिले हामीले कार्यान्वयनको तहमा वडा तहदेखिको अधिवेशन प्रारम्भ हुँदै जिल्ला अधिवेशन र प्रदेश 7 प्रदेशको अधिवेशनलाई पछि गर्ने गरी केन्द्रीय महाधिवेशन अबको 2 दिनपछि हुने क्रममा छौं र यो क्रममा वडा तहदेखि नै एउटा कांग्रेसभित्र एउटा ठूलो चाहिँ युवाहरूको ठूलो पेसाकर्मीहरूको ठूलो चाहिँ एउटा प्रौढदेखि जिम्मेवार पुराना चाहिँ प्रजातन्त्र सेनानीदेखि सबैको एउटा चाहिँ लहर आएको छ। तलैदेखि पुछबाटै चाहिँ के अरे महाधिवेशनमा प्रतित्व हुनको लागि नेतृत्वमा आउनको लागि प्रतिस्पर्धा भएको छ। एउटा सहमति नभएको ठाउँमा निर्वाचन प्रक्रिया मार्फत गतिविधि अगाडि बढेको छ र यो एउटा ठूलो चाहिँ एउटा पर्व जो हाम्रो 4 वर्षमा हुने पर्व चाहिँ अहिले हाम्रो नेपाली कंग्रेसभित्र चलिरहेको छ।
4: अहिले एउटा कुरा मनोज मणिजी, कस्तो छ भने नि समस्या के भयो भने नेपाली कंग्रेसलाई 3 चिरामा विभक्त भयो क्या। यतिखेर शेखर कोइरालाजी कतै पनि जानुभएको छैन, गगन कुमार थापा नेतृत्वमा कंग्रेसलाई ढिक्क बनाउने प्रयत्न त भइ नै रहेको छ, त्यो पनि एकापट्टि छ। देउवाली पक्षले पनि 15 गतेबाट महाधिवेशनै शुरू गर्यो भनेपछि कंग्रेस कसरी बलियो भयो त? अब कंग्रेस त 3 चिरामा विभक्त भयो नि त, होइन? यसले त कमजोर बनायो नि त पार्टीलाई।
5: एउटा विशेष अवस्था बन्यो, विशेष अधिवेशन गर्नुपर्ने अवस्था गएको भाद्र 23 र 24 गते पछिको नेपालको राजनीति घटनाक्रम जो नेपाली राजनीतिको काबुमा रहेन, त्यस घटनाका कारण नेपालमा एउटा ठूलो भयावह अवस्था बन्यो। जुन घटनाले नेपाली कंग्रेसलाई एउटा नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ भिजन सहित अगाडि जानुपर्ने अवस्था बन्यो र जसका कारण हामीले विशेष महाधिवेशनमा हामी पुग्यौं। विशेष महाधिवेशनले, विशेष महाधिवेशनको हलले राजनीति सांगठनिक र नेतृत्व सम्बन्धी तय एउटा नयाँ चाहिँ एउटा विचार तय गर्दै हामी महाधिवेशन पछि हामी निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वलाई निर्वाचन आयोगले अध्यावधि गर्दै त्यो नेतृत्वले गएको आम निर्वाचनमा टिकट वितरण गरेर हामीले अहिले नियमित महाधिवेशन 15 महाधिवेशनमा हामी छौं। अब रह्यो यो प्रक्रियाभित्र केही साथीहरू सुरुमा चाहिँ विशेष महाधिवेशनको हलभित्र आउनुभयो, केही साथीहरू निर्वाचनको दौडहालमा टिकटै दिएर नेता साथीहरू जो अहिले केही नेताहरू विशेषमा यो नियमित महाधिवेशन यो अहिलेको अधिवेशनमा चाहिँ जोडिनु भएको छ, केही नेताहरू पछिल्लो पटकका मिटिङहरूमा क्रियाशीलको अध्यावधिमा जोडिनु भयो, त्यसैले ठूलो संख्यामा हिजो फरक मत राख्ने हिजो विशेष अधिवेशनको प्रक्रियामा सामेल नहुनु भएका करिब करिब 75% चाहिँ नेतृत्वहरू अहिले यो हाम्रो 15 अधिवेशनको यो यो प्रक्रियामा हुनुहुन्छ। केही नेताहरू अझै पनि मलाई आशा छ 18 गतेको खुला मञ्चमा हुने उद्घाटन सत्रमा सम्म
4: आउने सम्भावना टरेर गएको छ। प्रकाश शर्मा मजीले भनिसक्नु भएको छ यो हल्लासल्लामा फिट्नु, देउबाजी चाहिँ आउनुहुन्न उद्घाटनमा, तपाईँहरूले चाहिँ त्यसलाई चाहिँ व्यापार नगर्नुहोस् है देउबाजीले ल्याएर भन्नुभएको छ क्या हिजो मात्रै।
5: अब हामीले निवर्तमान सभापतिजीलाई आमन्त्रण गर्ने, निवर्तमान सभापतिको हातबाट जन्मोत्तोलन गर्ने, हामीले आशा अपेक्षा सिङ्गो कंग्रेसका नेता कार्यकर्ताले खोजिरहेका छौं। हाम्रो सदस्य सभापति गगन कुमार थापाले पनि भनिसक्नु भएको छ, हामीलाई विश्वास छ शेरबहादुर त्यो गर्नुहुन्छ भनेर हामीले आशा अपेक्षा गरेका छौं। बाँकी कुरा एउटा अधिवेशनको प्रक्रिया अगाडि
4: आउनु हुँदैन नै होइन, किनभने अब उहाँहरूले चाहिँ अलगै तरिकाले महाधिवेशन शुरूआत गरि नै सक्नु भएको छ, कंग्रेस 3 चिरामा विभक्त भइ नै सकेका छ। अब एउटा कुरा के बताउनुहोस्, रोल्पा लगायत गाउँमा अधिवेशनको माहौल चाहिँ कस्तो रह्यो, कसरी चाहिँ अगाडि बढ़्यो, धेरै ठाउँमा चाहिँ मुक्कामुक्की हानाहानका स्थिति पनि भए, जिल्ला संग्रहालयसँग हिजो कुरा गरिएको थियो, मोरङमा चाहिँ होइन उहाँमाथि पनि आक्रमण भएको विषय बताउनु भएको थियो, बोलाई बोलाई चाहिँ कुटपिट भयो भन्ने खालको स्थिति पनि थियो, तर तपाईँहरूको क्षेत्रमा कस्तो रह्यो?
5: यसपटक चाहिँ जरा भनेको हाम्रो वडा हो, 6743 वडा भयो हाम्रो पार्टीको वडा अधिवेशनबाट प्रारम्भ भएको हाम्रो अधिवेशन, देशैभर रूपमा चाहिँ राम्रो अब एका ठाउँमा सामान्य झडपर हुनु, एका ठाउँमा चाहिँ अलिकति चाहिँ मुकामुकी हुनु, एका ठाउँमा त्यस्ता देखिए तापनि धेरै ठाउँमा चाहिँ एउटा सहर्ष एकदम राम्रो वातावरणमा हाम्रो अधिवेशनका प्रक्रियाहरू अगाडि बढ्दै बढ्दै आए। अब यो बीचमा चाहिँ विशेष गरी यो प्राकृतिक विपत्ति विशेष गरी यो रसुवा नुवाकोट र धादिङको चाहिँ के एउटा बाढी पहिरोबाट आएको चाहिँ एउटा एक खालको चाहिँ प्रसित र एक खालको जुन आक्रान्त जुन अवस्था बन्यो, त्यसपछि गएको 8 देखि 12 गतेसम्मको जुन पानी को जुन देशैभरि जुन पानी र हावाहुरीका कारण केही ठाउँमा चाहिँ अलिकति अधिवेशन गर्नलाई बाटो आवत जावतलाई केही समस्या भए पनि मलाई लाग्छ आज स्टिल तपाईँसँग कुरा गर्दै गर्दा करिब करिब 30 निर्वाचन क्षेत्रमा मात्रै आज मात्रै पनि अधिवेशनहरू हुँदैछ, यसरी 165 निर्वाचन क्षेत्रमा चाहिँ अधिवेशनका प्रक्रियाहरू चलिरहेका छन्, केही ठाउँमा चाहिँ चुनाव भएर मतगणनाको क्रममा छन्, केही ठाउँमा आज मात्रै निर्वाचन हुँदैछ, कतिपय ठाउँमा भोलिसम्मको निर्वाचनको तयारी भएको छ। अब यो मासवेश पार्टी नेपाली कंग्रेस केही क्रियाशीलका बारेमा एउटा चाहिँ अध्यावधिकका विषयमा र केही राजनीतिक सहमतिहरूका हुन नसक्ने गर्दा भएका कमी कमजोरीलाई पनि एउटा त्यसलाई चाहिँ सर्ट आउट गर्दै एउटा प्रक्रियामा सबै साथीहरू सबै नेताहरूले कोही पनि यो अधिवेशनमा चाहिँ नछुटोस् भन्ने उद्देश्यका साथ नेपाली कंग्रेसले यी देखिएका तमाम समस्यालाई पनि समाधान गर्दै र यो अधिवेशनमा सहभागी हुनुहुनुभएका शीर्ष नेतादेखि नयाँ युवा साथीहरूलाई सम्मलाई कसरी चाहिँ त्यो प्रक्रियामा लैजाने त्यो प्रक्रियाबाट कोही नछुटोन् भन्ने उद्देश्यका साथ नेपाली कंग्रेसले जिम्मेवारी भूमिका निर्वाह गरेको छ र निर्वाचन नेपाली कंग्रेसको निर्वाचन समितिले त्यो सम्बन्धी प्रक्रिया उसका निर्वाचन अधिकृतहरू अहिले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक ठाउँमा खटिरहनु भएको छ, उहाँहरूले काम गरिरहेको रहनु भएको छ, हामी अहिले प्रतिपक्षमा छौं। आज हिजो सत्तामा हुँदै गर्दाको एउटा चुनावको धङधङी कांग्रेसका नेताहरूमा जे देखिएको थियो आज प्रतिपक्षमा हुँदै गर्दा नेपाली कंग्रेसले आफ्नो आन्तरिक लोकतन्त्रको अभ्यास निर्वाचनको प्रक्रियामा छौं, सत्ताका केही चलखेलहरू सत्ताका केही धरपकड सत्ताका केही भूलाई छिचोल्दै चिर्दै नेपाली कंग्रेसले आफ्नो एउटा अधिवेशनको प्रक्रिया ओडादेखि अब केन्द्र तहसम्मको अवस्थामा हामी आइपुगेका छौँ।
4: होइन अब एउटा कुरा के छ भने तपाईँ चाहिँ केमा उम्मेदवारी दिँदै हुनुहुन्छ, अब यो विशेष महाधिवेशनको सचिवालय प्रमुख भए पनि पद चाहिँ कुनै लिनु भएन, अहिलेको अवस्थामा के छ, तपाईँ महाधिवेशन व्यवस्थापन समितिको सदस्य पनि हो होइन, नेपाली कंग्रेसभित्र चाहिँ तपाईँको चाहिँ अबको तयारी चाहिँ के छ?
5: नेपाली कंग्रेसको लामो राजनीतिमा म नेपाली कंग्रेसको सिस्टर अर्गनाइजेसन नेपाल विद्यार्थी संघको नेतृत्वमा पनि मैले बसेर लामो समय बसेर काम गर्दै आएको एउटा चाहिँ के अरे कार्यकर्ता हुँ। नेभी संघको राजनीतिमा काम गर्दै गर्दा सँगै काम गरिरहनु भएका विश्व प्रकाशसँगको नेतृत्वमा बसेर काम गर्यौं, अहिलेको सदस्य सभापति गगन थापासँग सँगै कमिटीमा बसेर काम गर्यौं, गुरूराज घिमिरे प्रदीप पौडेल लगायतका नेतृत्वसँग सँगै बसेर महामन्त्रीको नेभी संघको भूमिकामा निर्वाह गर्दै आइपुग्यौं र एउटा माओवादी द्वन्द्व प्रभावित जिल्ला रोल्पाबाट एउटा संगठनको साथ बचाएर पार्टीलाई बचाएर पार्टीको विचार आदर्शलाई बचाउँदै यो ठाउँसम्म आइपुग्यो र गएको विशेष महाधिवेशनमा पनि एउटा विशेष महाधिवेशन तयारी त्यो समितिको चाहिँ एउटा संयोजकमा भएको भूमिकामा निर्वाह गर्दै काम गर्दै यहाँसम्म आइपुग्दै गर्दा मलाई लाग्छ मलाई पदभन्दा ठूलो विचार हो, नेतृत्व हो र आजको राजनीतिलाई सही ढङ्गमा लैजानको लागि एउटा त्याग र समर्पणको भूमिका पनि पार्टीभित्र जरूरी पर्छ भने पार्टीभित्र आवश्यकता पर्दा नेतृत्व दायी भूमिका पनि निर्वाह गर्नुपर्ने भएको हुँदा मैले यसपटक खस आर्य तर्फको सहमहामन्त्रीको रूपमा मैले आफूलाई प्रस्तुत गरेको छु। मैले नेतृत्वलाई पनि भनेको छु, सभापति उपसभापति महामन्त्रीलाई पनि भनेको छु, निवेदन गरेको छु, देशैभरका कार्यकर्ता साथीहरूको माग चाहना इच्छा पनि अहिले चाहिँ तपाईँले नेतृत्व गरिरहनु भएको नेतृत्व गर्नु पर्यो, तपाईँले प्रतिस्पर्धा गर्नु पर्यो, सधैँभरि त्याग मात्रै गरेर हुँदैन, नेतृत्व पनि गर्नु पर्यो, हाम्रो नेता चाहिँ बाहिर के अरे सड़कमा मात्रै होइन नेतृत्व दायी भूमिका निर्वाह गर्नु पर्यो भन्ने नेता कार्यकर्ता साथीहरूको पनि माग भएको हुँदा मैले सहमहामन्त्रीको रूपमा आफूलाई उभ्याउने प्रयास गरेको छु।
4: अब अहिलेको अवस्थालाई लियो भने विशेष महाधिवेशनमा पनि तपाईँले राम्रैसँग काम गर्नु भएको छ होइन, अहिलेको नेपाली कंग्रेसलाई चाहिँ कसरी एक बनाउने, कसरी चाहिँ बलियो कंग्रेस बनाउने भन्ने खालको एउटा चर्चा परिचर्चा एकातिर छ, तर अहिलेको यो कंग्रेसलाई हेर्दाखेरि अहिलेको अवस्थामा कुन ढंगले चाहिँ कंग्रेस अगाडि बढ़िरहेको छ, प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ, सरकारलाई खबरदारी गर्न कंग्रेसले सकिया छ कि छैन, होइन यो कहाँनिर तपाईँहरूको चाहिँ अप्ठ्यारो स्थिति आयो, किन चाहिँ सबैलाई एक छत्र एउटा छारीमा चाहिँ ल्याउन सकिएन, यो विषयमा चाहिँ कहिलेकाहीँ यसो सोच्दाखेरि आफूले आफूलाई चाहिँ कस्तो कुन ठाउँमा उभ्याउनुहुन्छ?
5: नेपाली कंग्रेसभित्र अहिले त्यति धेरै चाहिँ चिन्ता कंग्रेसका बारेमा, कंग्रेसलाई साँच्चिकै पुनर्जागरण गर्नका लागि हिजोका कमी कमजोरीहरूबाट हामीले केही पाठ सिक्नुपर्छ र नयाँ मतदाताहरू जो आएका छन्, विशेष गरी नयाँ जेन्जीहरू नयाँ युवाहरू आएका छन्, तिनीहरूको आकर्षणको पार्टी कसरी बनाउन सक्ने, कसरी प्रतिस्पर्धी पार्टी भन्दा नेपाली कंग्रेसलाई अब्बल बनाउन सक्ने, हिजो आन्तरिक होस् वा बाह्य होस् एउटा निर्वाचनको प्रक्रियामा नेपालका कम्युनिष्ट पार्टीहरू घटकहरू हिजोका मधेसवादी क्षेत्रीय दलहरूलाई पनि एउटा लोकतान्त्रिक प्रक्रियामा ल्याएर एउटा चाहिँ सशस्त्र द्वन्द्वमा भएको माओवादीलाई पनि देशको मूलधारमा ल्याएर सशस्त्र द्वन्द्वमा भएका मधेसवादी दलहरू जातीयवादी दलहरूलाई पनि एउटा नेपालको राजनीतिको एउटा मियोको नेतृत्व गर्दै आएको नेपाली कंग्रेस जसको नेतृत्वमा नेपालका ठूल्ठूला आन्दोलनका ठूल्ठूला परिवर्तनको सम्भव भयो, त्यो परिवर्तनको नेतृत्व गरेको कांग्रेस जसको बलमा आज नेपालको संविधान 2072 हाम्रो हातमा छ, त्यसलाई यो संविधानलाई कार्यान्वयन गर्ने, यो देशलाई बचाउने, देशको संविधानलाई बचाउने र यो अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई बचाउँदै हामीले भएका यसका भएका कमी कमजोरीहरूबाट पाठ सिक्दै हामीले अगाडिको गति लिनुपर्ने यो आजको जुन बेला छ, यो बेलामा नेपाली कंग्रेस सशस्त्र प्रतिपक्षीको भूमिकामा छ। देशमा आपद विपद प्राकृतिक विपदहरू परेको बेलामा देशका सबै सत्ता पक्ष प्रतिपक्ष नबनिकन एक ठाउँमा उभिएर हामीले सामना गर्नुपर्नेछ। देशका म गम्भीर विषयहरूमा हामी चाहिँ के अरे देशभरिका नागरिक समाजहरू देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर हामीले एउटा मुकाबिला गर्नुपर्नेछ। सँगसँगै हामीले के चाहिँ भने यो सरकारमा रहेको सत्ता पक्षले गरेका कमी कमजोरीहरू गल्तीलाई टुलु टुलु हेरेर बसिरहने ठाउँमा नेपाली कंग्रेस छैन। त्यो बेलामा कंग्रेसले प्रश्न उठाउन प्रश्न
4: उठाउँछ, विशेष महाधिवेशनले बनाएको विधानले पार्टीलाई के फरक पार्यो अहिले?
5: नेपाली कंग्रेसको यो विधानले यो देशलाई सम्बोधन गरेको छ, यो नेपालको संविधानलाई सम्बोधन गरेको छ, यो नेपाली कंग्रेसले प्राप्त गरेको उपलब्धिलाई कार्यान्वयन गर्नको लागि सबै तह पेसा कर्मीहरूलाई पनि मूल नेतृत्वमा लैजानको लागि नेपाली कंग्रेसले विधान नै व्यवस्था गरेको हुनाले नेपाली कंग्रेस जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीले जिम्मेवार पूर्ण भूमिका निर्वाह गर्दछ। यो आन्तरिक पार्टी पहिले त आन्तरिक पार्टीभित्रको लोकतन्त्रलाई चाहिँ के अरे कार्यान्वयन गर्दै अनि देशको नेतृत्व गर्ने जिम्मेवारी त्यो अभिधारा नेपाली कंग्रेसको काँधमा छ। त्यसैले हामी जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीले जिम्मेवारी पूर्ण भूमिका निर्वाह गर्ने ठाउँमा आजको दिनमा नेपाली कंग्रेस छ। नेपाली कंग्रेसले आफ्नो खबरदारी पनि गरिरहेको छ। पार्टीभित्रको लोकतन्त्रलाई पनि चाहिँ उपयोग गर्दै यो कंग्रेस यो आम नागरिकको पार्टी हो। आम नेपालमा बस्ने विभिन्न समुदायको पार्टी हो र यो भित्र सबै नै म नेपाली कंग्रेसको नेता बन्छु भन्ने अधिकारलाई यो विधानमा पार्टीकोले विधानमा व्यवस्था गरेको
4: छ।
5: त्यसको कारणको तहमा हामी छौँ।
4: हस् यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
5: हस्
4: नेपाली कंग्रेसका युवा मनोज बडी आचार्य आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ। विश्रामपछि पुनः उपस्थित हुनेछौ।
6: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव हुँदै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साथी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: ए भती यो चाडपर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइरा माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोस्टिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
3: डिस होम इन्टरनेट। यतिकै हाम्रो बीचमा नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। बर्तौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार, गुड मर्निङ महेश बर्तौलाजी, नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ। अब अहिलेको अवस्थामा तपाईँले एकदमै प्रष्ट वक्ता हो तपाईँ, होइन, स्पष्ट बोल्नुहुन्छ, सत्य कुरा मात्र बोल्नुहुन्छ। नेकपा एमालेको प्रमुख सचेतक पनि भइसक्या हो, युवा नेता हो, नेकपा एमालेमा धेरै अवसर पाएको नेता पनि हो। आज एमाले पार्टी चाहिँ कस्तो अवस्थामा छ, ठ्याक्कै भन्नुहोस् त।
4: हामीले भर्खरै पार्टीको तेस्रो केन्द्रीय कमिटिको बैठक सम्पन्न गर्यौं। यो बैठक पछि एउटा पार्टीभित्र असाध्यै सकारात्मक ढंगबाट हामीले निर्णयहरू गरेर सिङ्गो पार्टीको शक्ति सामर्थ्य, पार्टीको सिङ्गो संरचनालाई एकताबद्ध ढंगबाट चाहिँ पार्टीलाई अगाडि बढाउने त्यस ध्येयका आधारबाट पार्टी अगाडि बढेको छ। मैले अझ यसलाई स्पष्ट शब्दमा भन्दा, जस्तो गएको फागुन 21 गते पार्टीले जुन प्रकारको परिणाम हासिल गर्यो त्यसले हाम्रो पार्टीभित्र अनेकौं बहसहरू सृजनाहरू गर्न खोजियो, त्यो प्रयासहरू भए। अर्थात् पार्टी चाहिँ अब कसरी अगाडि बढ्छ भन्ने सन्दर्भमा, पार्टीको आन्तरिक जीवनलाई कुन कोणबाट लैजानुपर्छ भन्ने सन्दर्भमा मान्छेहरूले विभिन्न तरिकाबाट बहसहरू पनि गरे। अध्यक्षलाई तत्काल विदा गर्नुपर्छ, अध्यक्षको विदाईमा भनेकै पार्टीको पुनर्गठन हो भन्ने ठाउँका बहसहरू पनि भए। अर्थात् केन्द्रीय कमिटिको बैठकले जुन ढंगबाट जसरी जे गतिविधिहरू पार्टीका सन्दर्भमा, पार्टीका जिम्मेवार नेताहरूका मार्फत पनि भए, यी सबै जे जे अभिव्यक्तिहरू जसरी उठे, यी सबै कुराहरूलाई त्यो केन्द्रीय कमिटिको बैठकले एउटा कट अफ डेटका रूपमा आधार मानेर सबै असमझदारीहरू, सबै कुनै अन्तर्विरोध छन् भने, कुनै प्रश्नहरू छन् भने ती विषयलाई खोला खुलस्त बहस छलफल पनि गरेर त्यो बैठकबाट चाहिँ पार्टी एक ढिक्का एकताबद्ध ढंगबाट हामी अब अगाडि बढ्यौं र हिजोका हामीले काम कयौं अब शासकीय भूमिकामा रहँदाखेरि कयौं चाहिँ त्रुटिहरू गरेका छौं भने ती विषयमा हामी रियलाइजेसन गर्दै जनताका बीचमा हामी सचिएर जाने कुराको एउटा प्रतिबद्ध र संकल्प सहित यो बैठक सकेका कारणले गर्दा अब पार्टी चाहिँ अब नियमित जागरण अभियान मार्फत जनतासँग उनका मुद्दाहरूलाई बोक्ने, त्यस हिसाबबाट हामी अहिले पार्टीको समग्र जीवन चाहिँ चलायमान गर्ने गराउने त्यो अभियानमा लागेका छौँ, क्रियाशील भएका छौँ।
3: एउटा कुरा, नेकपा एमालेलाई जति लेपन लाए पनि एमालेमा नेतृत्व परिवर्तनको बहस व्यापक रूपमा उठेको थियो। रामबहादुर थापा बादल नेतृत्व समय जगत्तको चाहिँ एउटा टोली बन्यो, जसले चाहिँ तल्लो तहबाट चाहिँ धेरै प्रतिक्रियाहरू, नागरिकहरूका कार्यकर्ताका प्रतिक्रियाहरू लिएर आयो। उहाँको प्रतिवेदन अध्यक्षलाई मन परेन, शंकर पोखरेलको प्रतिवेदन अध्यक्षलाई मन परेन, त्यसपछि हाम्रो प्रदीप गेवालीजीले लेपन लाएर जब प्रतिवेदन लेख्नुभयो त्यसपछि उहाँ पर्सिनुभयो, ओके भन्नुभयो उहाँले। त्यस पछाडि चाहिँ अहिले अलिकति सहमति मिल्या जस्तो बाहिर देखियो, तर भित्र चाहिँ निकै ठुलो मतभेद छ, होइन?
4: होइन, त्यस्तो छैन। पार्टीका सोधै अध्यक्षज्यूले ल्याउनु भएको प्रतिवेदन, त्यसमा समग्र विषयहरूलाई नै समेटेर ल्याइएको छ। त्यो किनभने पार्टीको औपचारिक संस्थागत ढंगबाटै आएको प्रतिवेदन हो। त्यो प्रतिवेदनमा हिजोका निर्वाचनको समग्र समीक्षा, त्यस पछिका चाहिँ विभिन्न पार्टीभित्र निर्माण भएका केही उल्झनहरू, प्रश्नहरू, पार्टीको पुनर्गठनका सन्दर्भमा, किनभने पार्टीको पुनर्गठन भनेको केवल एकजना व्यक्ति अध्यक्षलाई बहिर्गमन गर्ने मात्रै कुरा होइन कि, हाम्रो समग्र कार्यशैली, कार्य संस्कृति, कार्य प्रणाली, हाम्रा चिन्तन, सोच, दृष्टिकोण, हामी त जनआधारित पार्टी हो नि, हो जनआधारित जनआधारित पार्टीले निर्वाह गर्नुपर्ने हाम्रा चाहिँ भूमिकाहरू यी सबै कुरामा हिजोको फर्मेटबाट कम्प्लिटली हामी त चेन्ज भएर जानुपर्ने अवस्थालाई बोध आत्मबोध गर्नुपर्ने हो। त्यो आत्मबोधका आधारबाट सधैँ अध्यक्षज्यूले प्रतिवेदन ल्याइसक्नु भएपछि त्यसैले हिजो चाहिँ पुनर्गठनका सन्दर्भमा सधैँ महासचिव लगायत नेताहरूले गर्नुभएको मेहनत वर्कआउटहरू यी सबै विषयहरू त मूल प्रतिवेदनै समावेश भएर आएपछि यसलाई फेरि बाँकी केही छ भन्ने कोणबाट त अब यहाँहरूले नै अब हाम्रो पार्टीभित्र केही छैन, नेताहरूको बिचमा कुनै अन्तर्विरोध छैन, अनि अन्तर्विरोध छ भनेर यहाँहरूले नै अब त्यो चाहिँ छ मात्रै अन्तर्विरोधको चाहिँ मार्केटिङ मात्रै हजुरहरूले गरेर अब हामी कहाँ अन्तर्विरोध त्यो देखिने कुरा त होइन। तथापि अहिले हामीले केही प्रश्न उठेको सत्य हो, हिजोको काम गर्ने तरिका शैलीको निरन्तरताबाट अब पार्टी अगाडि बढ्न सक्दैन, यसलाई कम्प्लिटली आजको मनोविज्ञान समाजको मनोविज्ञान आजको युवा पुस्ताको चाहना दृष्टिकोण हो त्यसलाई पनि हामीले पार्टीको आन्दोलनको अब पुँजीका रूपमा सम्पत्तिका रूपमा सँगै लिएर जान सक्दाखेरि मात्रै विजय राजनीतिक शक्ति जनताबाट अनुमोदित राजनीतिक शक्तिका रूपमा हामी जान सक्छौँ भन्ने हामीले यो बैठकबाट महसुस गरेका छौँ, संकल्प पनि गरेका छौँ, प्रतिबद्धता पनि गरेका छौँ कि हिजो कमजोरी चाहिँ के भयो हामी रियलाइज गर्छौँ, शक्ति नै हाम्रो छ प्रतिबद्धता व्यक्त गर्छौँ, किनभने त्यो जनतामा आधारित पार्टीले कुनै कमजोरीहरू हाम्रा भएका छन् भनेपछि ती कुराहरूलाई सकेर जान सक्ने सामर्थ्य त्यो एमाले राख्छ भन्ने कुरा हामीले भनेका छौँ र भोलि कुनै कमजोरीहरू गर्दैनौँ। देश र जनताको मुद्दा उठान गर्ने कुरामा त्यसलाई भोक्ने कुरामा आजसम्म एमाले कहिले पनि कमजोरी गरेको छैन, साथसाथै भूमिकामा कहिले डेलिभरीको पाटोमा कहिले कुरा गर्न खोज्दाखेरि गर्न सकेन होला तर जनताले त्यसलाई यिनले गरेन भने जो कमजोरीको चाहिँ बाक्सेटमा राखेर हामीलाई हेरिराखेका छन् ती कुराहरू चाहिँ भोलिका दिनमा हामी त्यसो गर्दैनौँ, जनताको भावना चाहनालाई केन्द्रमै राख्ने फेरि पनि काम गरिरहन्छौँ भन्ने कुरा पनि गरेर यो बैठकबाट संकल्प गरेर अगाडि बढेका छौँ। र सारमा म तपाईँलाई एक सुझाव भन्छु, पार्टीभित्र जीवन्त पार्टी हो एमाले, एउटा लोकतान्त्रिक राजनीतिक शक्ति हो एमाले, विभिन्न प्रश्नहरू उठ्न सक्छ, नेतृत्वको बारेमा पनि प्रश्न उठ्न सक्छ, कार्यशैलीका बारेमा पनि प्रश्न उठ्न सक्छ, योजनाहरूका बारेमा नीतिका बारेमा पनि बहस छल्फल हुन सक्छ, तर कुन विषयको बहस कहाँ कहिले हुने भन्ने कुराको चाहिँ निश्चित त्यो विधानले खिचिएको टाइम र संरचनामा हुन्छ। महाधिवेशनको नेतृत्वको बहस हुन सक्छ फेर्ने नफेर्ने भन्न सकिन्छ, विधान महाधिवेशन नीतिका विधिका बारेमा हुन सक्छ, तर त्यस पदबाट निर्वाचित भएको वा त्यसले गरेका फैसलाहरूलाई चाहिँ कारण गर्ने चरणमा चाहिँ फेरि त्यो कारणको तहबाटै हामी हिँड्नुपर्छ भन्ने नै कुरा यो केन्द्रीय कमिटिको सार निष्कर्ष हो।
3: अब भयस वर्तमान चाहिँ अब एउटा कुरा के छ भने नेकपा एमालेलाई परिवर्तन गर्नुपर्छ, युवाले नेतृत्व गर्नुपर्छ, अब पुरानो शैलीमा भएन, पुरानो नेतृत्वले भएन भनेर चाहिँ पदाधिकारीबाट जब यी आवाजहरू उठे, अब अन्तत्व गत्तो विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता त्यो पनि विधानमा हुँदै नभएकोलाई ल्याएर चाहिँ वरिष्ठ नेता बनाइदिएर सबै कुराहरू राफसाप भयो भन्ने कुरा चाहिँ कतिको उपयुक्त होला भने आज कतिको उचित।
4: अब यस्तो छ खेम सर, तपाईँहरूलाई पनि आग्रह गर्न चाहन्छु, कुनै बेला हजुर आफै हो मलाई प्रश्न गर्नुहुन्थ्यो विद्या भण्डारी यत्रो सम्मान्य पूर्व राष्ट्रपतिले राजनीतिमा आउँछु भन्दा तपाईँहरूले पार्टीले रोक्ने तपाईँहरूले सदस्यता पनि नदिने भनेर तपाईँले प्रश्न गर्नुहुन्थ्यो अस्ति दुई महिना अगाडिसम्म। आज पार्टीले उहाँमाथि एउटा सम्मान सर्वसम्मत निर्णय गर्नुभयो, अब फेरि तपाईँ युवा तिर्छाउनु भयो भनेको यो यहाँहरूको यो पनि परिवर्तन गर्न पर्ने भयो।
3: पार्टीको
4: सन्दर्भबाट कुरा गर्छु, पार्टीको सन्दर्भबाट म कुरा गर्छु, उहाँको प्रसङ्ग जस्तो म यसमा धेरै व्याख्या गर्न चाहन्न, यो स्वयं सामान्य पूर्व राष्ट्रपतिज्यूको चाहनाका आधारबाट उहाँले म एउटा राजनीतिक हिजो पृष्ठभूमिबाट आएको मानिस हुँ, म अब राजनीतिक कर्ममा जोडिन्छु, म त्यही त्यस मार्फत सामाजिक राष्ट्र सेवामा म लाग्छु, म पार्टीकै झण्डा मार्फत छाता ओढेर अगाडि बढ्छु भन्ने उहाँको एउटा चाहना भइसकेपछि एउटा प्रक्रियाभित्र बसेर उहाँ पूर्व राष्ट्रपति भइसक्नुभयो, उहाँको चाहना पार्टीको आन्दोलन मार्फत जोडिएर समाजको म सेवा गर्छु भन्ने छ भने उहाँलाई राखिने पद भनेको त महाधिवेशनले अध्यक्ष सम्मान सदै अध्यक्षज्यूलाई बनाइसक्नु भएको छ, अब उहाँलाई भनेको त एउटा उच्च तहको सम्मानित नेताका रूपमा वरिष्ठ नेताका रूपमा नै स्वीकार गर्ने कुरा होला। त्यसकारण यो समग्र सबै सिङ्गो केन्द्रीय कमिटिको बैठक हो, अब एउटा साझा अब उहाँप्रतिको एउटा सम्मान पनि हो, उहाँको चाहना चाहिँ एउटा पार्टीको कम्युनिस्ट चाहिँ आन्दोलन कम्युनिस्ट पार्टीको चाहिँ नेकपा एमालेको ब्यानर मार्फत नै म काम गर्न चाहन्छु भन्ने उहाँको त्यो निरन्तरताको जे चाहना भयो त्यो प्रति पार्टीले त उच्च सम्मान गर्छ, त्यही गरेको कुरा हो हजुर।
3: होइन त्यो ठिक छ, अब तपाईँहरूले चाहिँ पार्टीमा विद्यादेवी भण्डारी भेट्याउनुहोस् वा त अर्कोलाई ल्याउनुहोस् अर्कोलाई ल्याउनुहोस् एउटा पाटो होला, तर एमाले आज चाहिँ जुन किसिमको चाहिँ होइन सरकारको प्रश्नहरू उठाउन सक्नुपर्ने हो, जनताको पक्षमा प्रश्नहरू उठाउन सक्नुपर्ने हो, सरकारले खबरदारी गर्न सक्नुपर्ने हो, महँगीका विषयमा बोल्न सक्नुपर्ने हो, समग्र देशको अब दशैं आउँदैछ, हेर्नुहोस् ग्यास छैन, चुलो छैन, निभेको छ, होइन मान्छेहरू प्रताडित छन्, नाकाहरू अझै पनि राम्रोसँग खुल्न सकिरहेको छैन, यी सबै कुराहरूलाई चाहिँ जनताको पार्टी हो नि त नेकपा एमाले, तर तपाईँहरूले प्रतिनिधित्व गर्न सक्नु भएन नि त, अहिले कमजोर भयो क्या पार्टीभित्रको मतभेदले।
4: हामीले पार्टीभित्र तपाईँले ठिकै भन्नुभयो, पार्टीभित्र अन्तर्विरोध मतभेदहरू चुलिँदाखेरि यस्ता कयौं मुद्दाहरू उठाउने कुरामा चुक्दछन् भन्ने तपाईँले जे आशय राख्नुभयो म एकदम हार्दिक धन्यवाद दिन चाहन्छु, सत्य कुरा हो, तर त्यो कुरालाई हामीले यो केन्द्रीय कमिटिको बैठकबाट पीठ मार्यौं, यति मात्रै होइन जस्तो सुकै अप्ठ्यारो होस् अन्तर्विरोध होस् नेता नेतृत्वहरूलाई जसै गरी फसाउनका लागि एकदम गैर कानूनी ढंगबाट पूर्वाधार प्रतिशोधका साथ जेल चाहिँ हालिएको अवस्थामा किन नहोस्, हामीले नेकपा एमाले मुलुकको राष्ट्रियता स्वाधीनता स्वाभिमान र जनजीविकाका मुद्दाहरूमा हामीले कहिले पनि हामी दोस्रो हुने गरी हामीले चाहिँ नबोलेको अवस्था होइन, हामी लगातार खबरदारी गरिरहेका छौँ, बोलिरहेका छौँ, तपाईँलाई म यति भन्छु आज नेपालको समकालीन राजनीतिक दलहरू भित्र कोही दलमाथि तीव्र आक्रमण छ, कुनै दलका नेता वा कार्यकर्ता वा शिवचिन्तमाथि तीव्र प्रश्नहरू छन् वा चाहिँ आलोचना कसैले गर्छन् गरिराखेका छन् भने त्यो एमालेमाथि गरिराखेका छन्, कारण एउटै उसले देशको मुद्दा बोलेको छ, जनजीविकाको मुद्दा बोलेको छ, सरकारको नाजायज गलत चाहिँ विधि विपरीतका कानून विपरीतका संविधान विपरीतका क्रियाकलाप र हरकतहरूको प्रश्न उठाइरहेको छ, आलोचना गरिएको छ, त्यसको विपक्षमा चाहिँ हामीले चाहिँ एक प्रकारले भन्यो भने खबरदारी गरिरहेका छौँ, हो यस कारणले गर्दाखेरि हामीमाथि अहिले पनि आक्रमण छ, त्यसको त्यसो हुँदाखेरि म के प्रश्न सत्रमा भन्न चाहन्छु भने हामी जनजीविकाका मुद्दा छोड्दैन, मुलुकको स्वाधीनता राष्ट्रियताका मुद्दाहरू कहिले पनि छोड्दैन, हामी कुन आसनमा हुन्छ छोड्दैनौँ, म संविधानवादका सिद्धान्तहरूलाई कुल चिने भत्काउने कुरालाई हामी किमार्थ स्वीकार गर्न सक्दैनौँ, गैर कानून र विधिभन्दा बाहिरका क्रियाकलाप हामी स्वीकार गर्न सक्दैनौँ, यी सबै कुरा अहिलेको सरकारले गरिरहेको छ, तपाईँले देखिरहनु भएको छ नि एमाले किन उठाएको छैन किन भनेको छैन, आज हरेक मान्छे अहिलेको सरकार
3: सरकारको त हाई छ नि त, अहिले संयुक्त राष्ट्रमा हेर्नुहोस् त बालिनजीको चाहिँ के अरे त्यो स्पिच त ट्रेन्डिङमा आयो नि त अहिले होइन,
4: अब हेर्नुहोस् उहाँहरूले अब यसैलाई मापन गरेर हिँड्नुहुन्छ, उहाँहरूले उहाँहरू अब एउटा डिजिटल प्लेटफर्मलाई जुन ढङ्गले उहाँहरूले सदुपयोग गरेर आफूलाई एउटा ब्रान्डिङ गर्न खोजिरहनु भएको छ व्यक्तिलाई उहाँको व्यक्तिको विषयलाई म बिल्कुल म यसमा म धेरै मेरो रुचि छैन यसमा, तर म के चाहिँ भन्न चाहन्छु भने सामान्य प्रधानमन्त्रीज्यू देशको नेतृत्व गरेर संयुक्त राष्ट्रको 81 महासभामा जानुभयो, विश्वका 193 राष्ट्रहरू संयुक्त राष्ट्रसङ्घका मेम्बर कन्ट्रीहरू त्यहाँ आउनुभएको छ, त्यसमध्ये 113 हामीले याद गर्नु पर्यो 113 राष्ट्र प्रमुख र सरकार प्रमुखहरू त्यो महासभामा हुनुहुन्छ, 193 राष्ट्रको सहभागिताभित्र 113 राष्ट्र प्रमुख र सरकार प्रमुख त्यहाँ भएको मञ्चबाट उहाँले देशको प्रधानमन्त्री त्यहाँ पुग्दै जाँदा उहाँले जे व्यक्त गर्नु विषयहरू त्योप्रति मेरो कुनै फरक मत छैन, तर त्यसलाई अझ उहाँले अझ राम्रो फिनिसिङ गर्न पर्थ्यो, त्यहाँ राख्न पनि धेरै कुरा कम्तीमा पनि उहाँले नेपालको लगानीलाई नेपालको चाहिँ एउटा विकासको साझेदारीलाई अगाडि बढाउनका लागि त्यो अन्तर्राष्ट्रिय फोरमहरूलाई प्रयोग गर्न त्यसलाई सदुपयोग गर्न उपयोग गर्न सक्नु पर्थ्यो, उहाँले सक्नु भएन, हतार हतार त्यहाँ पुग्थ्यो अर्थात् त्यहाँ पुग्नु भयो र उहाँ फर्किनै हाल्नु भयो, उहाँले यति महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरमलाई उपयोग गर्न एक दिन दुई दिन लम्ब्याएर कयौं राष्ट्रका आफूले बोलेका कुराहरूलाई सार्थक परिणाममा रूपान्तरण गर्नका लागि पनि उहाँले कयौं ठूला राष्ट्रहरूसँग उहाँले भेटको त्यो संवादको प्रयत्न गर्नुपर्थ्यो, उच्च स्तरीय कूटनैतिक त्यो पहलहरू त्यहाँ बसेर गर्न पर्थ्यो, उहाँले त सायद एन्टोनियो गुटेरेसलाई भेट्नुभयो, अस्ट्रेलियाका प्रधानमन्त्रीसँग साधारण भेटघाट गर्दा उहाँ फर्किनुभयो, अब नेपालमा आएर या गुफामा आएर रुकिसक्नुभयो, यो कुरा भन्दा उहाँले त बोलेका विषयलाई अझ यसलाई मैले अहिले पनि भने त्यसलाई त्यो सफलतामा रूपान्तरण गर्न त्यो फोरमलाई उपयोग गर्न सक्नु पर्थ्यो, त्यो कम भयो, नेपाल अब राजनीतिक स्थिरतातर्फ जाँदैछ, नेपालमा चाहिँ हामीले यसरी दुई तिहाईको चाहिँ सरकार बनाएर यो एउटा चाहिँ सकारात्मक ढङ्गबाट काम गर्न चाहिरहेका छौँ, आउनुहोस् देशमा लगानी गर्नुहोस्, देशमा त्यो लगानीको बाटोमा हामी दिन्छौँ भने विश्वका ठुला व्यापारी व्यवसायहरूलाई आकर्षित गर्ने गरी उहाँले त्यो उपयोग गर्न पर्थ्यो, त्यो पनि त्यो हामीले त्यो महसुस त्यो अपेक्षा थियो, त्यो त्यो उहाँले गर्न पर्ने सक्ने कामहरू थियो, किनभने उहाँ त एउटा स्ट्रङ मेजोरिटीको गभर्मेन्ट त्यसको नेतृत्वको रूपमा जानुभएको थियो, कुनै कोलिसन गभर्मेन्टको, उहाँ पुग्दाखेरि पुगेर फर्किँदाखेरि सरकार ढल्छ कि रहन्छ भने चिन्ता गरेर जानुपर्ने प्रधानमन्त्री हुनुहुन्थेन भने यो महत्वपूर्ण एउटा ताकतलाई पनि उहाँले सदुपयोग गर्न सक्नु भएन भन्ने लाग्छ. मलाई उहाँले जे विषय राख्नुभयो जलवायु न्यायका सन्दर्भमा त्यहाँका कन्टेन्ट जे उठाउनु भयो त्यसमा हाम्रो कुनै आपत्ति छैन, तर कारण लोकल इस्युहरू मलका तेलका यी लोकल इस्युहरूमा हुँदा उहाँले राष्ट्र हितको प्रवर्धन गर्ने कुराको एजेन्डालाई अलि सफल बनाउने गरी नै उहाँले आफूलाई उभ्याउनु पर्थ्यो र बोलेका कुराहरूलाई सार्थक रूप चाहिँ एउटा सकारात्मक परिणाम पुर्याउन अलि त्यो फोरमको उपयोग गर्न पर्थ्यो, सफल भएन भन्ने लाग्छ मलाई.
3: हस् सुभाष वर्तौलाजी, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. नेता मनो महेश वर्तौल आदरणीय श्रोता नेपाली बस छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं.

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
2: इस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ। ध्रुवलालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब सरकारले वा चाहिँ सरकारको निर्देशनले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा मध्यराती सुतिरहेको बेला, राम्रो सपना देखिरहेको बेला वा चाहिँ नराम्रो सपना देखिरहेको बेला, चीनले सल्लाह समाते जस्तो क्र्याप ल्याएर चाहिँ सुरक्षाका नाममा हिरासतमा वा प्रहरीको सुरक्षामा राख्ने विषयलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
3: पूर्व प्रधान न्यायाधीशको हकमा मात्रै होइन कि जोसुकै पनि नेपाली नागरिकहरूलाई सरकारले कुनै कसुरका विषयमा अनुसन्धान गर्न सक्छ, पाउँछ, तर कानूनले त्यसको निश्चित प्रक्रिया तोकेको हुन्छ, समय तोकेको हुन्छ। मध्यरातमा पक्राउ गरिएको भन्ने समाचारहरू आए, त्यो समाचारलाई पुष्टाइ गर्ने कुराहरू सर्वोच्च अदालत फुल कोर्टले गरेको जारी गरेको विज्ञप्तिले पनि दिएको छ। त्यस अर्थमा मैले तपाईँलाई अब व्याख्या गर्नु पर्ला वा नपर्ला तपाईँको प्रश्नमा निहित हुन्छ। यो सरकारले मध्यरातमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको कार्य र त्यस पछाडि भएका अरू कार्यहरू
2: तपाईँलाई
3: पनि गल्ती भएको देखिएको छ र अरू कार्यहरू जस्तै अहिलेसम्म चोलेन्द्र शमशेर जबराले त्यस विषयमा सार्वजनिक रूपमा मलाई यस्तो भएको हो भनेर किन बोल्नुहुन्न? त्यहाँ पनि कमजोरी छ मैले देखेको है।
2: भनेपछि चोलेन्द्र शमशेर जबरा त डराउनु भयो होला नि त?
3: अब ठिक छ, डराउनु भयो होला, डराए पनि त मलाई यसरी डरमर्दो अवस्थामा पुर्याइयो त भन्नु पर्यो नि त। जनताले रक्षा गर्छ नि, होइन र? रक्षा गर्नुपर्ने लायकको मान्छेहरू हो भने त्यो कुरा हो, अनि अदालत र कानूनले पनि रक्षा गर्ला नि। अनि विज्ञप्ति पनि देखियो सर्वोच्च अदालतको एउटा यो कर्मचारीबाट यो जारी गरिएको छ, अर्जुन प्रसाद कोइरालाज्यूबाट यो सह रजिस्ट्रारबाट यो विज्ञप्ति जारी गरिएको छ। अब यो विज्ञप्ति पनि अनुठाको छ फेरि
2: किन?
3: अब यसले यहाँनिर यस्तो गल्ती गर्यो सरकारले वा पुलिस प्रशासनले किटेर भन्दैन, होइन किटेर पनि भनेको छैन, तर एउटा कुरा उसले के स्वीकार गरेको छ अदालतले भने त्यो विज्ञप्तिलाई हेर्दाखेरि सुतिरहेको बेलामा असोज 10 गते मध्यरातमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जङ्गबहादुर राणालाई उठाएर लगिएको, 10 घण्टासम्म टेकुमा लगेर राखिएको र परिवारको जिम्मा लगाएर छोडिएको भन्छ। त्यसप्रति पूर्ण इजलास बैठक खुब गम्भीर ध्यानकर्षण भएको भन्छ पहिलो प्रकरणमा। त्यो भनाइले के कुरा देखाउँछ भने अदालतलाई भलिभाति थाहा भयो कि पूर्व प्रधान न्यायाधीशलाई गैर कानूनी तरिकाले मध्यरातको समयमा प्रहरीले पक्राउ गरेर लगेको हो र छोडेको पनि हो र यस्तो घटनाप्रति हामी गम्भीर आपत्ति देखाउँछौँ भनेर कानूनका कानूनी शासन सुशासनका धेरै कुराहरू त्यहाँ गरिएको छ र पनि त्यो विज्ञप्ति आफैमा प्रष्ट छैन र हामीले के पनि भनेको छ भने यसमा हामी प्रतिबद्ध छौँ यस्तो किसिमको काम कुराहरू गर्न दिनु हुँदैन भन्ने कुराहरूमा प्रतिबद्धता व्यक्त गर्छौँ भनेको छ। त्यो प्रतिबद्धता किन चाहिएको हो र अदालतको? अदालतको त एक्सन चाहिएको होला नि। यदि चोलेन्द्र शमशेरजीलाई त्यसरी समातिएको अवस्था हुन्थ्यो भने अदालतको विज्ञप्तिको पहिलो प्रकरणले आफैले पुष्टाइ गरेको छ कि समातिएको हो, हाम्रो ध्यानकर्षण भएको छ र यस्तो किसिमको गैर कानुनी काम कुराहरूप्रति हामी दृढ छौँ, त्यो लोकतान्त्रिक शासन प्रणालीप्रति के भनिएको छ त्यहाँ? यहाँ त दृढता देखाउनु पर्ने के हो भने यो चोलेन्द्र शमशेरलाई समातिएको कुरो गैर कानुनी छ भनेदेखि त तुरुन्तै कारवाही गर्न सक्थ्यो नि पूर्ण बैठकले, त्यो गर्न सक्छ। त्यसको लागि कुनै रिट निवेदक याचकहरू अदालतमै जानुपर्ने भन्ने होइन, हामीले संविधानको धारा 133(2) हेर्दाखेरि त्यो पर्दैन, आवश्यक छैन।
2: हजुर, अहिलेका प्रधान न्यायाधीशको भूमिकामाथि पनि प्रश्न उठाइएको छ होइन, न्यायाधीशहरूले प्रश्न उठाएका छन्। डाक्टर मनोज कुमार शर्माथि पनि प्रश्न उठाउनु भएको छ क्या न्यायाधीशहरूले, भोलि अब यो अवस्थामा चाहिँ हामीलाई पनि फेरि चिल्ले चल्ला टिप्या जस्तो गर्न सक्छ भन्ने डर त छ नि त न्यायाधीशहरूलाई पनि।
3: यस्तो डरको कुरामा म बिस्तारै आउँला र अहिले अहिले भर्खरै तपाईँले सम्माननीय प्रधान न्यायाधीशज्यूलाई पनि प्रश्न उठाइयो बैठकमा भन्ने कुराको हकमा, त्यो बैठक बैठकका लागि मात्रै कर्मकाण्डी बैठक हो वा हामीले विरोध गरेका छौँ है, हामी कानुनका शासन सुशासनको हिमायती हौ भन्नेसम्म कुरा हो कि हामीले एक्सन लिनुपर्ने भन्ने कुरा पो भएको हो कि, त्यो त मलाई थाहा भएन। तर म विज्ञप्तिलाई आधारित भएर हेर्दाखेरि त्यो विज्ञप्ति आफैमा कस्तो कस्तो कुखुरा हो कि हाँस हो देखिनुपर्ने, यो छुट्टिनुपर्ने अवस्थाको छैन, छुट्टिन सकेको अवस्था छैन। मैले भन्दैछु तपाईँलाई यो मुलुकेन फौजदारी संहिताको दफा 900 यसको व्यवस्था छ के, यो पक्राउ पुर्जी नदिइकन समातिएको मान्छे कसरी समात्ने हो त्यो त्यसको व्यवस्था छ होइन, उनलाई समातिएको कुरामा विवादै छैन, कुनै कसुर गर्दा गर्दैको अवस्थामा जुनसुकै अवस्थामा जसलाई पनि समात्न सक्छ सरकारले प्रहरीले, तर त्यसो भएको होइन भने फेरि उसलाई किन छोडियो समातेर लगिसके पछाडि के कसुर गरेका जनरल संजय जङ्गबहादुर दाहाल त्यो देखाउनु पर्यो नि। अब छोडिसकेको अवस्थामा यसरी समातिसके पछाडि पक्राउ कुर्जी पनि नदिइकन समातिसके,
2: तपाईँलाई त अब मध्यरातमा समातिसके पछाडि ठिकै गर्यो मान्छेलाई भन्ने लाग्यो होला नि त होइन,
3: कसलाई
2: तपाईँलाई
3: यस्तो हो, मैले व्यक्तिगत रूपमा सोलेन्द्र सञ्जय राणा कस्ता व्यक्ति हुन् वा के हुन् त्यो भनिराख्नु पर्दैन, ठिकै गर्यो भनेर कानुन ठिक भयो कि भएन हामीले हेर्ने त्यो हो। बुढी मरी भन्दा पनि काल पल्किएको पाल पल्किएको अवस्था हो वा होइन त्यसलाई हेर्नुपर्ने हो कानुनले। मैले के भन्दैछु भने पक्राउ गर्न मिल्छ कसैलाई पनि, मध्यरातमा पनि पक्राउ गर्न मिल्छ है, त्यो दफा यो फौजदारी संहिताको दफा 900 उपदफा 6 व्यवस्था गरेको छ, पुर्जी नदिकन पनि कुनसुकै बेला पनि पक्राउ गर्न सकिन्छ, प्रमाण लोप हुने अपराध भइहाल्ने वा अपराधी भाग्ने त्यस्तो भयो भने, त्यो क्याटेगोरीको अब काम गरेका थियो चोलेन्द्र शमशेरले भन्नु पर्यो पक्राउ गर्ने अधिकारीहरूले होइन। अनि फेरि 900 व्याख्यालाई हेर्ने हो, 902 व्यवस्थालाई हेर्ने हो भने अब त्यो व्यवस्था छैन यो। अब अनि यो फौजदारी कार्यविधि संहिताको दफा 9 के भन्छ स्पष्ट रूपमा भने, स्पष्ट रूपमा कि पक्राउ पुर्जी नदिइकन समाउन पाइँदैन, पक्राउ पुर्जी दिएर समाउने हो भनेदेखि के कस्तो किसिमको कसुर उसले गरिराखेको छ त्यो अवस्थामा समाइएकै हो भने पनि पक्राउ पुर्जी दिनु पर्यो। अघि मैले भने यो फौजदारी कार्यविधि संहिता भनेको छु त्यो होइन, खासमा फौजदारी कार्यविधि संहिता हो, त्यसको उपदफा 6 जसले व्यवस्था गरेको छ कि कानुनले पुर्जी नदिएर पनि समाउन सकिन्छ भने, यो कुनै पनि व्यवस्था अन्तर्गत समातिएको हो भनेर समाउने अधिकारीहरूले भन्न नसकेको अवस्थामा वास्तवमा बलपूर्वक रातिको समयमा समातिएको कुराले चोलेन्द्र शमशेरको ठाउँमा कुनै रामबहादुर श्यामबहादुर समातिएको हो भने पनि त्यो गैर कानुनी हो, त्यो सरकारले त्यो गर्न मिल्थेन।
2: वरिष्ठ अधिवक्ताज्यू, एउटा कुरा के छ भने नि, तपाईँलाई कानुनको बारेमा राम्रोसँग ज्ञान छ होइन, न्यायालयभित्रका गतिविधिहरू सरकारका गतिविधिहरू यहाँले नजिकबाट निहाल्नु पनि भएको छ, आखिर चोलेन्द्रलाई किन समातियो होइन र त्यसपछि किन छोडियो भन्ने प्रश्न जब आइरहेछ, तपाईँलाई त धेरै अनुभव छ नि त, यो चाहिँ किन तर्साउन खोजे हो त्यसो भए सरकारले कुनै व्यक्तिलाई
3: तर्साउन खोजेको पनि होला, अब सरकारले सरकार धेरै काम कुराहरूमा अलिकति परिपक्व एक्सनमा उत्रिन सकेको हामीले देखेका छैनौँ, कैयौँ भ्रष्टाचारका मुद्दाहरू उजुरी परेका छन्, हामीहरूले भिडियोहरू बनाएर पठाइदिएका छौँ, उहाँहरूले हेर्नुहुन्छ, कहीँ पनि कारवाही गर्नुभएको छैन। अब चोलेन्द्र शमशेरलाई तर्साएको होला कि वा कुनै काम कुराको विषयमा समातिएको हो कि भनेर तपाईँले सोध्नु भएको हकमा कि पुलिसले नै समात्ने नै भन्नु पर्यो नि त, यो अपराध नै यसरी समातिएको हो, यसलाई यो उजुरी परेको छ वा हामीले यो अनुसन्धान गर्दैछौँ भन्नु पर्यो होइन, यो विवाद आइसके पछाडि फेरि उसलाई एकाएक विवाद बिहानको समयमा किन छोडिएको छ, यो किन डराएको सरकार, चोलेन्द्र शमशेर पक्राउ पर्ने कसुर गरेको मान्छे हो भने मलाई त यो शीर्षकमा हामीले अनुसन्धान गरेका छौँ भनेर राख्नै पाउँछ त, न्याप थपेर राखे भइहाल्यो नि, के फरक पर्छ, प्रधान न्यायाधीश भइसकेको मान्छेलाई समाउनै नमिल्ने भन्ने होइन, तर सरकारले यो यसमा किन चुकेको छ, किन सकेन, यो किन डराइराखेको छ त्यो मैले बुझिनँ, यो डराएको हो भनेदेखि त फेरि कानुनको रिच पुर्याएर पक्राउ गरेदेखि त भइहाल्थ्यो नि त, कानुनको रिच चाहिँ नपुगेकै हो, पुगेको छैन, यो जबरजस्ती पक्राउ गरिएको छ, जबरजस्ती पक्राउ गरिन मिल्छ मध्यरातमा पनि मैले कानुनी व्याख्या गरेर भने त्यो कानुन अनुसार हामीले गरेको भने सरकारले भन्न सक्नु पर्थ्यो, त्यो भन्न सकेको अवस्था रहेन। अब यो अवस्थामा तपाईँले पूर्ण बैठकको जुन कुरा उठाउनु भएको छ नि, मैले अघि भनि नै सकेँ, अदालतले पूर्ण बैठकले यो विज्ञप्ति जारी गरिसके पछाडि त विज्ञप्ति जारी गर्नुपर्ने अवस्थाको महसुस पूर्ण बैठकलाई भएको हो भनेदेखि त अवैधानिक काम कुराहरू गरेको ओहो हाम्रो लिगल फ्याटर्निटीको मान्छे पूर्व प्रधान न्यायाधीशलाई वा कानुनसँग सम्बन्धित यो विधाको सम्बद्ध जो पनि मान्छेलाई समातेको मिलेन है भनेर त्यो स्वस्फूर्त रूपमा कारवाही नै गर्न सक्छ अदालतले कुनै एउटा चिपोट उठाए यस्तो गर्न मिल्दैन भने तत्कालै आदेश जारी गर्न सक्छ। तर यस्तो किन गरेन नगरिसकेपछि विज्ञप्ति जारी गरिसके पछाडि त विज्ञप्ति जारी गर्नुपर्ने अवस्थाको महसुस पूर्ण बैठकलाई भएको हो भनेदेखि त अवैधानिक काम कुराहरू गरेको ओहो हाम्रो लिगल फ्याटर्निटीको मान्छे पूर्व प्रधान न्यायाधीशलाई

दृढ छौँ, प्रतिबद्ध छौँ, एक्सन गर्ने हो नि, के एक्सन गर्यो? अझै तपाईँलाई एउटा कुरा भनौँ, फुल कोर्ट बज्दाखेरि त्यसको यो सर्वोच्च अदालत नियमावली 2074 नियम 109 सम्बन्धित छ यो बैठक। 109 दुईले के भन्छ भने 109 कस्तो कस्तो फुल कोर्टले के निर्णय गर्छ, के विषयमा फुल कोर्ट बस्छ भन्ने कुरा स्पेसल्ली त्यसलाई व्याख्या गरेका छ। अनि 109(2) त्यो फुल कोर्ट पूरा हुनको लागि मुख्य रजिस्ट्रार सदस्य सचिवको रूपमा काम गर्नेछ भनेर। अब यहाँ मलाई लाग्छ यो एउटा पत्रिका अनलाइन खबर .com ले कृष्ण गेवाली जस्तो लाग्छ मलाई, उहाँले लेखेको खबर त कस्तो छ भने कृष्ण गेवालीजी नै उहीँ त्यो फुलकोटमै बसेर त्यसको के अरे सार रिपोर्ट गर्नु भएको जस्तो, प्रतिवेदन बनाएको जस्तो बुझिन्छ। यहाँ उहाँको लेखाइ अनुसार रजिस्ट्रारलाई पनि त्यहाँभित्र राखिएन, पुनः के अरे मुख्य रजिस्ट्रारलाई पनि राखिएन, उहाँलाई बाहिर पठाइयो। बाहिर पठाइयो भन्ने बित्तिकै

0: तपाई अहिले सुन्दैछ रेडियो साइनस 89.8 मेगाहर्ज।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्भक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: अहिले बिहानको 10 बज्यो 10 AM।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। कपिलवस्तुको शिवराज नगरपालिका एक चोरखोलामा बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु भएको छ। N6P333 नम्बरको ट्रक र LUP300001X0099 नम्बरको बस आज बिहान ठोकिँदा बस चालक 34 वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका र उपचारका लागि चन्द्रौटा लगिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ। आज अपरान्ह पार्टी कार्यालय च्यासुङमा मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुन लागेको हो। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण अपरान्ह 3 बजे हुन लागेको जानकारी दिएका छन्। असोज 5 गतेदेखि शुरू भएर 8 गतेसम्म सम्पन्न भएको एमाले केन्द्रीय कमिटि बैठकले अन्य पार्टीबाट आएका 13 जनासहित 33 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। विधानमा 10% मनोनित गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरू मनोनित भएका थिए। एमाले स्थायी कमिटिमा पनि 7 सदस्य मनोनित गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बनेकी छन्। कञ्चनपुरको देवहरा चाँदरी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने ऐतिहासिक झोलिङ्गे पुलको पिलर भत्किएपछि स्थानीयवासी व्यवसाय र पर्यटन क्षेत्रमा चिन्ता बढ़ेको छ। पूर्व वड़ा सदस्य बीमबहादुर सिंहले पुल देवहरा चाँदरीको पहिचान र इतिहाससँग जोड़िएको भन्दै तत्काल पुननिर्माण गर्न माग गरेका छन्। पिलर भत्किएपछि आवागमन बन्द छ। महाकाली नदीमा ठूलो बाढ़ी नआए पनि

गत बुधबार बिहान पुलका 8 पिल्लर मध्ये दोहरा चाँदनीतर्फको तेस्रो पिल्लर भत्किएपछि पुलमा आवागमन रोकिएको छ। 22 वर्ष अघि निर्माण भएको यो पुल दोहरा चाँदनीलाई जिल्लाको सदरमुकामसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको थियो। स्थानीयका अनुसार पुल बने अघि दोहरा चाँदनीका बासिन्दा महाकालीमा ढुङ्गा वा भारतको वनवासा पुल हुँदै आवत जावत गर्नुपर्ने बाध्यतामा थियो। पुल बनेपछि आवागमन सहज हुनेका साथै त्यस क्षेत्रको पर्यटन र व्यापार समेत बढ़ेको थियो। हामीसँग खबर आउँछ राकेशन, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास।

0: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
0: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
4: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा

0: पुरा घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98 4 50 82 997,
3: 98 5 50 10 997।
6: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
7: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
6: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
7: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
6: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
8: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
9: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ। शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
10: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
8: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
10: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
8: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने।
10: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
8: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।

0: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 MHz।
1: सहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM।

0: दशैंमा सीजी ब्रांड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एंटरटेनमेंट का सामान किन्दा 1,02,000 रुपया सम्मको बचत। वॉशिंग मशीन में 6 केजी, टॉप लोड वॉशिंग मशीन में 4 केजी, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 2 केजी सॉफ्ट एक्सेल, माइक्रोवेव में कुकिंग किट र एसी में निःशुल्क जड़ा, साथ ही 0% ब्याज में सजिलो किस्ता। सीजी भरोसा नेपाली को उत्सव दशैं तिहार को एक्सपीरियंस लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। निर्वाचन प्रहरीको पुस्ता खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न समिति गठन सम्बन्धी खबरबाट। निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता छानबिनको दायरामा आएको छ। सार्वजनिक लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको संयोजकत्वमा 9 सदस्यीय छानबिन उपसमिति गठन गरेको हो। गत निर्वाचनका बेला प्रहरीको पोसाक शीर्षकमा मात्रै करिब 1 अर्ब रूपियाँ निकासा भएको थियो, तर 1.5 महिनाका लागि नियुक्त प्रहरीलाई कमसल सामग्री दिएको भन्दै शुरूदेखि प्रश्न उठ्दै आएको थियो। सांसद खगेन्द्र सुनारले लगातार प्रश्न उठाएपछि तातेको यो मुद्दामा अब उपसमितिले 2 महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। संयुक्त राष्ट्र संघको 81 औं महासभामा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्री शिशिर खनालले संसदलाई विस्तृत जानकारी गराउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन शाहले महासभामा उठाउनुभएका मुख्य मुद्दाहरू प्रष्ट पार्नुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहले हालै भुटेको सीमा आएको विनाशकारी बाढ़ीलाई विश्वव्यापी जलवायु संकटको गम्भीर प्रभाव र चेतावनीका रूपमा प्रस्तुत गर्नुभयो। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको 6 महिनामा फाँसीवादी प्रवृत्ति देखिएको भन्दै आलोचना गर्नुभएको छ। बैठकमा बोल्दै नेता थापाले वर्तमान सरकारको 6 महिना पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट शुरू भई पूर्व प्रधान न्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गर्नुभयो। त्यस्तै रासोपा सांसद आशिका तामाङले जनावरहरूका लागि दशैं दशा बनेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले मान्छेले हर्षोल्लासका साथ दशैं मनाउँदै गर्दा निर्दोष खसी बोका र रागाका लागि भने दशैं पीड़ादायी बन्ने बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081लाई सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनहरूसहित फिर्ता आएको सो विधेयकलाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। शुक्रबारको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यस विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। यस विधेयकको पारितसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र संचालनका लागि आवश्यक

कानूनी आधार तयार भएको छ। विद्यालयका शिक्षकहरू दलका चुनावी सभा र राजनैतिक कार्यक्रमहरूमा खुलेआम सक्रिय हुन थालेपछि सरकारले कड़ा कदम चालेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कार्यवाही गर्न देशभरका 77 जिल्ला शिक्षा विकास तथा समन्वय एकाईहरूलाई कड़ा निर्देशन जारी गरेको छ। बैतडी, बागलुङ, सिन्धुली, सुन्दुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लाहरूका शिक्षकहरू दलका कार्यक्रममा सहभागी भएको भिडियो र समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको थियो। शिक्षा नियमावली 2059 नियम 133 विपरीत दलको राजनीति गर्ने शिक्षकहरूको अब कड़ा पहिचान गरिने भएको छ। मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर आचार संहिता उल्लंघन गर्ने त्यस्ता शिक्षकहरूमाथि नियमावली बमोजिम कड़ा कानूनी कार्यवाही अगाडि बढ़ाउन निर्देशन दिएको छ।

यो दसैँमा बेकुका सामान किन्दा 20,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

ब्याकको अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास एलपीजीको बिक्री वितरण गर्न अनुमति दिन लागेको बताउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि जानकारी दिनुभएको छ। बाढ़ीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। खानेपानी आपूर्ति प्रभावित हुँदा करिब 4,500 उपभोक्ता समस्यामा परेका छन्। बागलुङ नगरपालिका 3 हनुमान मौवा नजिकै रहेको खानेपानी आयोजनाको पाइपमा बाढ़ीले क्षति पुर्याएको छ। कैलाम पोखरीबाट लिफ्ट मार्फत सुलडाँडा र मुस्या स्वारा ट्याङ्कीमा पानी पुर्याउने पाइपमा समेत क्षति पुगेको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। त्यस्तै ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको 9.9 मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजना 4 महिनादेखि ठप्प छ। गत जेठमा आएको बाढ़ीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको हो। रिडी हाइड्रो पावर लिमिटेडद्वारा प्रबन्धित आयोजनाको बाँध स्थल बालुवा ठिग्राउने पोखरी पाइपलाइन र विद्युत गृहमा बाढ़ीले क्षति पुर्याएको छ। काठमाडौँमा प्रहरले अपराध रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्वीप अपरेशन चलाएको छ। हिजोबाट आज बिहान 6 बजेसम्म गरिएको अपरेशनबाट 250 जना विभिन्न कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एसपी दान बहादुर थापाले बताउनु भएको छ। पक्राउ पर्नेमा 227 पुरूष र 23 महिला रहेका छन्। यसमा अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान नगरी फरार रहेका 13 जना पक्राउ परेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरान विरूद्धको युद्धमा खर्च भएको हतियारको भण्डार पुनपूर्ति गर्न एसएम 6 क्षेपास्त्रको उत्पादन बढ़ाउन रेथियोनलाई 24 अर्ब 40 करोड़ अमेरिकी डलरको सम्झौता दिने घोषणा गरेको छ। 5 वर्षका लागि हुने सम्झौतामा थप 2 वर्षका विकल्प समेत छन्। पेन्टागनले एसएम 6लाई हवाई प्रतिरक्षा तथा सतह विरूद्ध प्रयोग हुने महत्वपूर्ण क्षेपास्त्रका रूपमा उल्लेख गर्दै सम्झौताले रक्षा उद्योगलाई जनशक्ति र आपूर्ति श्रृंखला विस्तार गर्न दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रूसी भूभाग क्यालिनिनग्राडमाथि प्रत्यक्ष हमला भए रूसले आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्। पुटिनले रूसले कसैलाई धम्की नदिएको दावी गर्दै पश्चिमी नेताहरूले रूस सन् 2029 वा 2030सम्ममा युद्धका लागि तयार हुन सक्ने भन्दै दिएका अभिव्यक्तिको जवाफ दिएको बताएका छन्। अब खेल खबर। ओमानमा आयोजना हुने आईसीसी पुरूष विश्वकप क्रिकेट श्रृंखला 2 का लागि नेपाल क्रिकेट संघ क्यानले आज 15 सदस्यीय टोलीको घोषणा गरेको छ। यही असोज 21 गतेदेखि शुरू हुने विश्वकप क्रिकेट लीग 2 मा आयोजक ओमानसँगै नेपाल र क्यानेडाले प्रतिस्पर्धा गर्नेछन्। उक्त श्रृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेसीले स्पेनको दोस्रो डिभिजनको क्लब सीडीएलडेन्से खरीद गर्ने प्रक्रिया पूरा गरेका छन्। 39 वर्षीय मेसीले लगानी गरेको यो दोस्रो स्पेनिश क्लब हो। यसअघि उनले अप्रेल महिनामा क्याटलन क्लब कोर्नेला खरीद गरेका थिए। सीडी एल्डेन्सेले लियोनल मेसीले क्लबको स्वामित्व ग्रहण गरेको आधिकारिक स्पष्ट रूपमा स्पष्ट पुष्टि गरेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न समिति गठन। संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता बारे परराष्ट्र मन्त्रीद्वारा संसदलाई जानकारी। राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित। सुरक्षा निकायबाट पनि एलपी ग्यास बिक्रीको अनुमति दिने सरकारको तयारी। राजनैतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कार्यवाही गर्न निर्देशन। काठमाडौँमा प्रहरीको स्वीप अपरेशन, एकै रात 250 जना पक्राउ। बाढ़ीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानीको समस्या, करिब 4,500 उपभोक्ता प्रभावित। बाढ़ीले थलिएको इवा खोला 4 महिनादेखि पुननिर्माणको पर्खाईमा। इरान विरूद्धको युद्धमा अमेरिकाद्वारा क्षेपास्त्र उत्पादन बढ़ाउन सम्झौता। क्यालिनिनग्राडमाथि हमला भए रूसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा परमाणु हतियार प्रयोग गर्ने चेतावनी। र विश्वकप क्रिकेट लीग 2 का लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय टोली घोषणा। मेस्सीद्वारा स्पेनिश क्लब एल्डेन्से खरीद प्रक्रिया पूरा। हवस्त नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सबै हेर्दाखेरि स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। यति मात्र होइन सभामुख महोदय, 35 वर्ष पहिला 53 वर्षको औसत आयु भएको नेपालीहरू आज 71 वर्ष वृद्धि भएको छ। त्यसकारण केही पनि भएको छैन भन्ने भाष्य यो अनर्थ हो, यो एल्गोरिदम मात्रै हो। सभामुख महोदय, 35 वर्ष पहिले नेपालमा साक्षरता दर हेर्ने हो भने 35.6 मात्र थियो भने अहिले 76.2 भएको छ। पछिल्लो 10 वर्षमा साक्षरता 10.3 बिन्दुले वृद्धि भएको देखिन्छ। सभामुख महोदय, म आग्रह गर्न चाहन्छु यहाँ बाटाघाटाहरू झनै 36,132 किलोमिटर निर्माण भएको छ। यहाँ थुप्रै जनताले खानेपानीको अहसास गर्न पाएका छन्। 91% जनताले त्यो प्राप्त गरेका छन् भने पछिल्लो समय विद्युतमा हामीले राम्रै प्रगति गरेका छौं। पछिल्लो 4 वर्ष यता झनै 3.5 अर्ब निर्यात गरेर त्यो पैसा हामीले प्राप्त गरेका छौं। सभामुख महोदय, म आग्रह गर्न चाहन्छु यहाँ टेलिफोन सेवाको विस्तारको कुरा गर्ने हो भने झनै 35 वर्ष पहिला 57,000 नेपाली जनताले मात्र त्यो सेवा प्राप्त गरेका थिए भने आज नेपालको जनसंख्या भन्दा बढ़ी त्यो मोबाइल सदस्यता संख्या हामीले प्राप्त गर्न सक्छौ। नेपालको गरिबी दर हेर्ने हो भने 35 वर्ष पहिला 42% आसपासमा थियो भने आज 20% झरेको छ। म आग्रह गर्न चाहन्छु नेपालको गरिबी सिंगल डिजिटमा झारियोस्, मेरो शुभकामना छ। र प्रति व्यक्ति आमदानी वृद्धि भएको छ झनै 200 यूएस डलरमा रहेको आज 1500 भन्दा बेसी भएको छ। म आग्रह गर्न चाहे आज थुप्रै प्रश्नहरू उब्जिरहेका छन्। गुणस्तरीय शिक्षा भयो कि भएन, समान समावेशी शिक्षाको सुनिश्चित भयो कि भएन, गरीबले स्वास्थ्य सेवा पायो कि पाएन, शिक्षाको किसानको आमदानी वृद्धि भयो कि भएन, युवाले स्वरोजगार देशमै स्वरोजगारी प्राप्त गरे कि गरेन, यो बताउन सिर्जना हुन्छ कि हुँदैन, भ्रष्टाचार र गरिबी न्यूनीकरण हुन्छ कि हुँदैन, सुशासन र जवाबदेता हुन्छ कि हुँदैन, यी अहम प्रश्नको जवाब नेपाली जनताले दुई तिहाई मत दिएर राष्ट्रपा नेतृत्वको बालिन सरकारबाट खोज्दैछन्। त्यसकारण म आग्रह गर्न चाहे मार्टिन लुथर किङले भन्नुभएको छ, अन्धकारले अन्धकार हटाउँदैन, प्रकाशले मात्र सक्छ। यही कुराहरू राख्दै धन्यवाद दिन्छु।
2: मान्य सदस्य पुकार वंश, समय 3 मिनट, त्यसपछि मान्य सदस्य सीताराम साथ।
3: सम्माननीय सभामुख महोदय, हाम्रो डायस्पोरा नेपालको विकाससँग जोडिएको ठूलो तर अहिलेसम्म पर्याप्त उपयोग गर्न नसकिएको सम्भावना हो। मैले पनि सदनमा भनेको छु, हामीले डायस्पोरा र एनआरएनलाई केवल पैसा, पुँजी र रेमिट्यान्सको आँखाबाट हेर्न बन्द गर्नुपर्छ। नेपाल बाहिर वैज्ञानिक, चिकित्सक, इन्जिनियर, प्राध्यापक, अनुसन्धानकर्ता, उद्यमी, प्रविधि विज्ञ, लगानीकर्ता, नीति विज्ञ नेपालीहरू अग्रणी भूमिकामा छन्। सरकारको पहलमा एउटा नयाँ नेटवर्क बनाउन जरूरी छ। सरकारले संसारभर रहेका नेपाली र नेपाली मूलका वैज्ञानिक, चिकित्सक, इन्जिनियर, एकाडेमिक्स, एन्टरप्रेन्योर्स, टेक्नोलोजी प्रोफेसनल्स र पोलिसी एक्सपर्टको भोलेन्ट्री, प्रोफेसनल र कन्टिन्यूसली अपडेटेड नेशनल नेटवर्क निर्माण गरोस्। सम्माननीय सभामुख महोदय, हामीले हार्वर्ड, एमआईटी, अक्सफोर्ड वा क्याम्ब्रिजको नाम प्रतिष्ठाका लागि मात्र लिनु हुँदैन, त्यहाँ वा विश्वका अन्य अनुसन्धान तथा प्रविधि संस्थामा काम गरिरहेका नेपाली मूलका अनुभवी र विशेषज्ञलाई नेपालका विश्वविद्यालय, अस्पताल, सरकारी निकाय र निजी क्षेत्रसँग जोड्न सकिन्छ। एआई, पब्लिक हेल्थ, बायोटेक्नोलोजी, क्लाइमेट साइन्स, एग्रीकल्चर, एजुकेशन, अर्बन प्लानिङ, डिजास्टर म्यानेजमेन्ट र गभर्नेन्स जस्ता सबै क्षेत्रमा जोइन्ट रिसर्च र नलेज ट्रान्सफर गर्न सकिन्छ। नेपाल फर्केरै योगदान गर्नुपर्छ भन्ने भाषामा अब हामी धेरै अल्झिनु हुँदैन। जहाँबाट सम्भव छ त्यहीँबाट नेपाल निर्माणमा योगदान गर्ने सकिने संरचना बनाऊ। सम्माननीय सभामुख महोदय, सम्बन्धित सबैमा हेक्का रहोस्, यो दुई तिहाईको सरकार राष्ट्रपतिको विधान, वाचापत्र र नागरिक करारको आधारमा बनेको। राष्ट्रतन्त्र पार्टीको विधान, वाचापत्र र नागरिक करारले राष्ट्रिय विकासमा डायस्पोराको भूमिकालाई महत्वपूर्ण मानेको छ। त्यसैले हाम्रो धर्म हो एकपटकको नेपाली सधैँको नेपाली। भोटिङ राइट्स, वंशजको आधारमा नागरिकताको निरन्तरता लगायत लिखित वाचाको पूर्ण इमान्दारिताका साथ पालना हो। नो इफ नो बट्स, यही हो राष्ट्रपतिको आधिकारिक धारणा। सम्माननीय सभामुख महोदय, जनहित निम्ति 35 वर्षमा हुन नसकेको कामको लागि मात्र 5 वर्षको म्यान्डेट नागरिकले हामीलाई अथाह आशा, विश्वास र भरोसा साथ दिएका हुन्। यसको मतलब हामीले हरेक काम 7 गुणाको स्पिरिट र परिणाम दिने गरी गर्नै पर्छ, कुनै बहाना चल्दैन। यसै हिसाबले हाम्रो सरकारले 42 महिना अर्थात 3.5 वर्ष पूरा गरिसकेको छ। 6 महिना होइन, भ्रममा कोही पनि नपरौं। प्रतिपक्षलाई र हामी स्वयंलाई सत्तापक्षलाई खबरदारी सहित प्रश्न छ, हामी यहाँसम्म कसरी पुग्यौं? बिर्सेकै हो? जेएनजी जनआन्दोलन किन भयो? बिर्सेकै हो? हामी सेल्फ करेक्सनमा जाने कि अटो करेक्सनमा जाने? अन्तमा हेक्का रहोस्, पुरानाहरू जस्तो हामीसँग रिस्टार्टको सुविधा छैन, छ त एउटै सुविधा, कन्ट्रोल अल डिलेट, मतलब पर्मानेन्ट डिलेट। धन्यवाद।
2: माननीय सदस्य सीताराम शाह, समय 3 मिनट, त्यसपछि माननीय सदस्य गुरु प्रसाद बराल।
4: सामान्य सभामुख महोदय, म आज यस सदन मार्फत देशका लाखौं किसान र विशेष गरी 70 क्षेत्र नम्बर 4 का किसानको एउटा अत्यन्तै महत्वपूर्ण समस्यातर्फ सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। नेपालमा किसानले वर्षभरि आफ्नो श्रम, समय र ठूलो लगानी लगाएर कृषि उत्पादन गर्छन्, तर विडम्बना के छ भने किसानले उत्पादन गर्छ तर मूल्य अरूले नै

0: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: तयारीको तयारी
1: चाडपर्व खास गरिकन बडा दशैं दीपावली र छठ पर्वलाई सुरक्षित मर्यादित र सुव्यवस्थित बनाउने मूल लक्ष्य लिएको छ।
0: लोक कल्याणकारी विज्ञापनको दर रेट सम्बन्धी निर्णयप्रति पत्रकार महासंघको आपत्ति। गएको तीन महिनामा विपदका 4347 घटनामा 201 जनाको मृत्यु। 17 स्थानमा सड़क अझै अवरूद्ध। अबको तीन दिनमा सबै खुल्ने।
2: बाटो पुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम, रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछ।
0: र मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा प्रदर्शन। 700 भन्दा बढ़ी पक्राउ। राष्ट्रिय महिला तथा पुरूष जुनियर इन्डोर कबड्डी प्रतियोगिता शुरू।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपाल सरकारले मूलत आर्थिक कारण देखाउँदै रासायनिक मलमा दिने गरेको अनुदान कटौती गर्दै 70 59 झार्ने बताएको छ। सरकारको यस्तो निर्णयले किसान मारमा पर्दै आएका छन् र कृषि पनि पछाडि पर्दै आएको छ। प्रधानमन्त्रीले घोषणा गरेदै नेपालमै मल उत्पादन हुन थालेपछि अनुदान कटौती गरेको भए किसान मैत्री निर्णय भएको मान्न सकिन्थ्यो। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। गत वैशाख 28 गतेदेखि 145 दिन चलेको अधिवेशनमा 62 दिनमा 68 बैठक बसिएको संसद सचिवालयको तथ्याङ्क छ। अधिवेशनका क्रममा कानून निर्माणसँगै बाढ़ी पहिरो, विपद व्यवस्थापन, जलवायु परिवर्तन र प्रभावित नागरिकको उद्धार तथा राहत संसदको महत्वपूर्ण चासो बने। 145 दिन चलेको अधिवेशनमा प्रतिनिधि सभाले 12 विधेयक पारित गरेको छ। आर्थिक विधेयक, विनियोजन विधेयक तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संशोधन लगायतका विधेयक यसै अधिवेशनबाट अघि बढ़ेका छन्। पारित विधेयक मध्ये 11 राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् तर अर्कोतर्फ 20 विधेयक अझै संसदीय समितिमा विचाराधीन छन्। यसले संसदको विधेयकी काम कार्यवाहीमा सदनबाट पारित हुने चरणभन्दा समितिगत छलफल र प्रक्रियाले पनि पर्याप्त समय लिने गरेको विज्ञहरूको भनाइ छ। कानून निर्माणको दृष्टिले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारीले भन्नुभयो,
5: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए, अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कठिनी भएको छ। अनि जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठूला नेताहरू सबै एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने, यहाँ त को भित्री को हाल्ने भन्ने कुरो त पुरानो भइसक्यो। हेर्नु, यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने कति मान्छे बोल्छ। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
4: यसैबीच राष्ट्रिय सभाको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसमितिले पारित गरेको छ। प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आइएको विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको थियो। विधेयक पारित भएसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालनका लागि कानूनी आधार तयार भएको छ। दशैं नजिकै गर्दा घर फर्किने यात्रुको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ। बाढ़ी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कन पछि बुकिङ खोलिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ। यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणाली लाई प्राथमिकता दिइने भएको छ। अनलाइनबाट टिकट लिन नसक्नेले यातायात कम्पनीका आधिकारिक काउन्टर वा परिचय पत्र भएका आधिकारिक कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेछ। बिचुलियाबाट टिकट किन्दा ठगी हुन सक्ने भन्दै यात्रुलाई सचेत गराएको महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
6: कार्यविधि नभनी पनि अनलाइनहरू चलिरहेका छन्, अनलाइनबाट
2: पनि यात्रुले प्रशस्त सेवा दिन सक्नु. तर एउटा के उठिएको कुरा के छ भने अनलाइन टिकटिङबाट पनि भाडा महँगो भयो, महँगो दिने गरेको छ त्यो विभिन्न बाहनामा भन्ने कुरा पनि आएको छ. त्यो बिल्कुल मात्रामा हुनुहुँदैन र चाहिँ त्यो तिनी अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो. र त्यहाँ कतै बेसी लिएर फेरि यात्रा व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन. सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे कुनै हातबाट टिकट काटिएको होस् सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नु सक्छ भन्ने क्लियर मान्यता छ. र कहीँ कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नहोस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राख्नुपर्छ.
4: गत वर्ष करिब 12 लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान रहेकोमा यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ. यसैबीच चाड़ पर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकाय परिचालन गरेको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगति सार्वजनिक गर्दै कार्यालयका प्रवक्ता हेमराज अर्यालले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार बजार अनुगमन तथा मूल्य वृद्धि नियन्त्रणमा नियन्त्रणका लागि आवश्यक संयन्त्र परिचालन गरिएको बताउनुभयो. चाडपर्वका बेला सड़क यातायात अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित संचालन गर्न जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्ने निर्णय समेत गरिएको छ. गएको तीन महिनाको अवधिमा दैनिक औसतमा करिब 48 वटा विपदका घटना भएका छन्. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन महिनामा भोटेकोशी बाढ़ी बाहेकका विभिन्न प्रकृतिका 4,346 वटा विपदका घटनामा 201 जनाको मृत्यु भएको छ. यस्तै 1,441 जना घाइते भएका छन्. यस अवधिमा 19 जना बेपत्ता भएको जनाएको छ. प्राधिकरणको तथ्याङ्क अनुसार विपदका कारण देशभर 454 वटा पूर्वाधार नष्ट भएका छन्। यस्तै 1,173 वटा पशुधन मरेका छन्। पछिल्लो 24 घण्टामा लगातार परेको पानीका कारण पहिरो खस्दा देशभरका विभिन्न 17 वटा सड़क अवरूद्ध भएका छन्। यसले पछिल्ला दिनमा वर्षासँगै पहिरोको जोखिम कायमै रहेको देखाउँछ। अवरूद्ध भएका सड़क खुलाउन के काम भइरहेको छ? सीआईएमसँग कुरा गर्दै सड़क विभागका उपमहानिर्देशक शुभराज नेपालीले भन्नुभयो,
2: हाम्रो अवरुद्ध भनेको 3-4 जिल्ला सदरमुकामबाट हुन्, त्यो बाहेक अरू सबै सडकहरू हामीले खुलाइसकेका छौँ. त्यो जुन खुलाउनु पर्नेको लागि त हाम्रो सफिसियन्ट इक्विपमेन्टहरू म्यान पावरहरू फिल्डमा हुनुहुन्छ, अब टिमहरू सबै लागिराख्नु भएको छ. र अरू दसैँमा बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम, रिपेयर गर्ने काम भइरहेको छन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेको छ.
4: सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा सूचीकृत नेपाली म्यान पावर कम्पनीलाई सूचीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ. मलेसियाले विदेशी श्रमिक भर्नाका लागि नेपालका 25 म्यान पावरलाई मुखी र तीनका मातहत 250 म्यान पावरलाई सहयोगी संस्थाका रूपमा राखेको थियो. नेपालले भने यस्तो संरचना स्वीकार नगर्ने बताउँदै आएको छ. यसैबीच वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावरको छनौट प्रक्रिया कारोबार तथा विगत 5 आर्थिक वर्षको वित्तीय विवरण समेत मागेर छानबिन अघि बढ़ाएको छ. 25 कम्पनीसँग आबद्ध भनिएका 250 म्यान पावरको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति समेत छानबिन पूरा नहुँदासम्म रोकिएको छ. नेपालले सबै इजाजत पत्र प्राप्त म्यान पावरलाई समान अवसर दिनुपर्ने अडान राखेको छ. सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई 2083 असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ. महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञापन बोर्डको सूचना आंशिक रूपमा स्वायत्तता योग्य भए पनि महासंघमा माग पूर्ण रूपमा सम्बोधन नभएको बताउनुभयो. महासंघले छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि 2083 खारेज गरी सरकारवालाको सहमतिमा नयाँ व्यवस्था लागू गर्न माग गरेको छ. नेपाली कंग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश देशभरका प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्ड मार्फत प्रवाह गर्न थालिएको छ। शुक्रबार 15 महाधिवेशन तयारी सम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाण्ड उपत्यका लगायतका देशका प्रमुख शहर बजारमा रहेका करिब 100 डिजिटल बोर्डबाट महाधिवेशन सम्बन्धी सूचना र सन्देश प्रवाह गर्न शुरू गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
6: लगभग 18 गते उद्घाटन सत्रपछि 19 र 20 गते हाम्रो सर्वसम्मत सत्र हुनेछ। 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। सर्वसत्र सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथी सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ। त्यसले गर्दा मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना, किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ।
4: जिल्ला प्रहरी के परिसर काठमाण्डौले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै 3506 प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी दानबहादुर थापाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताउनुभयो। ताजा खबरमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन्। दिल्ली स्थित जन्तर मन्तरबाट मात्रै 700 भन्दा बढ़ीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरोच जनता पार्टी सीजेपीले आजदेखि आन्दोलन शुरू गरेको हो। यसअघि पनि भारतका विभिन्न विपक्षी दलले मुख्य निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए। अब खेल खबर। काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इण्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनामा दशरथ रंगशाला स्थित कबड्डलमा शुरू प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ 7 प्रदेशका 7 टोली सहभागी छन्। प्रतियोगिता लीग कम नकआउट प्रणालीमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिनुभयो।
0: त्रिशुलीबाट भेत्रापतिसम्मको सड़क खुले पनि पहिरो र ढुङ्गा खस्ने जोखिम भने कायमै।
7: दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं, हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: तपाई बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्ने सोचमा हुनुहुन्छ? इन्जिनियर विजय कृष्ण उपाध्यायको सुझाव एकैछिन सुनौ।
13: घरको वरिपरि यो वर्षमा दुईचोटि फेरि लाउने मान्छे घुमे जस्तै घरको वरिपरि सबै कुरा सफा गरिसकेपछि अनि मूल ढोका हो अथवा पछाडिको ढोकाबाट घरभित्र छिर्ने ठाउँबाट सफा गर्न थाल्नुपर्छ। र त्यसरी सफा गर्दाखेरि हाफ प्यान्ट हाफ सर्ट टी सर्ट यस्तो लगाएर होइन कि पुरा बाहुला भएको लगाएर जाउँ र पन्जा मास्क को अनिवार्य रूपले प्रयोग गरौं र मात्रै अनि त्यसपछि औजारहरू चलाएर हामी चाहिँ बिस्तारै सफा गर्न थालौं। चारैतिर घुम्दा कुनै ठाउँमा दलदलै बनेको रहेछ भने त्यहाँ विशेष सावधानी पुर्याउनु पर्ने हुन्छ किन त्यो दलदलको कारण चाहिँ जमिन मुनिको माटो खस्किएर लेदो भएर दलदल भएको हो भने त्यहाँ बिस्तारै घर भासिन सक्ने सम्भावना पनि हुन्छ। त्यसैले त्यस्तो दलदल भएको ठाउँ भेटियो भनेदेखि चाहिँ प्राविधिकसँग सल्लाह नगरिकन काम अगाडि नबढाउँ। सरसफाईको काम शुरू गर्न आँटेदेखि त्यो काम सम्पन्न नभएसम्म विभिन्न तह तहमा विभिन्न क्रियाकलापहरूको फोटो र भिडियोहरू पनि खिच्ने बन्दोबस्त गर्नुहोला। आफै हामी सबैसँग मोबाइल हुन्छ आजकल। यो चाहिँ किन भन्दाखेरि हाम्रो घरहरूको भोलि भौतिक संरचनाको अवस्था र भित्रको सुरक्षा अनि त्यसपछि हामीले पाउने क्षतिपूर्ति यो सबै चिजको लागि चाहिँ दस्तावेजीकरण गर्नको लागि यो फोटोहरू महत्वपूर्ण हुन सक्छ। अब भित्र छिर्दाखेरि त्यहाँ ग्यास चुहिएको हुनसक्छ, त्यहाँ बिजुलीको प्रसारण भइरहेको हुनसक्छ, चार्जहरू बसिरहेको हुनसक्छ, अथवा कुनै चाहिँ रासायनिक वस्तुहरू या कुडिएको सडेको वस्तुहरू हाम्रो नै दैनिक रूपमा खानामा प्रयोग गरिने अनाजहरू पनि कुहिएर अर्कै किसिमको चाहिँ गन्धहरू आएको हुनसक्छ। त्यसैले तिनीहरूबाट चाहिँ सुरक्षित रहनुपर्छ।
12: बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्नु अघि वरपर राम्रोसँग हेरेर मात्रै काम थाल्दा राम्रो हुने बताउँदै हुनुहुन्थ्यो इन्जिनियर विजय कृष्ण उपाध्याय। त्रिशुलीबाट बेत्रावतीसम्मको सड़क खुलेको छ तर ठाउँ ठाउँमा पहिरो र ढुंगा खस्ने जोखिम धेरै छ। गल्छी रसुवा सड़क योजनाका इन्जिनियर स्मिता शाह:
7: विदुर आइतबारदेखि लिएर यता बेत्रावती सड़क खण्ड सुचार गरिसकेको छौ। आज हाम्रो ट्र्याक ओपेन काम भइसकेको छ। माथिबाट जोखिमपूर्ण पहिरो खस्ने भएर र तलबाट खोलाले कटान गरिरहेको भएर दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला र दिउँसोको समय पनि त्यहाँको अवस्था हेरेर मात्र हिँड्नु होला। बेला बेलामा मान्छेहरू र सानो सानो बच्चाहरूले समय समयमा चाहिँ आफ्नो प्यारेन्ट्सहरूले पनि गाइड गरेर त्यो ठाउँमा चाहिँ अलि चाँडै हिँड्ने र ढुङ्गाको अवस्था हेरेर मात्र हिँड्दिनु होला भनेर आग्रह गर्न चाहन्छु।
12: त्रिशुली बेत्रावती सड़कमा रातको समयमा यात्रा नगर्न अनि बालबच्चालाई अभिभावकले साथैमा लिएर हिँड्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी रसुवागढ़ी सड़क योजनाका इन्जिनियर स्मिता शाह। तपाई आफ्नो गाईवस्तुलाई घाँस बाहेक अरू के मिसाएर खुवाउनुहुन्छ? पशु स्वास्थ्य चिकित्सकहरूले घाँस मात्रै धेरै नदिन सुझाव दिएका छन्।
14: ब्याउने स्टेजमा छ कि भर्खरको हो कि कोरेली हो कि त्यो अनुसार चाहिँ मात्र मिलाएर घाँस खुवाउनु पर्ने हुन्छ र घाँस दिँदाखेरि एकैपटक धेरै घाँस दिनु हुँदैन। घाँस मात्र नभएर त्यसमा दानाहरू चोकरहरू अथवा पिनाहरू मकैहरू जस्ता वस्तुहरू मिसाएर दिउँ भने चाहिँ उसलाई चाहिँ सम्पूर्ण चाहिने पौष्टिक तत्वहरू पूर्ण रूपमा पनि मिल्छ र घाँसको पनि अभाव देखिँदैन। त्यही भएर घाँस मात्र खुवाउनु भन्दा पनि उसलाई घाँस सँगसँगै अन्य पौष्टिक तत्वहरू पनि रासन भन्छौँ जसलाई त्यो रासनहरू पनि मिक्स गरेर खुवाउँदाखेरि उसलाई चाहिँ घाँस मात्र नभएर सम्पूर्ण किसिमको पौष्टिक तत्वहरू दिइरहेछु भन्ने कुरा पनि बुझ्नुपर्छ। करेसाबारी अथवा किचनमा छोडिएको अथवा खेर फालिएको तरकारी फलफूलका केही बोक्राहरू डाँटहरू हुन्छ त्यो डाँटहरूलाई पनि मजाले सफा गरेर सानसानो पिसमा काटेर चाहिँ त्यसलाई खोलेको रूपमा चाहिँ खुवाउन पनि सकिन्छ।
12: पशु सेवा विभागका डाक्टर कुशल श्रेष्ठ: पिना चोकर दाना मकै अनि घाँस मिलाएर खुवाउँदा गाई वस्तुलाई फाइदा पुग्ने बताउनुहुँदै तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै। अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने,
15: होइन हरेक हिसाबले चाहिँ त्यो पस्नु गएको छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन।
0: सुरक्षित जग्गामा मात्र घर बनाएर बस्न सबैलाई उत्प्रेरित गर्नुपर्ने कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
17: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्तेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
16: ए हो र बहिनी, लक्षण हिजो त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
17: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
16: पर्छ नि बहिनी, झन यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
17: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
18: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
17: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
12: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
19: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर निर्माण गर्दा जग्गाको छनौट केवल घर बनाउन मिल्ने ठाउँ खोज्नु मात्र होइन, भविष्यमा आउन सक्ने बाढ़ी, पहिरो, नदी कटान र अन्य प्राकृतिक विपत्तिबाट परिवारको जीवन, सम्पत्ति तथा जीविकोपार्जन सुरक्षित राख्ने उपाय पनि हो। विशेष गरी नेपालको भोटेकोशी, त्रिशुली तथा अन्य नदी र खोला नजिकका बस्तीमा घर बनाउँदा विगतमा बाढ़ीले पुर्याएको क्षति, नदीको बहाव र भूगर्भीय अवस्था र स्थानीय विपद जोखिमको विस्तृत अध्ययन गर्न आवश्यक छ र सोही अनुसार मात्र जग्गा छनौट गर्नुपर्दछ। इन्जिनियर कल्पना घिमिरेसँग साथी कल्पना अधिकारीसँग साथी सन्तोष गन्धर्वले यसै विषयमा कुराकानी गर्नुभएको छ।
15: अब यो चाहिँ नि एउटा टिमले निर्णय गर्नु पर्यो कि, त्यहाँ त्यो टिममा जियो टेक्निकल इन्जिनियर पनि हुन पर्यो, त्यहाँ हाइड्रोलोजिस्ट हुन पर्यो, जियोलोजिस्ट हुन पर्यो, रोड इन्जिनियर हुन पर्यो, भवनको विज्ञ हुनु पर्यो, होइन त्यो सबैले चाहिँ कलेक्टिभली एउटा डिसिजन गर्नुपर्ने हुन्छ कि, होइन हरेक हिसाबले चाहिँ त्यो पस्नु गएको छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन, यो इरिगेसन सेन्टर राखेर अथवा चाहिँ नि यो क्राइटेरियाजहरू पूरा गरेर, होइन अब सेफ जोन छ भने त्यसमा नर्मल हिसाबले घर बनाउन सकियो, रेड जोन हो भने त्यसलाई अवोइडै गर्नु पर्यो, होइन त्यो कुराहरू चाहिँ अब छिटो भन्दा छिटो गर्नुपर्छ।
18: जस्तो अहिले त्यहाँ हेर्दाखेरि चाहिँ कस्तो ठाउँमा पुननिर्माण गर्न सकिन्छ, कस्तो ठाउँ चाहिँ सुरक्षित हुन्छ भन्ने हिसाबले भन्दाखेरि एउटा प्राविधिकको हिसाबले चाहिँ कुन ठाउँ चाहिँ अलिक बढी सुरक्षित हुन सक्ला?
15: मैले नदीको 80 मिटरै भनेर त भन्न सक्ने अवस्था हुँदैन, होइन अब अहिले हामीले हेर्न सक्ने भनेको बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त, होइन बाढ़ी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ, अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामी रिस्क जोनै भनेर राख्नु पर्नेछ होला होइन. अब त्योभन्दा केही परका घरहरूलाई हामीले यल्लो जोनसम्म गर्न सकिनुसक्छ, तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अघि नै गरेर भन्नुपर्छ. किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि होइन. अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त. त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो.
18: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार पुनर् रेस्क्युकैमा छ, अब खोज्ने कामहरू जारी छ होइन. त्यो सँगसँगै चाहिँ पुनर्स्थापनाको लागि पनि काम भइरहेछ. यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन् होइन, पुलहरू पनि भत्किएका छन्, अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त. यो हिसाबले चाहिँ अब तपाईँको एउटा अनुभवको हिसाबले तपाईँ रोडको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ होइन. यो हिसाबले हेर्दाखेरि चाहिँ अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौ या होइन, अब विकल्प खोज्नुपर्छ, के देख्नुहुन्छ प्राविधिक रूपमा?
15: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने, हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन नि त, बुझ्नु भयो नि. अब सड़क त्यहाँ नलगेर कहाँबाट बनाउने भन्ने पनि हुन्छ कति अवस्थामा. ब्रिज त खोलामै बनाउनु पर्यो होइन. अब त्यही भएर हामीले हाम्रो डिजाइन फिलोसफी होइन, जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि, बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन, त्यो बाढीले पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन. अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटो गुड्ने ठाउँ होइन, त्यो नै डुबेको, त्योभन्दा माथिसम्म बाढी आएको अवस्था थियो नि त होइन. भनिसकेपछि अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने,
18: संरचनाको मोडल चेन्ज
15: गर्नुपर्ने. अब त्यो पनि त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि. जस्तै एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन त, भनौँ न ओह्रालोबाट छ भने त्यो छिटो हिँड्ने भयो नि त स्पिड. अहिले पनि त्यस्तै छ जोन 1, 2, 3. अनि अब चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
18: होइन.
15: भनिसकेपछि अब
18: गति र त्यसको जुन फोर्स होइन, त्यो बुले जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि, त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त्यो बिस्तारै कम हुँदै.
15: भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ, सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौ होइन. अब चितवनमा बिल्डिङ ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै होचो भए पनि हुन्छ होला होइन, किनभने त्यो त फ्ल्याट जोनमा आयो त. अब तपाईँ स्काउरिङ जोनमा हो भने होइन, सर्ट तर हाई हुनु पर्यो. अनि अब पियरहरू नराख्ने कि बिचमा पिलरहरू नराख्ने कि, अब
18: म त्यही कुरा जोड्दै थिएँ. अब रसुवा नुवाकोट र धादिङ भोटिकोसी बाढी पछिको सिकाइ एउटा ठाउँमा छ होइन. अब हामीले नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने? अब त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो, हामीले त्यो देख्यौँ नि त. भनेपछि अब चाहिँ पुलको संरचना कस्तो बनाउने सडकको बनाउँदा?
15: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि होइन.
0: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ. दशैं नजिकै जाँदा घर फर्कने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ. चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकायलाई परिचालन गरेको छ. वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावर कम्पनीले छनौट प्रक्रियामा गरेको गल्तीको बारेमा विवरण मागेर छानबिन गर्ने भएको छ. सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ. नेपाली कांग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्डमा प्रवाह गरिएको छ. भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शनको क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन् र काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इण्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो एटीएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359।
3: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
4: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
5: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा

0: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्दै बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 98 750 82 997,
9: 98 550 10 997।
10: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
11: आमा, मलाई दुध है।
10: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
10: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेसोक।
13: के तपाईँ ल्यापटप, कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र

0: लवली कम्प्युटर भरत पूर्वी सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855420454 इमेल lok.logic2@gmail.com
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन। के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लवली कम्प्युटर भरत पूर्वी सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन।
2: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
3: लिन्छु मात्र होइन, भदभदी रिकन्डिसन एन्ड ओल्सोबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
2: ए हो र, म पनि त्यहीँ जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
4: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
2: प्रोप्राइटर अमित परसाई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 सनौलीबाट भीमनगर जाने बाटो मोबाइल 9855082751।
5: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
6: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

0: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम संचालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेयर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईं यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। रैथाने खेती जोगाउने चेपाङ जाति आजको सहकारी दर्पणमा गाउँको खेती शहरको माटमा आनन्दित छन्। पहाड़का किसान रैथाने बाली उत्पादनमा दुर्गम पहाड़ी क्षेत्रका किसानले गरेको रैथाने खेती प्रणाली नै वर्तमानमा धेरै उपभोक्ताहरूको नजर लागिरहेको छ। आधुनिक खेती गर्ने रहर बोकेका उनीहरू रासायनिक मल हाइब्रिड बिउ पहुँचबाट टाढा थिए। बाटोको असुविधा, पैसा लगायतको अभावले कृषि व्यवसाय उनीहरूको रैथानेमा नै सीमित हुन पुग्यो। तर उनीहरू रैथाने बिउ बिजन र प्राङ्गारिक मलबाट नै कृषि उपज उत्पादन गर्ने गरेको थाहा पाएपछि पछिल्ला समय शहरमा खोलिएका अर्गानिक मार्टहरूको नजरमा उनीहरू परे र उनीहरूलाई यस व्यवसायमा टिकाउन विभिन्न खाले सहयोग पनि गर्ने गरे। आजको कार्यक्रम सहकारी दर्पणमा हामी उनै रैथाने बिउ बिजन जोगाउने किसानका कुरा आज हामी गर्छौं। आज हामी नेपालको अति सीमान्तकृत आदिवासी जनजाति समुदायमा पर्ने जाति चेपाङ समुदायले चलाएको सहकारीका बारेमा कुरा गर्छौं। यो सहकारीको उद्देश्य, लाभान्वित सेवाग्राही, शेयर सदस्य लगायतका विषयमा पनि हामी आज यो कार्यक्रम सहकारी दर्पण मार्फत जानकारी गराउँछौ। यो समुदायलाई पर्जा पनि भनिन्छ। उनीहरू मुख्यतया महाभारत पर्वत श्रृंखलाका भिरालो जमीन, जंगल नजिक र कन्दराहरूमा छरिएर बसोबास गर्छन्। उनीहरूको मुख्य बसोबास चितवन, मकवानपुर, धादिङ र गोर्खाको पहाड़ी क्षेत्रहरूमा रहेको छ। प्रकृति पूजक यस समुदायको आफ्नै मौलिक भाषा, संस्कृति र परम्परा पनि छ। नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा चेपाङ समुदायको कुल जनसंख्या 84,364 पुगेको छ। यिनीहरूको थात थलो, परम्परागत पेसा र जीवनशैली खोरिया खेती हो। यो समुदायको मुख्य पुर्ख्यौली पेसा हो। उनीहरूले रैथाने खेती नै गरिरहे पनि रैथाने बाली जोगाउने समुदाय जस्तै बनेका छन्। पछिल्लो समय कृषिमा आधुनिकीकरणका नाम भित्रिएका बिउ बिजन मल लगायतले हाम्रो खाद्य पदार्थ नै जोखिमयुक्त बन्दै गएको छ, अखाद्य पदार्थ जस्तै बन्दै गएको छ। यस्ता विषादी रहित खेतीलाई प्राथमिकताका साथ उपभोक्ताले खोजी खोजी खान थालेका पनि छन्। जसका कारण पहाड़मा खोरिया खेती गर्दै जीवन धान्ने यस्ता समुदायले उत्पादन गरेका सामग्रीको माग सर्वत्र बढ्न थालेको छ। आज हामी यिनै विषयमा चर्चा गर्नेछौ। मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका वडा नम्बर 6 सिलिङ्गेमा 2062 सालमा खोलियो श्री जनचेतना साना किसान कृषि सहकारी संस्था। त्यस क्षेत्र चेपाङ समुदायको बाक्लो बसोबास रहेको क्षेत्र पनि हो। विशेष गरी त्यस क्षेत्रका कृषकहरूकै लागि आर्थिक उपार्जनलाई सहयोग पुर्याउने उद्देश्यले खोलिएको यस संस्थाबाट धेरैले लाभ लिइरहेका छन्। यस संस्थामा चेपाङ समुदाय नै शेयर सदस्य पनि रहेका छन्। हाल यस सहकारीमा 237 जना शेयर सदस्यहरू रहेका छन्। यिनीहरू मध्ये कोहीले मौरी पालन त कोहीले गेडागुडी लगायत कोदो फापर जस्ता खेती उत्पादनमा जोडिएका छन् त कोही मौरी पनि पाल्दै यस्ता खेतीपाती पनि गर्दै आइरहेका छन्। यो सहकारीले गरिरहेको काम हो। कसरी शेयर सदस्यले लाभ लिइरहनु भएको छ त भन्ने सम्बन्धमा सुनौ सहकारीका अध्यक्ष दिनेश पर्जाको भनाई।
1: म अहिले उत्पादन गर्दै आएको चाहिँ 2062 सालमा सहकारी संस्था स्थापित भए पश्चात हामी लोथर बजारमा मह कलेक्सन गर्दै आएको थियो। हामी 2064 सालदेखि चाहिँ हामीले चाहिँ राक्षिराङ गाउँपालिकाको वडा नम्बर 6 सिलिङ्गी मकवानपुरमा त्यहाँका चेपाङ कम्युनिटीभित्र पर्ने त्यहाँका समुदायहरूको हितको लागि र उहाँहरूको आर्थिक जीविकोपार्जन सुधार ल्याउनको लागि हामीले सहकारीको सिद्धान्त र उद्देश्य अनुसार नै हामीले आज मौरी पालन व्यवसायमा हामी सिङ्गो राक्षिराङ गाउँपालिका वडा नम्बर 6 का सबै किसानहरू चाहिँ होमिएको अवस्था छ।
2: 237 जना यस सहकारीको सदस्य हुनुहुन्छ र साथसाथै महको साथसाथै यहाँले खाद्यान्न होइन बालीहरू जस्तै गरी गह त्यस्तोहरू पनि उत्पादन गरिरहनु भएको छ। कसरी यसको व्यवस्थापनमा खट्नु भएको छ? कसरी बजारीकरणको अवस्था कस्तो छ? यसलाई नेपाल सरकारका विभिन्न तह र तबकाको सहयोग यहाँलाई आएको छ कि छैन यस विषयमा पनि प्रस्ताइदिनुहोस् न।
1: आज हामीले राक्षिराङ गाउँपालिका वडा नम्बर 6-7-8 नम्बर वडाका त्यहाँका साबी काँक्रा गाविस भित्र रहेको त्यहाँका जनताहरूले उत्पादन गरेका त्यहाँका किसानहरूले उत्पादन गरेको मह लगायत त्यहाँका चाहिँ मास गह कोदो फापर दाल दलहनहरू चाहिँ हामीले चाहिँ सहकारी संस्था अन्तर्गत हामीले चाहिँ कलेक्सन गर्ने र विभिन्न बजारहरूमा पठाउने काम गरिरहेका छौँ। र त्यस बजार मध्येमा चाहिँ हाम्रो मुख्य बजार चाहिँ हाम्रो चाहिँ काठमाडौँ हो। काठमाडौँ लगायत हामीले चाहिँ पोखरा त्यसपछि हामीले इलाम अनि हेटौँडा नारायणगढ अनि मुस्ताङ लगायतको आन्तरिक बजार र अन्तर्राष्ट्रिय बजारसम्म चाहिँ हामीले चाहिँ मह चाहिँ हामीले चाहिँ विभिन्न मह संकलन तथा मह बजार गरिरहेका महको काम गरिरहेका विभिन्न उद्योगहरूले हामीले पठाउने गरेका छौँ र साथै मह मात्र नभइकन त्यहाँका उत्पादन भएका चाहिँ गेडागुडीहरू दाल दलहनहरू चाहिँ हामीले चाहिँ कलेक्सन गर्ने त्यहाँ चाहिँ हामीले चाहिँ मकैको पिठो कोदोको पिठो मास भटमास लगायतका यो चिजहरू चाहिँ हामीले चाहिँ मह घर भनेर स्थापित गरेर चाहिँ मैले चाहिँ हालसम्म लोथर बजार राप्ती नगरपालिका एकमा हामीले त्यहाँ चाहिँ हामीले डिस्प्लेको रूपमा राखेर हामीले काम गरिरहेका छौँ र आजसम्म यो उत्पादन क्षेत्र ग्रेडिङ क्षेत्रमा र किसानहरूलाई सब्सिडी दिइरहेको क्षेत्रमा चाहिँ नेपाल सरकारले जे जति दिनुपर्ने थियो आज त्यतिसम्म चाहिँ किसानहरूको हितको लागि चाहिँ अनुदानका कुराहरू चाहिँ आज दिनु सकिरहेको चाहिँ छैन। अब यस खण्डमा चाहिँ अब विविध किसिमले अब आफ्नो पार्टी अनि त्यसपछि पावर र सोचपोस भएकोलाई चाहिँ दिइने अब हामी चाहिँ किसानहरू लिगल त्यहाँ लागिरहेका किसानहरू चाहिँ अब त्यो विषयमा चाहिँ हामी चाहिँ ध्यान केन्द्रित हुनु नसकेको कारणले गर्दाखेरि हाम्रो आफ्नो काम र व्यवसायलाई उच्च प्राथमिकता दिएर हिँडिरहेको अवस्थामा हामी कहाँ बजेट हुन्छ कहाँ कसरी चाहिँ आइरहेको छ त्यो हामी एउटा व्यावसायिक किसान भए पछाडि त्यतातिर केन्द्रित हुनु नसकेको कारणले गर्दाखेरि जो फुर्सदिलो छ जो चाहिँ झोलेहरू छ तिनीहरूले चाहिँ आज पाइरहेको अवस्था चाहिँ हामीले देख्छौँ। सरकारले राज्यले हामीलाई दिनुपर्ने एभाइलेबल गर्नुपर्ने मल बिउ बिजनको कुराहरू चाहिँ छ तर हामी प्रोसेसमा जाँदाखेरि त्यहाँको सिस्टम अनुसार हामीले पनि अलिकति काम गर्न नसकेको अवस्था चाहिँ हो। तर मलहरू त्यहाँ हामीले पुर्याउँदाखेरि हामीलाई चाहिँ अब अनुदानको मल भनेर हामीले पुर्याउँदाखेरि चाहिँ हामीलाई त्यो ठाउँसम्म पुग्नको लागि राक्सेराङ गाउँपालिकाको चाहिँ हामीले चाहिँ हेटौँडादेखि चाहिँ हामीले चाहिँ खरिद गरेर ल्याए, लोथर बजारमा ल्याए, त्यसपछि भण्डार बजारबाट ल्याए, हामीले सम्बन्धित ठाउँमा पुग्दाखेरि हामी बोराको चाहिँ 5,000-6,000 पर्न जान्छ भने हामीलाई त्यति खरिद गर्न हामीसँग हैसियत पनि हुँदैन। त्यहाँ किसानहरूसँग आर्थिक कमजोरका कुरा त यसै पनि छन्। तर यस खण्डमा चाहिँ हामीले चाहिँ त्यसको विकल्प भनेको चाहिँ हामीसँग चाहिँ प्रशस्त मात्र गाई भैँसी खसी बोका पालिरहेको अवस्था छन्। अब त्यसको चाहिँ मलले चाहिँ हामीले प्राङ्गारिक मल युज गरेका छौँ र सँगसँगै फेरि हामीले चाहिँ यो अर्ग्यानिक उत्पादनतिर हामी आज होमिएका छौँ। अर्ग्यानिक उत्पादनले चाहिँ हामीले चाहिँ एक त हाम्रो हनीलाई अर्ग्यानिक बनाउनु पर्ने भएको छ, एक त हामीले चाहिँ माझ गत कोदो पापड लगायत त्यहाँको चाहिँ मकैहरू बालीहरू चाहिँ हामीले सबै अर्ग्यानिक नेचुरल नै उत्पादन गर्ने अभियानमा हामी छौँ। सायद हामीले यो चाहिँ हामीले यो 84 हामीले चाहिँ सायद टिकट पनि पाउँछौँ होला। हामीले यो हनी चाहिँ हामीले देशकै चाहिँ नमुनाको रूपमा त्यहाँ उत्पादन भएको हरेक कृषि वस्तुहरू चाहिँ हामीले चाहिँ अर्ग्यानिक उत्पादन गर्न चाहिँ आज काठमाडौँ टोखा नगरपालिकाको चाहिँ अर्ग्यानिक भेन्चर नेपालले पनि त्यहाँ आफ्नै सो लगानी गरेर चाहिँ त्यहाँको उत्पादन चाहिँ त्यहाँको प्रोडक्ट चाहिँ अर्ग्यानिक सर्टिफिकेट लिएर चाहिँ काम गर्ने भनेर चाहिँ हामीसँग हाल गेडागुडी लगायत मुख्यत मह उत्पादनदेखि हामीले चाहिँ त्यहाँ चाहिँ हामीले चाहिँ आफ्नै बजार हामीले लिइरहेको अवस्था छ।
2: र साथसाथै यहाँले त्यहाँ त अब पहाडी क्षेत्र पनि भयो होइन, बोट बिरुवाहरू पनि छन्, यो मिश्रित खेती जस्तै त्यसरी पनि अप्नाउनु भएको छ कि अदुवा होइन बेसारहरू पनि त्यस्तो रुखमुनि त्यसरी नै लगाउनु भएको छ अरू पनि?
1: हजुर, त्यो निश्चय पनि छ। हामीसँग चाहिँ अदुवा उत्पादन छ, बेसार खेती उत्पादन छ, अहिले चाहिँ तपाईँको चाहिँ यो कालो बेसारको कुराहरू आइरहेछ। त्यहाँ हाम्रो राक्सेराङ 6 वडा र राक्सेराङ 7 वडा चाहिँ मुख्य चाहिँ हामीले चाहिँ मौरी पालनको चाहिँ खेती प्राप्त गरेका छौँ। त्यहाँ चाहिँ त्यसको चाहिँ हाम्रो चाहिँ एउटा घना जङ्गल चाहिँ चिउरीको भएको हुनाले अब त्यस क्षेत्रमा मुख्य व्यवसाय हामीले मौरी पालन व्यवसाय गर्छौँ भने त्यस पछाडि यो अदुवा यो बेसार बाँझो भइरहेको खेरो गइरहेको चाहिँ खोरिया खेतीमा चाहिँ हामीले चाहिँ इलेक्ट्रिपिङ सिस्टमले चाहिँ हामीले चाहिँ त्यो काम हामी गर्छौँ। तर तिनै बिउ बिजन उत्पादनको लागि र अलिकति राम्रो बिउहरू एभाइलेबल गरिदिनुको लागि चाहिँ स्थानीय सरकारहरूले चाहिँ पहल गरिदिनुपर्ने हुन्छ।

0: यो एकदम निश्चय पनि हो, हामीले गर्न खोजिरहेको काम पनि त्यही हो होइन। अब सरकारले पनि यो कुराहरूलाई चाहिँ अब त्यो क्षेत्रलाई चाहिँ एउटा मौरी पकेट क्षेत्र घोषणा गरिदियोस् र अर्ग्यानिक सर्टिफिकेटका कुराहरू पनि त्यहाँ चाहिँ गरिदियोस्, किनभने त्यहाँको अर्ग्यानिकको कुराहरू हामी गरिरहेका छौँ। त्यो चाहिँ त्यसको क्रेट एरिया त्यहाँको चाहिँ सर्टिफिकेट प्राप्त गर्नको लागि त्यहाँको आफ्नै नेमहरू हुन्छ, त्यो नेमहरूभित्र चाहिँ हामी गर्नु पर्ने कुराहरू त्यो दायरभित्र रहेर हामीले भोलि त्यहाँको किसानहरूलाई चाहिँ भोलिका पुस्तासम्मलाई पनि हामीले चाहिँ व्यावसायिक रूपमा निर्माण गर्न सकौँ र जो कहिले पनि त्यो व्यावसायिक क्षेत्रमा हामी लागि पर्दाखेरि चाहे बेसार किन नहोस्, चाहे अदुवा किन नहोस्, चाहे त्यहाँको खसी बोका नै उत्पादन किन नहोस्, त्यहाँको मौरी त्यहाँको चिउरी संरक्षणदेखि लिएर यिनै कुराहरूमा चाहिँ राज्यले कमै होस् बरु तर राम्रो होस् त्यसको व्यवस्थापन चाहिँ राज्यले चाहिँ हामीलाई चाहिँ सब्सिडीको कुराहरूमा अनुदानको कुराहरूमा चाहिँ एकदम फोकस गरोस्, त्यो कुराहरूमा चाहिँ राज्यले व्यवस्थापन गर्नुपर्ने हुन्छ र तिनै कुराहरूमा हामी देखेर भोलि राज्यले कस्तो खालको नीति ल्याउँछ त्यो अनुसार हामी उत्पादनमा हामी लाग्छौँ।
1: अध्यक्ष पर्जाले त्यस सहकारीबाट संकलित सामानहरूको बजारीकरण बारे जानकारी गराउनुभयो। उहाँले काठमाडौँ, पोखरा, गैडाकोट लगायतका बजारमा आफ्नो सहकारीमा संकलित खाद्य सामग्री सँगै महको बिक्री हुने गरेको बताउनुभयो। यसरी रैथाने बिउ बिजन नै जोगाउँदै गरेका गाउँघरमा आश्रित यस्ता किसानको लागि तीन तहको ध्यान पुग्नुपर्ने उहाँले सुझाउनुभयो। उहाँका अनुसार जुनसुकै सरकार आए पनि आफूहरूको प्रयासको अवलोकन मात्र गरे पनि हुने कुरा उहाँ बताउनुहुन्छ, जसले अरूलाई पनि प्रेरणा मिल्न सक्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो बाट पनि सुन्दैरहनु भएको छ। त्यसै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दैरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौं। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू, संचालकहरू, शेयर सदस्यसँग पनि रहेर हामी कुराकानी गर्छौं। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुन सुकै कुनाबाट सुन्दै आइरहनु भएको छ, जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। सोही क्रममा काठमाडौँ टोखामा रहेको हाम्रो प्रयास गाउँको स्वाद भने नारालाई आत्मसात गरेको अर्ग्यानिक भेन्चर मार्टका बारेमा पनि हामी कुराकानी गर्छौ। यस मार्टमा यो सहकारीबाट उत्पादित सामग्रीहरू चिउरी, रुदिलोको मह, मस्याङ, मास, भटमास, फापर, गहत, कोदोहरू बिक्री हुने गरेको छ। उपभोक्ता माझ रैथाने खाद्य बाली दलहन बारी पुर्याउने उद्देश्यका साथ अर्ग्यानिक भेन्चरले सो जनचेतना सहकारीका उत्पादन सामग्री लिने गरेको छ। त्यस मार्टमा किसानका सामान मात्र किनिदिएको छैन, त्यस बापतको नाफा पुनः किसानकै व्यापार प्रवर्धनको लागि सहयोग पनि गरिरहेको छ। उनीहरूलाई अर्ग्यानिक खेती उत्पादन सम्बन्धी तालिम, मौरीका लागि घार, बाल्टिन लगायत विभिन्न सहयोग गर्दै आएको छ। यस सम्बन्धमा त्यस अर्ग्यानिक भेन्चर मार्ट नेपालका अध्यक्ष विष्णु पोखरेलसँग गरिएको कुराकानी हामी यति बेला राख्छौ।
2: तीन वर्ष हुन लाग्यो हामीले मकानपुरको राक्षीराङ गाउँपालिका सिलिङ्गे भन्ने वहाँ चेपाङ समुदायहरूको एउटा सहकारी छ, जो कृषि सहकारीका सदस्यहरूले उत्पादन गरेको उत्पादित जस्तो मह छ, एउटा चिउरीको मह, रुदिलो मह लगायत केही महका कई प्रकारहरू हामीले बजारसँग जोडिदिएका छौँ र प्रत्यक्ष रूपमा अर्ग्यानिक भेन्चर नेपालले चाहिँ अर्ग्यानिक मार्ट नै यो टोखामा स्थापना गरी चाहिँ हामीले बिक्री वितरण पनि गर्ने गरेका छौँ। त्यसै गरी त्यहाँ त्यो स्थानको समुदायबाट, चेपाङ समुदायबाट उत्पादित मस्याङ भयो, मास भयो, गहत भयो, त्यो उत्पादित चिजहरू पनि हामीले चाहिँ यहाँ उपभोक्ता मास पुर्याउने काम चाहिँ गरेका छौँ। जस्तो त्यहाँ उत्पादित भएका राक्षीराङ र सिलिङ्गेमा जुन चेपाङ समुदायले जुन जनचेतना कृषि सहकारी साना किसान सहकारी छ, सहकारीमा आबद्ध केही मेम्बरहरूले अथवा सदस्यहरूले उत्पादन गरेको चिजलाई बजारसँग जोड दिने काम चाहिँ गरेका छौँ र त्यो प्रत्यक्ष बजारसँग जोड दिए सँगसँगै त्योबाट आउने केही मुनाफाका कुराहरू, जस्तै मह उत्पादनलाई आवश्यक पर्ने जस्तै घारको कुराहरू हुनसक्छ, त्योसँग सम्बन्धित कुनै सामग्रीहरू हुनसक्छ, त्यस्ता सामग्रीहरू र तालिमको कुराहरू हुनसक्छ र त्यो समुदायमा हामीले त्यसरी चाहिँ सामग्री पनि सहयोगको कुरा र त्यसपछि चाहिँ हामीले केही तालिमसँग जनचेतना फैलाउने कुराहरू र केही प्राङ्गारिक प्रक्रियामा जानका लागि आवश्यक कुराहरू के न्यूनतम पनि आवश्यक कुराहरू के विचार पुर्याउनुपर्छ, कसरी जानुपर्छ भन्ने कुराहरू चाहिँ हामीले बेला बेलामा तालिम राखेर सिकाउने काम पनि गर्छौँ र उत्पादनका लागि प्रत्यक्ष रूपमा उत्पादनलाई प्रोत्साहन गर्छौँ र उत्पादित चिज चाहिँ हामीले बजारमा चलेको जुन मूल्य हुन्छ त्यो मूल्य भन्दा नघट्ने बरु केही रुपियाँ रुपियाँ भए पनि प्लस गरेर हामीलाई उपलब्ध गराउनुहोस् भन्ने हामीले अनुरोध गर्छौँ। त्यसमा जबरजस्त पनि रहँदैन फेरि र त्यही अनुसार चाहिँ त्यसमा जम्मै कलेक्सन गरेर हामीलाई चाहिँ काठमाडौँ पठाउने काम गर्नुहुन्छ। जस्तै जस्तै कुनै कुनै चिजहरू सिजनेबल हुन्छ होइन, मौसम अनुसार जस्तै गहत, मास, मस्याङ भनेको चाहिँ एउटा सिजनमा हामीले वर्षभरिलाई पुग्ने त्यहाँबाट हामी लिने प्रयास गर्छौँ, अहिलेसम्म सफल पनि भइराखेका छौँ। जस्तै अर्को मह भनेको अलिक संवेदनशील चिज छ, महमा चाहिँ हामीले अर्को पनि प्रयास के गरेका छौँ भने अहिलेसम्म नेपालमा जहाँसम्म लाग्छ मेरो जानकारी अनुसार कतै पनि भएको छैन, हामीले प्राङ्गारिक प्रमाणीकरण अर्ग्यानिक सर्टिफिकेसनको लागि पनि प्रोसेसमा लगेका छौँ। अब त्यो कति सम्भव हुन्छ, अब यहाँ चाहिँ हामीले यो जुन बर्खाको बेलामा बढी त्यो पानी पर्ने समय बर्खे जुन हप्तेझरी भन्छ त्यो हप्तेझरी गरेको बेलामा मौरीहरू चरणमा जान नसक्ने, आफूलाई खानेकुरा पनि महबाट पुर्याउन नसक्ने स्थिति चाहिँ हुन्छ, त्यति बेला प्रयोग हुने चाहिँ जुन चास्नी उहाँहरूले प्रयोग गर्नुहुन्छ, अहिले त उहाँहरूले अझ के गर्नु भएको छ भने जागिर प्रशोधन गर्दाखेरि बिक्रीका लागि उपयुक्त नहुने महहरू जुन चाकाका केही भागहरू रहेका हुन्छन् त्यही मह नै फेरि फिडिङको रूपमा प्रयोग गर्ने गर्नुहुन्छ। त्यो चाहिँ अझै हामीले चाहिँ केही समय ग्यारेन्टी नभइसकेको हुनाले हामीले 2 वर्ष भइसक्यो हामी सर्टिफिकेसन प्रोसेसमा जानको लागि रेकर्ड सिस्टम र डकुमेन्टेसनका कुराहरू र त्यसमा तालिमका कुराहरू त्यो समुदायमा हामीले त्यो सहकारीमा उपलब्ध गराइराखेका छौँ र प्रमाणीकरण प्रक्रियामा पनि गएका छौँ। अन्तर्राष्ट्रिय बजारमा अन्तर्राष्ट्रिय अरू देशहरूको हेर्ने हो भने मह पनि प्रमाणीकरण भएको अवस्था देखिन्छ र त्यही अनुसार चाहिँ नेपालमा जुन नेपाल सरकारको प्राङ्गारिक मापदण्ड छ, प्रमाणीकरणको मापदण्ड छ, त्यो मापदण्डलाई टेकेर र अन्तर्राष्ट्रिय स्तरमा मौरीबाट उत्पादन हुने जुन मह छ त्यो मह कसरी प्राङ्गारिक हुन सक्छ भन्ने एउटा मापदण्ड छ, त्यो टेकेर हामीले एउटा सानो मापदण्ड पनि स्थापना गरेका छौँ र त्यसलाई आधार मानेर हामीले चाहिँ हाम्रो पहिलो प्रयास अरू क्षेत्रमा त हामीले चियाबाट लिएर अरू खाद्यान्न बालीहरूमा त प्रमाणीकरण प्रक्रिया भइराखेको छ, र महमा चाहिँ हामीले मौरी पालनबाट उत्पादित हुने जुन मह छ महमा सकिन्छ सकिँदैन यो सम्भव छ कि छैन भनेर हामीले चाहिँ त्यो राक्षिराङमा पनि हामीले प्रयास गरेका छौँ। त्यहाँबाट उत्पादित हुने मह अर्ग्यानिक भेन्चर नेपालले अर्ग्यानिक भेन्चर मार्ट मार्फत काठमाडौँ टोखामा रहेको छ, यसले चाहिँ बजारसँग जोड दिने काम गरेका छौँ र यहाँबाट थोरै मात्रामा भए पनि नेपाली मूलका विदेशमा बस्ने जति हुनुहुन्छ उहाँहरूले घरमा आउँदा अथवा आफ्नो चाहिँ परिवार जाँदाखेरि चाहिँ धेरैले चाहिँ त्यसलाई लिएर जाने चाहिँ गर्नुभएको छ, रेस्पोन्स चाहिँ राम्रो आएको छ।
1: अध्यक्ष पोखरेलले भन्नुभए जस्तै त्यहाँका किसानहरूले आफ्नो सामग्रीको अर्ग्यानिक प्रमाणीकरण गरेकोमा खुशी लागेको बताउनुभयो। राक्षिराङ गाउँपालिका वडा नम्बर 6, 7 र 8 लगायतका किसानहरू सहकारीमा आबद्ध छन्। त्यस सहकारीको शुरूआतदेखि नै लागेका आइतसिंह चेपाङको मौरीको घार 300 भन्दा बढ़ी छ। उहाँकै प्रेरणाले त्यस क्षेत्रका अन्य किसानहरू पनि सहकारीमा आबद्ध भएका छन्। सहकारीका शेर सदस्य सुवाल लाल प्रजा आफू सहकारीमा आबद्ध भएर व्यवसाय गर्न पाएकोमा साह्रै खुशी भएको बताउनुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा आज हामीले मकवानपुर जिल्ला राक्षिराङ गाउँपालिकामा अवस्थित चेपाङ समुदायको श्री जनचेतना साना किसान कृषि सहकारीको बारेमा कुराकानी गर्यौं। यस्ता सहकारी तपाईँको ओरपर पनि रहेका छन् भने हामीलाई जानकारी गराउनुहोला। सम्भव भएसम्म ती सहकारीहरूका कुराकानी पनि हामी अर्को अंकमा समेट्ने कोशिश गर्छौ। कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यसै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँप्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौं। नमस्कार। तपाईँको प्रत्येक पल शुभ रहोस्।

0: Hi, I live on the Nuncha Radio Silo 89.8 MHz.
1: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: विवादास्पद पुनरावलोकनले निम्ति आएको यो पछिल्लो तनाव हो। सरकारले मतदाता नामावलीमा छेडखानी गरिएको कुनै पनि आरोप अस्वीकार गरेको छ बीबीसी संवाददाताको भनाई। त्यसअघि यस्तै प्रदर्शनबाट राजधानी दिल्लीमा सयौं मानिसहरू पक्राउ परेका थिए। विपक्षी समूहहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता नामावलीलाई तोड़मोड़ गरेको आरोप लगाएका छन्। तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गरेका छन्। र पाकिस्तान सरकार र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दलबीच उनका समर्थकहरूले इस्लामाबादलाई ठप्प बनाउने चेतावनी दिइरहँदा सम्भावित प्रदर्शनलाई लिएर वार्ता भएको छ। खानका समर्थकहरूले आइतबार राजधानीका लागि पदयात्रा निकाल्ने बताएका छन्। उनीहरूलाई रोक्न सरकारले सयौं मालवाहक कन्टेनरहरू मुख्य प्रवेश बिन्दुहरूमा राखेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। खाना पकाउने एलपी ग्यासको अभाव हल गर्न सुरक्षा निकायहरूलाई समेत आपूर्ति प्रणालीमा संलग्न गराउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। मध्यपूर्वमा युद्ध शुरू भएसँगै प्रभावित बनेको ग्यास आपूर्ति श्रृंखला पछिल्लो समय वर्षाका कारण सड़क तथा यातायात प्रभावित हुँदा थप जटिल बनेको छ। कतिपय ग्यास व्यवसायीले भने सुरक्षा निकायको संलग्नताले समाधान दिनेमा आशंका प्रकट गरेका छन्। एक रिपोर्ट। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे आज भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङले ग्यास आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने विषयमा जानकारी दिएका हुन्। यसबारे बीबीसीले राखेको जिज्ञासामा सचिव तामाङले लामो समयदेखि खलबलिएको आपूर्ति प्रणालीलाई लयमा फर्काउने उद्देश्यले सुरक्षा निकायहरूसँग त्यसबारे छलफल भइरहेको बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल यसअघि नै पेट्रोल पम्प संचालनमा संलग्न छन्। विशेष गरी ग्यास भण्डारणको समस्यालाई सम्बोधन गर्न यस्तो विकल्प प्रभावकारी हुन सक्ने ठानिएको सचिव तामाङको भनाइ छ। सरकारले त्यस सम्बन्धी तयारी तीव्र पारिरहँदा कतिपय ग्यास व्यवसायी भने आपूर्ति प्रणालीमा सुरक्षा निकायको संलग्नताप्रति आपत्ति नरहेको तर त्यसबाट विद्यमान समस्या हल हुने भने नदेखेको बताउँछन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बीबीसीसँग भने
2: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ नि कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला। यसको सल्युसन भनेको चाहिँ ग्यासै बढिरहेको हो कि त्यो विज्ञान प्रणालीमा जसै घरमा जति सिलिन्डर छन् त्यो त भर्न खोज्ने नै हुन्। तपाईँ यसरी कन्ट्रोल गर्न सक्नुहुन्न, ग्यासै बढी आपूर्ति गरिदिनु। तीन दिनमा यो वचन नभइदिएको अहिलेसम्म धेरै सहज भइसक्थ्यो।
1: नेपाल आयल निगमका अधिकारीहरू भने छलफलमा रहेको भनिएको उक्त प्रस्तावको मोडालिटी तय भएपछि मात्रै त्यसको कार्यान्वयनबारे थप स्पष्ट हुन सकिने बताउँछन्। उपत्यका बाहिर ग्यासको आपूर्ति सहज भइसकेको र काठमाडौँमा सहज हुने क्रममा रहेको निगमका प्रवक्ता मनोज ठाकुरले दावी गरे।
3: यही बीचमा चाहिँ यो चाड पर्व पनि परेको छ र विभिन्न जिल्लाका मान्छेहरू यो चाड पर्व मनाउनलाई उपत्यका बाहिर नै हुँदा त्यो पिरियडमा चाहिँ काठमाडौँ उपत्यकामा सहज भएर जान्छ। र जसरी अहिले हामीले 60,000 दुई महिना ल्यायौँ नि, यो महिनामा पनि करिब करिब 55,000-60,000 बीचमा आउने देखिन्छ। ग्यास बजार सहज भइसकेपछि यही 60,000 ल्याउनु नपर्ने स्थिति चाहिँ हुन जान्छ।
1: त्यसो भए सुरक्षा निकायलाई संलग्न गराउने भन्ने कुरा आयल निगमले सुझाएको होइन, सरकारले नै विभिन्न उपाय सोच्ने क्रममा त्यसमा विचार गरिराखेको हो।
3: सुझाइएको भन्दा पनि हामी सुझाव कार्यान्वयन गर्ने निकाय भयौं। जे निर्णय भएर आउँछ कार्यान्वयन गर्नलाई लेखेर आइसकेपछि हामी कार्यान्वयनमा जान्छौं।
1: पछिल्लो समय निगमले ग्यासको आयात तथा वितरण सम्बन्धी विवरण आफ्ना सामाजिक सञ्जालका खाताहरू मार्फत सार्वजनिक गर्ने गरेको छ। अब अर्को प्रसंग। चीनसँगका प्रमुख व्यापारिक नाकाहरू लगभग बन्द हुँदा चाडपर्वका लागि आवश्यक वस्तुको आयात प्रभावित भइरहेका बेला तातोपानी नाका सञ्चालनमा ल्याउने बारे चिनिया पक्षसँग संवाद भइरहेको अधिकारीहरूले बताएका छन्। भोटेकोशी त्रिशुली बाढ़ीपछि रसुवागढ़ी नाका पूर्ण रूपमा प्रभावित छ। त्यसपछि नेपालतर्फको सड़कको दुरावस्था देखाउँदै चीनले तातोपानी नाका पनि बन्द गरेपछि आयातका लागि मुस्ताङको कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था आएको थियो। तर हालैको वर्षापछि कोरला नाकाबाट आउने सड़क समेत प्रभावित हुँदा आयात थप प्रभावित बनेको हो। व्यवसायीहरूका अनुसार कोरला नाकाको तुलनामा तातोपानी तर्फको सड़कको अवस्था सहज छ। त्यसैले सड़कको दुरावस्था मात्रै तातोपानी नाका बन्द गरिनुको कारण हुन नसक्ने कतिपयको बुझाइ छ। यसै सन्दर्भमा हामीले लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलालाई टेलिफोन सम्पर्क गरी शुरूमा तातोपानी नाका बन्द हुनुको कारणबारे नेपाली पक्षको बुझाइ के हो भनेर सोधेका छौं।
4: त्यो खास गरी चिनिया पक्षले नेपालतिर भएको बाटोको अवस्थाका कारणले ट्रक कन्टेनर उहाँहरूको आवत जावत चाहिँ प्रभावित भएको भन्ने हिसाबले उहाँहरूलाई हामीलाई जानकारी गराउनु भयो। त्यस पछाडि हामीले केही समय अगाडि परराष्ट्र मन्त्रालयको सहसचिवज्यूको नेतृत्वमा चिनिया राज्य दावास काठमाडौँ, सड़क विभाग, भन्सार विभाग, भौतिक पूर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतको टीमले त्यो बाटोको निरीक्षण पनि गरिसकेको छ, नाकाको निरीक्षण पनि गरिसकेको छ। त्यसैले मूलत चीनतिरको समस्या भन्दा पनि हाम्रोतिरको बाटोको कारणले रोकिएको हो र अब त्यसलाई तत्काल खुलाउने हिसाबले कूटनैतिक प्रयास जारी रहेका छौँ। पाउने
1: त्यो अनुगमन पछि उहाँहरूको प्रतिक्रिया चाहिँ के प्राप्त गरिराख्नु भएको छ?
4: जुन समयमा त्यो बाटोको जोइन्ट निरीक्षण भयो त्यो बेलासम्ममा बाटोको अवस्थामा धेरै सुधार भएको छ र हाम्रा तर्फबाट बाटोलाई डिस्टर्ब हुन नदिने गरीको कमिटमेन्ट जारी गर्दै चिनिया पक्षलाई बाटो खोलिदिन अनुरोध गरेका छौँ। हामीले
1: यो बाटोको कुरा मात्रै होइन, बाटो भन्दा बढ़ी कुरा छ, त्यो विषयमा चाहिँ हामीलाई भनिराखिएको छैन अथवा हाम्रो बुझाइमा केही फरक परेको हो कि भन्ने प्रश्न पनि उठ्या छ, त्यो सन्दर्भमा के भन्नुहुन्छ?
4: मलाई त्यस्तो लाग्दैन, किनभने त्यो बाटोमा जुन हामीले नै पनि हामीले आफै भोगेका हौ, वर्षौं अगाडिदेखि नै जब बर्सातको समय हुन्छ पानी पर्न थाल्छ त्यो पछाडि हाम्रातिरको बाटो डिस्टर्ब हुन्छ, त्यो एकदम फ्रेजाइल छ, त्यो बाटोको हामीले चाहिँ लङ टर्म सोल्युसन नखोजेसम्म हामीलाई त्यो खालका समस्याहरू फेरि फेरि पनि आइरहन्छन्।
1: यसमा चिनिया पक्षले अलिकति पारदर्शिता नदेखाएको हो कि भनेर जुन प्रश्नहरू उठिराखेका छन् त्यो एउटा आम बुझाइ जस्तो मात्रै हो, सरकारी स्तरमा त्यस्तो छैन भन्ने तपाईँको कुरा?
4: मलाई त्यस्तो लाग्दैन, किनभने उहाँहरूले त्यो बाटो चाहिँ त्यो नाका त्यहाँ डिस्टर्ब हुने सन्दर्भमा रिटर्न नोट नै दिनुभएको हो र हाम्रा तर्फबाट हाम्रातिरको बाटोलाई बनाउने भन्ने हाम्रो कमिटमेन्ट भएर जुन जोइन्ट इन्सपेक्सन भयो त्यो इन्सपेक्सन पछाडि हामीले उहाँहरूसँग त्यही हिसाबले रिक्वेस्ट गरेका छौँ र उहाँहरूले पनि पोजिटिभ रेस्पोन्स नै गर्नुभएको हुनाले हामी त्यो नाका खुल्छ भन्ने कुरा विश्वस्त छौँ।
1: तपाईँको हिसाबले तातोपानी नाका चाहिँ कहिलेबाट खुल्न सक्छ त?
4: कोरोना नाका पनि डिस्टर्ब भइसकेपछि हाम्रो जुन चाडपर्व लक्षित सामानहरूको एक्सपोर्ट इम्पोर्ट जुन छ त्यसलाई केन्द्रित गरेर हाम्रो दशैं जुन आइरहेको दशैं छ दशैं अगाडि नै त्यो नाका खोलेर त्यहाँबाट चाहिँ आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालका हामीले आशा र विश्वास लिएका छौँ।
1: लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद मेरौला। अब अर्को विषय, भोटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावित कतिपय पीड़ितहरू यति बेला बाढ़ीले क्षति पुर्याएका आफ्ना घरमा पुगेर सामान निकाल्न व्यस्त छन्। नुवाकोटको त्रिशुली, देवीघाट, ढुंगे लगायतका क्षेत्रका बाढ़ी प्रभावितहरूले घरभित्र पसेको लेदो पछाउँदै अत्यावश्यक सामान सुरक्षित स्थानमा सार्ने तथा सरसफाईको काम गरिरहेका नुवाकोटबाट बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। एक रिपोर्ट।
5: भेदुर नगरपालिका उडा नम्बर एक ढुंगेका मेगा कुमारी धमला छोरा बुहारी र अन्य सहयोगी सहित घरभित्रको लेदो फाल्ने काममा व्यस्त छन्। उनी भन्छन्,
6: यो सरसफाई गर्ने पसल राख्ने र बस्नु पर्ने, अब भुरा यही पसल गरेर पढाइराखे, ती तीनटा छ, अन्त काहीँ केही छैन, अनि खाना दिनु पर्यो, पढाउनु पर्यो।
5: ढुङ्गेमा किराना र तरकारी पसल चलाउँदै आएका रोजिना पाण्डे र उनको श्रीमान पनि घरभित्रको लेदो माटो र फोहोर हटाउँदै थिए।
7: भएको सामान देखि लिएर हरेक हाम्रो त धेरै सामानहरू थियो त्यहाँ अगाडि, त्यो सबै बगाएर लैहाल्यो, घरको छैन, अब यो घर रहेको छ, यो स्टोर रुम हो, यति एउटा कोठा पन्छाउन हाम्रो यो चारजना मान्छे छ दिन लायो, अलिअलि सामानहरू साबनहरू यताउति नै पुर्याएको थियो यसो पन्छा।
5: ढुङ्गेमा नै कपडा पसल चलाउँदै आएका नरेश डंगुललाई केही सामानहरू भेट्छ कि भन्ने झिनो आशा छ।
8: छ सातजना साथीहरूले सहयोग गर्नु भएको छ, कोठाहरूको माटोहरू चाहिँ फ्यालेर त्यहाँ केही भेट्छ कि भनेर प्रयास गर्दैछु, अहिलेसम्म केही भेटेको छैन, आजबाट शुरू गरे हो यो सामानहरू अलिअलि केही जोड्या छ भन्ने आशा छ।
5: बाढ़ीले घर क्षति पुर्याए तापनि कतै महत्वपूर्ण सामानहरू गाडिएको अवस्थामा भेट्छ कि भन्ने आशाले आफूहरू माटो हटाउने कार्यमा सक्रिय रहेको प्रभावितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, धारिलो हतियारको प्रहारबाट घाइते भए पनि अन्य व्यक्तिहरूलाई ककपिटभित्र प्रवेश दिन ढोका खोल्न सफल फ्लाई दुबईका भारतीय पाइलटले यात्रुहरूको ज्यान जोगाउन आफू दृढ़ रहेको बताएका छन्। घाइते पाइलटसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै फोन गरेर कुराकानी गरेका छन्। यसैबीच संयुक्त अरब इमिरेट्सले उक्त घटनालाई गम्भीर आतंकवादी गतिविधिका रूपमा अख्याएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दहालबाट।
0: क्याप्टन स्मिथ मचारले आफू भूइँमा लड़ेको समयमा पनि आफूमाथि आक्रमण भएका उल्लेख गर्दै त्यो बेला 170 जना भन्दा बढ़ी यात्रु रहेको विमान तल खसिरहेको आफूले महसुस गरेको बताए। त्यो क्षणमा आफूले केही न केही गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले उल्लेख गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा उनले भने, म घाइते भएर भूइँमा लड़ेको थिएँ तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरे। अरू मानिसहरू भित्र आए अनि परिस्थिति नियन्त्रणमा लिए। म आफ्नै ज्यान जोगाउन संघर्ष गर्दै थिए तर अरूलाई मर्न दिने छैन भन्ने कुरामा म स्पष्ट थिएँ। दुबईबाट उड़ेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भएको थियो। अढ़ाई घण्टाको उड़ानपछि उक्त विमान 5200 मिटर तल खसेको थियो। शुरूमा सो विमानले आपतकालीन संकेत एयर ट्राफिक कन्ट्रोलरहरूलाई पठाएको थियो भने त्यसपछि विमान अपहरणमा परेको संकेत दिने कोड पठाइएको थियो। पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संचार माध्यमहरूलाई एक विमान चालकले अर्का विमान चालकलाई चक्कु प्रहार गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको बताएका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराड मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्। नमस्कार।
9: Programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: BBC.
1: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at BBC.
2: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 पीएम
3: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
4: सामान्यकरणका निम्ति अस्थायी सिकाइ केन्द्र तथा मनोसामाजिक परामर्श जस्ता व्यवस्था बारे कुराकानी
5: पालिकामा शिक्षा समूह सक्रिय रूपमा लागिरहेको हुनाले बाल बालिकाहरूले सिकाइ निरन्तरता जोड्याएको छ
6: र यस्ता विपदबाट जोगिने पूर्व तयारी तथा विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू त्रिशुली भटेकोशी बाढीले रसुवा नुवाकोट र धादिङका प्रभावित बस्तीमा पानीका मुहान र पाइपलाइनमा क्षति पुगेपछि धेरै परिवारलाई सुरक्षित खानेपानी जुटाउन कठिन भइरहेको उनीहरूले बताएका छन् यस्तो परिस्थितिमा उपलब्ध पानीलाई स्वच्छ बनाएर कसरी उपभोग गर्न सकिन्छ अनि यसको दीर्घकालीन समाधानका लागि के भइरहेका छन् भन्नेबारे यो रिपोर्ट सुनौ प्रतीक्षा खनालबाट
4: बाढीले घर मात्रै होइन खानेपानीका मुहान र पाइपलाइन समेत बगायो अहिले धेरै प्रभावित परिवारका लागि सुरक्षित खानेपानी जुटाउन दैनिक चुनौती बनेको छ त्रिशुली भोटेकोशी बाढीबाट रसुवा नुवाकोट र धादिङ लगायत जिल्लाका 55 खानेपानी आयोजना आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् यस्तो बेला उपलब्ध पानीलाई सुरक्षित बनाएर प्रयोग गर्ने तरिका के होलान् नेपाल रेडक्रसका खानेपानी तथा स्वच्छता विषय हेर्ने अमर मणि पौडेल भन्छन्
7: सरकारले तोकेको 4 दिदीहरू छ एउटा दिदी चाहिँ फिल्टर गर्ने दोस्रो कुरा भनेको चाहिँ सोडिस गर्ने सोडिस भनेको जुन सूर्यको किरणबाट पनि पानीमा चाहिँ म्याक्सिमम ब्याक्टेरियाहरूलाई मार्न सकिन्छ त्यो लगभग दिनभरि नै पानीलाई सूर्यको किरण डाइरेक्ट पर्ने ठाउँमा राख्नुपर्ने हुन्छ र अर्को चाहिँ छान्ने दिदी हुन्छ छानेर पनि त्यसमा भएका चिजहरू हटाउने र केही समय राख्ने र अर्को चाहिँ ब्लिचिङ पाउडर प्रयोग गर्न गर्ने क्लोरिनेसनको दिदी नै हो
4: सफा पानी प्रयोग नगर्दा झाडा पखालादेखि लिएर अन्य रोग लाग्ने जानकारहरू बताउँछन् अहिलेलाई ती स्थानमा खानेपानीको तत्कालीन समस्या समाधान गरिएको भए पनि दीर्घकालीन तयारी पनि शुरू भएको बताउँछन् खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ
8: कतिपय बस्तीहरूमा त पुरानै मूलबाटै पाइपहरू बगाएको थियो त्यसलाई हामीले रिइन्स्टेट गरेको कारणले मूल जस्ताको तस्तै थियो त्यही स्रोतबाट ल्याएपछि त भयो त्यो कन्टिन्यू नै चल्छ तर केही बस्तीहरूमा चाहिँ हामीले बर्खे मूलहरू प्रयोग गरेका छौँ बर्खे मूल चाहिँ अब कार्तिक मसिरसम्म सुक्न सक्छ त्यो कारणले हामीले 2-3 महिनामै यो साना साना सिस्टमहरूलाई चाहिँ फेरि रिज्युम गर्ने गरी प्लान गरेर अब टेन्डरको प्रक्रियामा जाँदैछ तत्कालै त्यो कारणले अब दिगो समाधानको लागि नै कुन स्रोतबाट उहाँहरूले पहिला प्रयोग गर्नुभएको थियो त्यो स्रोतहरू छ भने त्यसैबाट नयाँ सिस्टम बनाउने यदि छैन भने अर्को विकल्पहरू छनौट गरेर त्यहाँबाट हामीले दिगो रूपमा पानीको व्यवस्थापन चाहिँ अब 3-4 महिनाभित्र चाहिँ स्थायी रूप नै त्यहाँ क्षति भएका बस्तीहरूमा पानी आउँछन्
4: तर सबै प्रभावित परिवारले नियमित र पर्याप्त सुविधा सहज रूपमा अझै पाउन सकेका छैनन् प्रभावित व्यक्तिमा सरसफाई व्यवहार नै परिवर्तन भएकाले त्यो सुधार्न आवश्यक रहेको नेपाल रेडक्रसका अमर मणि पौडेलले बताए
7: कुनै स्रोतबाट घरमा ल्याइसकेपछि कस्तो भाँडामा राख्छौं त्यो पानी हामीले कसरी प्रयोग गर्छौं गिलासमा कसरी सार्छौं भाँडो कस्तो छ र अनि त्यो भाँडोलाई हामीले प्रोपर छोपिएको छ कि छैन भाँडो सफा छ कि छैन पानी भाँडोबाट निकाल्दाखेरि चाहिँ व्यवहार कस्तो छ यी सबै कुराहरूले पनि खाने बेलामा पानी दूषित हुन सक्ने सम्भावना भएको हुनाले यो व्यवहारलाई पनि हामीले अलिकति बढी ध्यान दिनुपर्ने हुन्छ
4: प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम पनि छ त्यसैले पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने खाना सुरक्षित राख्ने र साबुन पानीले हात धुने कुरा महत्वपूर्ण छ अस्थायी व्यवस्थाले तत्कालको समस्या टार्न सक्छ तर क्षतिग्रस्त 55 खानेपानी आयोजनाको पुननिर्माण सुरक्षित मुहानको संरक्षण र दिगो खानेपानी प्रणाली बनाउन सके मात्रै प्रभावित समुदाय पुरानै अवस्थामा फर्कन सक्छ रसुवादेखि धादिङसम्मका 41 विद्यालयमा बाढ़ीले क्षति पुर्याएका कारण 14,000 भन्दा बढ़ी विद्यार्थीहरू प्रभावित भएका छन् उनीहरूको पठन पाठनलाई तत्कालीन तथा दीर्घकालीन रूपमा कसरी व्यवस्थापन गरिँदैछ भन्नेबारे हामीले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव वीरबहादुर धामीलाई सोधेका छौ
9: सबभन्दा पहिले तीनै जिल्लाको तर्फबाट हेर्दाखेरि धादिङमा सबै विद्यालयहरू शुरूआत भइसकेका छ केही केही विद्यालयहरूमा डिप क्लिनिङको काम सकिँदैछ एक दुईवटा ठाउँमा टीएलसीहरू निर्माण गरेर पनि अगाडि कामहरू बढाइएको छ, टेन्टहरू राखिएको छ। पालिकामा शिक्षा समूह सक्रिय रूपमा लागिरहेको हुनाले बालबालिकाहरूले चाहिँ सिकाइ निरन्तरता जोड्या छ। यसमा पाठ्य पुस्तकको सन्दर्भमा चाहिँ स्थानीय तहले अहिलेलाई खरिद गरी आपूर्ति गर्ने र त्यसपछि चाहिँ विभागबाट त्यसको पछि रकम भुक्तान हुने गरी व्यवस्थापन भएको छ। यसरी चाहिँ शुरूआत भएको छ। नुवाकोटको सन्दर्भमा कुरा गर्दाखेरि त्यो बेत्रावती एरियाका तीनवटा विद्यालयहरू सम्बन्धित स्थानमा शुरू हुन सक्ने अवस्था नभएको हुनाले ती बालबालिकाहरू कुनै नजिक विद्यालयमा, कुनै चाहिँ काठमाडौँतिरका केही विद्यालयहरूमा चलिराखेका छन्। अन्य विद्यालयहरू सबै खुले। रसुवाको कुराकानी गर्दाखेरि स्थानीय तहले अहिलेलाई खरिद गरी आपूर्ति गर्ने र त्यसपछि चाहिँ विभागबाट त्यसको पछि रकम भुक्तान हुने गरी व्यवस्थापन भएको छ। यसरी चाहिँ शुरूआत भएको छ। नुवाको

0: को जुन प्रभावित विद्यालयहरू थिए त्यहाँको विद्यार्थीहरू नजिकैको विद्यालयमा कोही चाहिने सदरमुकाममा र केही चिजपुर चाहिँ काठमाडौँतिर पनि प्रवेश गरेको यतै चाहिँ उपचार भएर यतै जोडिएको अवस्था छ हजुर।
1: अनि अब यो प्रकृति त फरक फरक छ, कुनै पुरै स्कूल बगाएको छ कुनै आंशिक रूपमा होइन, त्यस्ता विद्यार्थीहरूले जुन पूर्ण रूपमा क्षति भएका विद्यार्थीहरूलाई अर्को विद्यालयमा सार्दाखेरि चाहिँ के समस्याहरू त्यस्तो केही छ व्यवस्थापनमा?
0: पहिलो कुरा त समुदायको कुरा हुँदो रहेछ, उसको आफन्तहरू भएको हुनाले त्यो ठाउँबाट चाहिँ पूर्ण रूपमा बालबालिकाहरूलाई अर्को विद्यालयमा लैजाँदाखेरि मनोवैज्ञानिक असरहरू पर्दो रहेछ, त्यसरी अर्को ठाउँमा लगेर त्यसलाई व्यवस्थापन गर्न सकिने अवस्था हुँदा हुँदै पनि केही ठाउँमा अस्थायी सिकाइ केन्द्र राखेर सिकाउने प्रक्रियाहरू सिकाइ प्रक्रिया जोड्ने प्रक्रियाहरू भइरहेछ। नेपाल सरकारले एनडीआरआरएमएको एकद्वार प्रणालीद्वारा वा शिक्षा मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको लागि विशेष प्याकेज घोषणा पनि गरिसकेका छ, त्यसमा निर्माणको काम र स्थायी दिगो निर्माणको कामहरू हामी अगाडि बढाउँछौं।
2: बाढ़ी प्रभावित जिल्लामा पठन पाठनको तत्कालीन तथा दीर्घकालीन व्यवस्थापन बारे शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव बीरबहादुर धामी निरञ्जन राजवंशीसँग कुरा गर्दै तपाई बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
3: भुटेकोशी त्रिशुलीको विनाशकारी बाढ़ीपछि धेरैले हिमाली क्षेत्रमा हिमनदी र हिमताल फुट्ने जोखिमको निगरानी गर्नुपर्ने आवश्यकतामा जोड़ दिएका छन्। काठमाण्डू स्थित एकीकृत पर्वतीय विकासको अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले विगतदेखि नै यस क्षेत्रका हिमनदीहरूको अध्ययन गरिरहेको छ। हामीले इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधानसँग यस्ता विपदबाट सकेसम्म जोगिन र कम क्षति गराउन कस्ता पूर्व तयारी गर्न सकिन्छ भनेर सोधेका छौं।
4: एउटा महत्वपूर्ण कुरा भनेको चाहिँ यो अर्ली वार्निङ सिस्टम नै हो, जुन पूर्व सूचना प्रणाली हामीले भन्छौँ त्यो नै हो। यो पालिको हामीले रसुवाको घटनामा के देख्यौं भनेदेखि करिब करिब यो घटना घटेको बेलामा अराउण्ड 8:37 जस्तो भएको थियो बिहान, तर 9 बजेभित्रमा चाहिँ डिपार्टमेन्ट अफ हाइड्रोलोजी एण्ड मेट्रोलोजी छ उहाँहरूले चाहिँ अलरेडी पूर्व सूचना चाहिँ पठाइसक्नु भएको थियो होइन। के देख्यौं भनेदेखि अलिकति अवेरनेस जनचेतना नभएको हो कि अथवा चाहिँ हामीले पूर्व तयारी हाम्रो अलिकति कम भएको हो कि यसमा चाहिँ यस्तो खालको फ्लड आयो भनेदेखि चाहिँ कसरी यसमा चाहिँ एक्ट गर्ने, यसमा हामीले के गर्नुपर्छ, रेस्क्यु रुटहरू कुन हुनुपर्छ, सेटल सेल्टर जोनहरू कस्तो हुनुपर्छ भन्ने नभएको हो कि भन्ने कुरा पनि कति जतै देखेको छ। त्यसैले हामीले पूर्व सूचना प्रणालीको साथसाथै एक प्रकारको जनचेतना पानी हाम्रो अगाडि खोलामा पानी नबढे तापनि बाढी आउन सक्ने रहेछ यस्तो बेलामा चाहिँ हामीले हजुर के कस्तो खालको तयारी गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी अवेर हुनु स्कूलहरूमादेखि लिएर माथिल्लो लेभलसम्म पनि चाहिँ यो तयारी गर्नुपर्ने हो।
5: भनेपछि सर्वसाधारणले त्यस्ता जोखिम क्षेत्रमा बस्ने सबै सर्वसाधारण भनौँ उहाँले आफ्नो परिवार र समुदाय जोगाउन चाहिँ त्यसमा चनाखो हुनु पर्यो, कसरी चनाखो हुने, उनीहरूले कहाँ बस्ने, के गर्ने त त्यसो भए?
4: यो अहिलेको रसुवाको जस्तो घटना चाहिँ जुन चाहिँ पानी गएर धेरै मिटर माथिसम्म फैलियो नि त, त्यस्तो कन्टेक्स्टमा चाहिँ हामी कसरी कुरो तयारी गर्ने त भनेर पनि सोच्नु पर्ने हुन्छ। नर्मली हामीले अलिकति माथि डेस्कोमा गएर बस्ने यदि एक्सट्रिम कन्डिसनमा यस्तो भयो भनेदेखि चाहिँ कति माथिसम्म जोखिम हुँदो रहेछ भन्ने कुरालाई पनि क्यालकुलेट गरिकन चाहिँ हामीले हाम्रो सेल्टर जोनहरू बनाउनु पर्ने हुन्छ र त्यहाँसम्म अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी लान सक्छौ, होइन, गर्भवती महिलालाई कसरी लान सक्छौ भन्ने कुराहरू पनि सोच्नु पर्ने बाध्यता गरेको देखाइदिएको छ।
5: अब यो जलवायु परिवर्तनले गर्दाखेरि नेपाल एकदम जोखिम क्षेत्रमा भनेर भनिन्छ होइन, हाम्रा समुदायहरू कतिपय चाहिँ खोला नालाको वरपर सदियौंदेखि बसेर आइराखेका छन्, उनीहरूले अब बदलिदो जलवायुमा आफूलाई अनुकूलन एडाप्ट भन्छ नि कसरी अनुकूलन गर्दै जाने होला, त्यसमा चाहिँ के गर्न सक्छन् समुदायले अरूले उनीहरूलाई भर्तेक गर्न?
4: अनुकूलन दुई तरिकाले गर्न सक्छ भन्छु म, एउटा चाहिँ स्ट्रक्चरली होइन, जस्तै हामीले घर बनाउँदाखेरि त्यसलाई चाहिँ अब यो क्लाइमेट रेजिलियन्स जुन भनेर भन्छौँ होइन, अनुकूलन हुने खालको चाहिँ कसरी बनाउन सकिन्छ डिजाइनमा भन्ने कुरा एउटा छ भनेदेखि, अर्को चाहिँ आफैले पनि यस्तो हटस्पटहरू जहाँ चाहिँ क्लाइमेट चेन्जले गर्दाखेरि इम्प्याक्ट गर्न सक्छ, जुन चाहिँ जोखिमपूर्ण ठाउँहरू छ त्यस्तो ठाउँमा चाहिँ सकेसम्म आफूले बस्ती नगर्ने हो कि भन्ने कुरा आएको छ होइन। यो चाहिँ एउटा गभर्मेन्टको पोलिसीमा पनि ल्यान्ड युज ल्यान्ड प्लानिङमा पनि ल्यान्ड युज प्लानिङमा पनि कसरी हामीले अहिलेको घटनालाई हेर्दाखेरि चाहिँ कसरी हामीले अलिकति रिभाइज गर्नुपर्ने हो कि चेन्ज गर्नु ल्याउनु पर्ने हो कि भन्ने कुराहरू पनि हामीले सोच्न

0: नै बजेट बनाइदिएको छ।
1: उनी छिन् इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान।
2: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी विपदपछि आशा फेरि जगाउने विषयबारे कमल परियारबाट सुनौ।
3: यो आशाको कथा हो। हामी सबैभन्दा पहिला यो कथाको अन्त्यबारे भन्न चाहन्छौ, किनकि यदि तपाईँको कथा अध्ययारो र डरलाग्दो छ भने पनि अनि प्रत्येक पृष्ठहरू द्वन्द्वले भरिएका जस्तो भए पनि, केही गुमाएर वा आकस्मिक रूपमा परिवर्तन भएर भए पनि, तपाईँले सधैँ आशा प्राप्त गर्न सक्नुहुन्छ। मात्र तपाईँले यसलाई खोज्न तथा यसमा अडिग रहन सक्नुपर्छ। जमिन मुनि लुकेका रत्नहरू जसरी आशा निकै गहिरो स्थानमा पुरिएको हुन सक्छ, तर यो सधैँ त्यहाँ रहन्छ। आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठ्यारो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ। संसार धेरै भारी महसुस भएका बेला फेरि कुनै कुरा सकारात्मक हुन सक्छ भनेर सोच्न गाह्रो हुन सक्छ। तपाईलाई आशा मारेर कथाको अन्त्य गर्न मन लाग्न सक्छ, तर धैर्य गर्नुहोस्। तपाईँका वरिपरि असल मानिसहरू पनि छन्, राम्रा कुराहरू पनि छन्, र अगाडि सुनौलो समय पनि छ। डर लाग्नु, चिन्तित रहनु वा भविष्यप्रति अन्यल हुनु सामान्य कुरा हुन्। विगतमा तपाईँले कसरी समस्याहरूसँग जुझ्नुभयो भनेर सोच्नुहोस्। तपाईँ त्यति बेला बलियो हुनुहुन्थ्यो र त्यसको सामना गर्नुभयो, र पुनः तपाईँ त्यसको सामना गर्न सक्नुहुन्छ। अरूमा वा आफ्नो वरपरका वस्तुहरूमा केही राम्रो खोज्नुहोस्। फूल वा आकाश जस्ता केही सुन्दर कुरा खोज्नुहोस्। अप्ठ्यारो समयमा पनि तपाईँले केही सुन्दर कुराहरू फैलाउँदा त्यसले तपाईँलाई आनन्द दिन्छ। आफूलाई बलियो महसुस गराउने जुनसुकै कुरा गरेर समय बिताउनुहोस्। त्यो आफ्ना प्रियजनलाई भेट्ने, पढ्ने, चित्र बनाउने वा प्रार्थना गर्ने जे पनि हुन सक्छ। आफैलाई भन्नुहोस्, तपाईँ खुसी रहन पाउनुहुन्छ, तपाईँ महत्वपूर्ण हुनुहुन्छ, र तपाईँ भविष्यबारे खोतिर्न पनि पाउनुहुन्छ। खराब समय अस्थायी मात्र हुन्छ र त्यसपछि राम्रा कुराहरूको पुनरागमन हुन्छ, र कहिलेकाहीँ गहिराईमा र धेरै टाढा लुकेको त्यो आशाको ज्योति तथा चम्किला रत्नहरूलाई जब तपाईँ फेला पार्नुहुन्छ, तिनीहरूलाई बलियोसँग समात्नुहोस् र जतन साथ राख्नुहोस्। तपाईँले त्यो आशा अरूलाई हस्तान्तरण गर्न र अरूसँग बाँड्न पनि सक्नुहुन्छ। दया, साझेदारी र उदारता देखाउन सक्नुहुन्छ। अरूमा खुसी देख्दा त्यो खुसी तपाईँमा पनि फैलन सक्छ। तपाईँका आशा र सपनाहरूबारे कुरा गर्नुहोस्। अरूले आफ्नो आशाको उज्यालो कहाँ फेला पार्छन् भनेर उनीहरूलाई सोध्नुहोस्। तपाईँ अहिले कस्तो महसुस गर्दै हुनुहुन्छ भन्ने कुराले तपाईँ को हुनुहुन्छ भनेर परिभाषित गर्दैन। जब तपाईँको संसार शान्त तथा सौम्य हुन्छ, भविष्यमा तपाईँ के गर्नुहुन्छ, तपाईँ आफ्नो कथाको पुनर्लेखन कसरी गर्नुहुन्छ?
1: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalimा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी सोमबार फेरि उपस्थित हुनेछौ। नमस्कार।

सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: हत्या अभियोगमा अदालतले 25 वर्ष कैद सजाय तोकेपछि जिल्ला कारागार डाङमा सजाय भोगिरहेका कि बहादुर विक पनि भदौ 24 गते फरार भए। कारागारबाट भागेको एक महिना पनि नपुग्दै अर्थात असोज 11 गते उनले तुलसीपुरकै एकजनामाथि धारिलो हतियार प्रहार गरे। लागू औषध कारोबार मुद्दामा नक्खु कारागारमा सजाय भुक्तान गरिरहेका आकाश मगर पनि भदौ 24 भागेपछि उनले पहिलाको भन्दा ठूलो अपराध गरे। जेएनजी आन्दोलनको मौका छोपेर विभिन्न जेलबाट भागेका कैदीबन्दी सम्पर्कमा नआएपछि राज्यका लागि थप सुरक्षा चुनौती बनेका छन्। कहाँ छन् 3700 भगौड़ा कैदी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: आजको कान्तिपुर दैनिकमा प्रधानमन्त्री शाहलाई खोज्दै सकियो संसद अधिवेशन शीर्षकमा समाचार छापिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आन्दामेले संसद अधिवेशन अन्त्य हुनु अघिल्लो दिन बिहिबार पनि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजिरहेका थिए। संसदीय परम्परा स्मरण गराउँदै उनी भनिरहेका थिए, प्रमुख प्रतिपक्षी दलको नेता बोलिरहँदा प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनुहुन्छ कि हुनुहुन्न भन्ने पनि यकिन नहुने अवस्था आउनु कुनै पनि संसदका लागि सुखद विषय हुँदै होइन। यता संसद चलिरहँदा प्रधानमन्त्री ज्यू कहाँ के काममा व्यस्त हुनुहुन्छ संसदलाई थाहा हुनु पर्दैन, उहाँको प्रश्न थियो। प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्री खोजिरहँदा संसदमा प्रधानमन्त्री र मन्त्री बस्ने अधिकांश सीट रिक्त थिए। सत्तारूढ़ राष्ट्रपाका सभापति रवि लामिछाने भने प्रमुख प्रतिपक्षी दलका नेताको भनाई ध्यानपूर्वक सुनिरहेका थिए। संसदप्रति सरकार जवाफदेही हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै प्रतिपक्ष मात्रै होइन सत्तापक्षकै कतिपय सांसदले समेत खोज्दा पनि प्रधानमन्त्री शाहले संसद भवनमा संसदमा जान जरूरी ठानेनन्। प्रधानमन्त्री शाह प्रतिनिधि सभाको रोस्टमबाट दुई पटक मात्रै बोलेका थिए। 17 जेठ र 17 भदौमा उनले 17 जेठमा दलीय आधारमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए भने 17 भदौमा भोटेपछि बाढ़ीले पारेको प्रभाव र सरकारले गरिरहेको काम कारवाहीका बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री प्रतिनिधि सभाको बैठकमा हाजिर पनि त्यति धेरै भएका छैनन्। उनी संसदको दोस्रो अर्थात बजेट अधिवेशन 28 वैशाख, 15 जेठ, 17 जेठ, 30 असार, 17 भदौ र 24 भदौमा मात्र संसदमा उपस्थित भएका थिए। प्रतिनिधि सभाको यो अधिवेशनमा 62 दिनमा 68 बैठक बसेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: त्यस्तै संघीय संसद अधिवेशन अन्त्य शीर्षकमा यसैसँग सम्बन्धित खबर छ। संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93 बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन शुक्रबार रातिदेखि अन्त्य गर्नु भएको हो। चालू अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण भएका छन्। बिजनेस सभाका बीच राष्ट्रिय सभाको 21 महाधिवेशनमा 3 विधेयक 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र शुक्रबारको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताएका छन्।
1: आजको मध्याह राष्ट्रिय दैनिकमा माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदै शीर्षकमा खबर छापिएको छ। गत असोज 10 गते मध्यराती प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयको टोलीले महाराजगंज स्थित निवासबाट नियन्त्रणमा लियो। पक्राउ परेको करिब 12 घण्टा नबित्दै प्रहरीले उनलाई छाड्यो। उनलाई पक्राउ पुर्जी बिनै र अकारण पक्राउ गरिएको भन्दै प्रश्न उठ्यो। जबरालाई पक्राउ गर्ने विषय गृहमन्त्री सुदन गुरूङलाई समेत जानकारी नभएको उनी निकट स्रोतको दावी छ। विवादास्पद विगत र महाअभियोगको मुद्दा टुंगिएको अवस्थामा प्रधानमन्त्रीको कार्यालयको निर्देशनमा जबरा पक्राउ परेको दावी सार्वजनिक भएपछि घटनाले थप राजनैतिक तथा कानूनी बहस निम्त्यायो। राष्ट्रिय मानवाधिकार आयोगले समेत थप घटनालाई विशेष चासोका साथ हेरेको थियो। प्रहरीले भने उनको पक्राउमा सुरक्षा संवेदनशीलता कारण देखाएको थियो। यसरी माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदै प्रहरी आजको मध्याह दैनिकमा खबर छ।
0: नेपालमा स्कप टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको छ। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्कप टाइफस संक्रमण पुष्टि भएको छ। स्कप टाइफस रोग 74 जिल्लामा फैलिसकेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला, मुगु र डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो एक महिनामै 2718 जना स्कप टाइफसका संक्रमित थपिएका छन्। सलियानमा गत एक महिनामा 3 जनाको मृत्यु भएको पुष्टि भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानको दारमा पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसनका अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ।